0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8

वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083-83 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्नुहुँदै गृहमन्त्री सुधन गुरुङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरुङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। तीन तहका सरकारमध्ये दुई तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री गुरुङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो। गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्कबहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीको आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिवाना बढाउँदैमा कानुन कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै सांसदहरू वर्षमान पुन, यशोदा कुमारी बराल, शाहजन खातुन, आशिका तामाङ, ऐनबहादुर महर, गीता गुरुङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासीहरू सडकमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरी खान सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न, लागू औषध नियन्त्रणमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै हिजोको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले समय दिनु भएपछि नेपाली काङ्ग्रेसका सांसद बासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। सांसद थापाले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुखदर्शक बनेको र एम्बुलेन्ससम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी भनी प्रश्न गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बू सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाएर पठाए नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 30 मंगलबार बिहान 11 बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिनुहुँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गरिने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला र विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गरिने जानकारी दिनुहुँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैङ्गिक सहभागिता र समावेशिता सहितका कार्यक्रमहरू तय गरिएको जानकारी दिनुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी असार 31 बुधबार अपराह
1:15 बस्नेछ। काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले प्रेस विज्ञप्ति जारी गर्नुहुँदै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको बताउनुभयो। मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने नेपालीले असार 25 गते त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्नुभएको थियो। उपचारका क्रममा उहाँको निधन भएको छ। उहाँको निधनमा महानगरपालिकाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। प्रवक्ता मानन्धरले उक्त घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार गृह मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी प्राप्त भएको र उक्त समितिलाई महानगरले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। महानगरले आत्मदाह गरेका नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने जनाएको छ। यस्तै नेपालीको परिवारका सदस्यलाई रोजगारीको अवसर र उहाँका सन्ततिलाई निशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिकाको आगामी बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने प्रवक्ता मानन्धरले बताउनुभयो। नेकपा एमाले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ। एमालेका महासचिव शङ्कर पोखरेलले हिजो जारी गर्नुभएको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफै निमुखा नागरिकको ग्यासबास खोस्न उद्धत भएको जनाइएको छ। सर्लाहीको गोडैता नगरपालिका 10 सिसौटियामा पनि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। सिसौटियाका 42 वर्षीय विवेक मण्डलले घरदेखि करिब 200 मिटर पर शरीरमा पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग हिजो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ। राष्ट्रपति भवनमा हिजो भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष 2083-84 लागि 49,88,00,000 रुपियाँ बराबरको बजेट नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकमा विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा हासिल गरेको प्रगतिका बारेमा जानकारी गराइएको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम मिल्सेनाले गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मशान्तभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। समयमै लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन, सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक सञ्चार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्बा गाउँपालिका 1 याम्खा स्थित मोरियाका 38 वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका 3 जना पक्राउ परेका छन्। घरायसी विवादमा बिहिबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका 57 वर्षीय तिलक बहादुर सार्की, उनकी श्रीमती 52 वर्षीय भोटीमाया सार्की र छोरी 22 वर्षीय सीता सार्की पक्राउ परेका हुन्। तिलक बहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने श्रीमती र छोरीलाई
हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। र बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा गैराती भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा फेभियन रुइज र मिकेल मेरिनोको 1-1 गोल सामेल थियो। खेलको 30 मिनटमा फेभियन रुइजले गोल गर्दै स्पेनलाई 1-0 गोलको अग्रता दिलाए। खेलको 41 मिनटमा बेल्जियमका खेलाडी चार्ल्स डे केटलेरले गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा पुर्याए। त्यसपछि खेलको 88 मिनटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याए। स्पेनले सेमिफाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यो सँगै बिहान 6 बजेको समाचार सकियो। यसपछि कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 27 गते शनिबार, असार कृष्ण पक्ष द्वादशी तिथि। तदनुसार 11 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज तसलागा 12। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले गणेश नेपालीको आत्मदाह प्रकरण सम्बन्धीका खबरहरूलाई प्राथमिकता दिएर समाचार बनाएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। गोर्खापत्र दैनिकले भने प्रधानमन्त्री शाहसँग ऊर्जा उत्पादकहरूको छलफल, ऊर्जा आर्थिक रूपान्तरणको आधार शीर्षकको समाचारलाई प्रमुख समाचार बनाएको छ। निजी क्षेत्र केन्द्रित समृद्धि संवादमा अग्रसर रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानका पदाधिकारीसँग वस्तुगत छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहसँग ऊर्जा क्षेत्रको विद्यमान अवस्था, समस्या र तिनको समाधान केन्द्रित छलफल भएको इफानले जनाएको छ। छलफलमा जलविद्युत आयोजना निर्माणका विद्यमान व्यवधान, प्रसारण लाइन र विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावित भूमिका, डेटा सेन्टर तथा मल कारखाना निर्माण, विद्युत आयोजनाका सार्वजनिक सेयर निष्कासन, लाइसेन्स होल्ड गर्ने प्रवृत्तिका विषयमा वस्तुगत संवाद भएको इफानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले जानकारी दिनुभयो। महासचिव टीएन आचार्यका अनुसार प्रधानमन्त्री शाहले 6 मुख्य विषयमा गम्भीर चासो राख्नुभएको थियो। विद्युत खरिद बिक्री सम्झौता गर्ने तर लामो समय आयोजना निर्माण नगर्ने प्रवृत्ति र त्यसको वास्तविकताबारे प्रश्न राख्नुभएको थियो। त्यसै गरी प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा निजी क्षेत्रलाई समावेश गराउन के कस्तो तरिका सहज हुन सक्छ भन्ने राय प्रधानमन्त्रीले राख्नुभएको थियो। निजी क्षेत्र यी विषयमा अग्रसर हुँदा राज्यलाई हुने लाभ हानिको अवस्थाबारे समेत तथ्याङ्कगत विश्लेषण पेश गर्न प्रधानमन्त्री शाहले आग्रह गर्नुभएको पूर्व अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो। विगतमा यसखाली उच्चस्तरीय भेटघाटमा माग राख्ने र सबै गर्छौँ भन्ने आश्वासन लिएर फर्किने अवस्था हुन्थ्यो, उहाँले भन्नुभयो, तर यसपटक बुदा बुदामा वस्तुगत कुराकानी भयो, यसले हामीलाई ठूलो आशाको सञ्चार गरेको छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्र, नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण र हरित विकासको महत्त्वपूर्ण आधार रहेको बताउनुभयो। नेपालमा ऊर्जा उत्पादन र प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौतीबारे इफानले उठाएका विषयप्रति सरकारले गम्भीरतापूर्वक लिएको उहाँले उल्लेख गर्नुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा नियमको हुइलक, सपनाको अवसान शीर्षकको समाचार प्रमुख समाचारको रूपमा प्रकाशित छ। काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा ह्विल लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले मुलुकभर एउटा गम्भीर प्रश्न खडा गरिदिएको छ। काठमाडौँमा गरिब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ? जसको जवाब सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुदन गुरुङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको शैयामा पुग्नुभयो। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पार्नुभयो। थप उपचारका लागि उहाँलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो। तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले शुक्रबार बिहान उहाँको मृत्यु भएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरणसँगै धेरैले 4 वर्ष अघि संसद भवन अगाडि आत्मदाह गर्नुभएका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहनुभएका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र सङ्केत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताउनु भएको थियो र सबैभन्दा भयानक सङ्केत राज्यको चरम असफलता हो। उहाँले 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो।
उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यको हरेक तबका, निकाय र अङ्गहरू असफल भएका छन्। यति बेला प्रधानमन्त्री बन्नुभएका उनै बालेन्द्र शाहको त्यही स्टार्टअप साभार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पोखिरहेको छ। यो प्रसङ्गलाई आजको कान्तिपुर दैनिकले प्रमुख समाचार बनाएको छ। यता गणेश नेपाली आत्मदाह प्रकरण सम्बन्धीको समाचारलाई आजको गोर्खापत्र दैनिकले अनावश्यक राजनीतिकरण नगरौं शीर्षकमा अग्रपृष्ठमा प्रकाशन गरेको छ। गृहमन्त्री सुदन गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणमा मृतकको मोटरसाइकलको व्हील लकमा ट्राफिक प्रहरी नभई नगर प्रहरीको संलग्नता रहेको बताउनु भएको छ। स्थानीय सरकारबाट सम्पादित कार्यमा पनि संघीय सरकारलाई आरोपित गरेकोमा उहाँले संविधान कानून बुझ्न आग्रह समेत गर्नुभयो। प्रतिनिधि सभामा घटनाबारे जानकारी दिँदै गृहमन्त्री गुरुङले नेपालीको मोटरसाइकलमा व्हील लक ट्राफिक प्रहरीले नगरेको बताउनुभयो। उहाँले तहगत सरकारको व्यवस्था र सञ्चालन विधि बुझ्न पनि सुझाव दिनुभयो। प्रतिनिधि सभामा शुक्रबार बोल्दै उहाँले भन्नुभयो, आज म यो सम्मानित सदनमा सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार। जुन ठाउँमा घटना भयो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन। कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका सांसदलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्रिय स्वतन्त्र पार्टीको छ? यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्रिय स्वतन्त्र पार्टीको छ? दुई तहको सरकार त तपाईँहरूसँगै छ। नियम कानुन हामीले बनाएको हो, तपाईँहरूले बनाएको, तपाईँहरूले कार्यान्वयन गर्न नसकेर हामीले कार्यान्वयन गरेको हो। सवारी साधनमा कालो सिसा राख्न नपाउने नियम आफूहरूले नबनाई पालना मात्र गरेको मन्त्री गुरुङको भनाइ छ। नेपालीलाई बचाउन आफूले अथक प्रयास गरे पनि सम्भव नभएको उहाँले उल्लेख गर्नुभयो। नेपाल प्रहरी र ट्राफिक प्रहरी नेपालीको उपचारको सुरक्षार्थ दिन रातभर खटिएको बताउँदै गृहमन्त्री गुरुङले उपचारका लागि भारत लैजानका लागि कूटनीतिक संवाद गर्नुपर्ने भएकाले सरकारका सबै संयन्त्र रातभर क्रियाशील राखिएको पनि जानकारी दिनुभयो। चिकित्सकको सल्लाह अनुसार नेपालीलाई तत्काल भारत लैजान सम्भव नभएको पनि उहाँले स्पष्ट पार्नुभयो। तर उक्त जिम्मेवारी संघीय सरकारको नभएर स्थानीय तहको भएको पनि उहाँले दोहोर्याउनुभयो। यो प्रसंग गोर्खापत्र दैनिकबाट लिएका हौं। गणेशको गाउँ शोकमा शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। काठमाडौँको त्रिपुरेश्वरमा जरिवाना तिर्ने विषयमा भएको विवादपछि आत्मदाह गर्नुभएका मुगुको सोरु गाउँपालिका 9 जवालधारा निवासी 25 वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै उहाँको निधनको खबरले जन्मगाउँ जवलधारा शोकमा डुबेको छ। गणेशको निधनको खबर गाउँ पुग्नसाथ जवलधारामा शोकको वातावरण छाएको स्थानीय ललिजङ शाहीले बताउनुभयो। उहाँका अनुसार गाउँका अधिकांश बासिन्दा स्तब्ध छन्। एक मेहनती तथा सङ्घर्षशील युवाको असामूहिक निधनले सबैलाई मर्माहत बनाएको छ। आर्थिक अभावसँग सङ्घर्ष गर्दै हुर्किनुभएका गणेश जीविकोपार्जनका लागि काठमाडौँमा पठाउ चालकका रूपमा काम गर्दै आउनुभएको थियो। गाउँमा रोजगारीको अवसर नहुँदा उहाँले श्रीमती र दुई साना सन्तानलाई भक्तपुरमा राखेर परिवारको गुजारा चलाइरहनु भएको थियो। उहाँको निधनसँगै परिवारको भविष्य समेत अन्यलमा परेको छ। यो प्रसङ्ग अन्नपूर्ण पोस्टबाट लिएका हौं। सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानुनी कार्यवाहीका लागि सिफारिस गर्ने काम तत्काल रोक्न आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले शुक्रबार सम्पत्ति छानबिन आयोग विरुद्ध परेका दुईवटा रिटलाई तीन न्यायाधीशको पूर्ण इजलासमा पठाउने आदेश पनि गरेको छ। सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब
पूर्ण इजलासमा हुनेछ। पूर्ण इजलासबाट सुनवाई नभएसम्म संयुक्त इजलासले सम्पत्ति छानबिन यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता प्रेमराज सिलवाल र मानबहादुर लामिछाने समेतको रिटमा न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले दुई दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। मल विनय देशभर 45% रोपाईँ शीर्षकको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। रासायनिक मलको अभावबीच किसानले देशभर 45.81% रोपाई सकेका छन्। समयमै आकाशी पानी नपर्दा रोपाईँका लागि जमिन ठिक्क पारेर बसेका किसान मल अभावमा थप पीडित बनेका छन्। कृषि विभागका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिममा रोपाई हुने आधा क्षेत्रफलमा धान रोपिसकिएको छ। सबैभन्दा बढी धान फल्ने मधेस र कोशीमा भने तुलनात्मक रूपमा कम रोपाई भएको छ। यो प्रसङ्ग आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ। गण्डकीवासीका खेतमा अब वैधानिक गाँजा शीर्षकको समाचार राजधानी दैनिकमा प्रकाशित छ। लामो समयको प्रतीक्षापछि गण्डकी प्रदेशमा गाँजा खेती गर्ने कानुनी बाटो खुला भएको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाको बैठकले सर्वसम्मत पारित गरेको छ। उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पेश गरेको अर्थ तथा विकास समितिको प्रतिवेदनसहित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो। यो विधेयक गत वर्ष 24 कार्तिक 2082 संसदमा पेश भएको थियो। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। खानेपानीको प्रतीक्षामा बिते 3 दशक शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। खानेपानी समस्या समाधान गर्न यसअघि काम सुरु गरिएका 2 ठूला खानेपानी आयोजना वर्षौंदेखि अलपत्र पर्दा बुटौलमा खानेपानी संकट झन गहिरिँदै गएको छ। यी आयोजना सम्पन्न भएर पर्याप्त पानी आउला भन्ने आशमा बसेका बुटौलवासीले अझै दैनिक करिब 1 करोड़ लिटर पानीको अभाव झेलिरहेका छन्। नेपाल खानेपानी संस्थान बुटौलका अनुसार उपमहानगर क्षेत्रमा दैनिक झण्डै 3.5 करोड़ लिटर खानेपानीको माग छ, तर संस्थानले 2-2.5 करोड़ लिटर मात्र वितरण गर्न सकेको छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। जुम्लाका पाटनमा पर्यटकीय चहल पहल शीर्षकको प्रसङ्ग आजको नागरिक दैनिकबाट लिँदैछौ। जुम्लाको सदरमुकाम खलङ्गाबाट करिब 1 घण्टाको सडक यात्रा तय गरेपछि सडक एकाएक विशाल हरियो चौरमा खुल्छ। चारैतिर डाँडाले घेरेको, बीचमा खुला फाँट फैलिएको त्यो भूभाग हो पातारासी गाउँपालिका साथको खाली पाटन। साबिकको पटमारा गाविसमा पर्ने यो पाटन अहिले राराताल पुग्ने हजारौं यात्रुको अनिवार्य विश्राम स्थल मात्र होइन, जुम्लाको उदीयमान पर्यटन गन्तव्यका रूपमा पनि चिनिन थालेको छ। खलङ्गा उर्थु बजार पटमारा हुँदै जाने सडक यही पाटनको बीच भएर मुगुको रारातालतर्फ उक्लिन्छ। त्यसैले रारा पुग्ने अधिकांश यात्रुले केही बेर भए पनि यही रोकिन्छन्। कसैले हरियाली चौरसँग तस्विर कैद गर्छन्, कसैले चिसो हावामा विश्राम लिन्छन्, कसैले दुर्लभ जडीबुटीबारे जानकारी खोज्छन्। गोल्डन बुढाले लेख्नुभएको यो प्रसङ्ग आजको नागरिक दैनिकबाट लिएका हौ। कान्तिपुर दैनिकमा कहिलेसम्म मेसीबाट राम्रो प्रदर्शनको आश शीर्षकको समाचार प्रकाशित छ। लियोनल मेसीले अहिलेसम्म प्रत्येक खेलमा गोल गरेका छन्। नकआउट चरणका 2 तनावपूर्ण खेलपछि 39 वर्षीय खेलाडी मेसीबाट राम्रो प्रदर्शन आश कहिलेसम्म गर्ने त? विश्वकप 2026 अर्जेन्टिनाले शनिबार क्वार्टर फाइनलमा स्विजरल्यान्डको सामना गर्दैछ। लियोनल स्कालोनी लानीको टिमले समूह चरण सजिलै काटे पनि केप भाडे र इजिप्ट विरुद्ध कठिन चुनौती सामना गरेको थियो। अन्तिम 32 चरणमा विश्वकपमा डेब्यू गरिरहेको केप भाडेलाई 3-0 हराउन अतिरिक्त समय कुर्नु परेको थियो। मोहम्मद सलाहको इजिप्ट विरुद्ध त्यस्तै समान स्कोरमा जित निकाल्न खेलको अन्त्यसम्म पर्खिनु परेको थियो। डिफेन्डिङ च्याम्पियनका रूपमा अर्जेन्टिनाले जितेका सबै 5 खेलमा मेसीको उत्कृष्ट प्रदर्शन र टिमको गजब एकता नै प्रमुख रहेको छ। इजिप्ट विरुद्ध सुरुमै पेनाल्टीमा चुके पनि मेसीले 1 उत्कृष्ट गोल गरेर अर्जेन्टिना 2 गोलले पछाडि रहेको स्थिति उल्टाएर जित निकाल्न सफल भए। एटलान्टामा भएको खेल समाप्ति हुँदा मेसी भावनात्मक पनि देखिए, त्यसैले भनिरहेको थियो। यी खेलाडी आफ्नो विश्वकप यात्रा जारी राख्न इच्छुक छन्। त्यसपछि इन्टर मियामी फरवार्डले भनेका थिए, यो खुसी र राहत दुवैको अवसर थियो। उनले थपे, हामी प्रतियोगितामा कायम रहन चाहन्छौँ, हामी प्रतियोगितामा आफ्नो चुनौती सकिएको हेर्न चाहन्नौँ, अझभन्दा हामी अहिले नै गएर जान चाहन्नौँ। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएका हौँ। अखबार कार्यक्रममा आजलाई यति नै। अब यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। मुगुका युवा गणेश नेपालीले काठमाडौँमा राइडरका रूपमा श्रम गरेर आफ्नो जीविकोपार्जन गरिरहनु भएको थियो। उहाँले स्थानीय प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा आफैमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभयो र हिजो उहाँको दुःखद निधन भयो। यो घटनाले सिङ्गो मुलुकलाई स्तब्ध बनाएको छ। सडकदेखि सदनसम्म यसको तीव्र आलोचना पनि भइरहेको छ। यसअघि 2079 माघ 11 गते इलामका युवा उद्यमी प्रेम प्रसाद आचार्यले सङ्घीय संसद भवन अगाडि आफैलाई आगो लगाएर आत्मदाहको प्रयास गर्नुभएको थियो। उहाँको पनि घटनापछि अस्पतालमा निधन भएको थियो। यी घटनाहरू केवल व्यक्तिगत निराशाका परिणाम मात्र होइनन्, बरु गरिखाने वर्गमाथि विभिन्न संयन्त्रबाट हुने अनावश्यक हस्तक्षेप र प्रणालीगत कमजोरीका उपज हुन् भन्ने सवालहरू अहिले चौतर्फी रूपमा जनमानसबाट उठिरहेका छन्। साथै उचित व्यवस्थापन र विकल्प बिना सुकुम्बासीहरूलाई विस्थापित गरिएका घटनाहरू र फरक क्षमता भएका व्यक्तिहरूले आफ्नो कला र सिप प्रदर्शन गरी गुजारा गर्न खोज्दा सडकबाट हटाइएका घटना पनि अहिले चर्चामा रहेका छन्। यी विषयहरू अहिले राष्ट्रिय मानवाधिकार आयोगदेखि संसदसम्म बहसको केन्द्रमा रहेका छन्। नियम कानुन लागू गर्दा मानवीय पक्ष र नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गर्नुपर्ने सवालहरू पनि अहिले उठिरहेका छन्। लोकतान्त्रिक र कल्याणकारी राज्यको पहिलो दायित्व आफ्ना नागरिकको जीवधनको रक्षा गर्नु र उनीहरूलाई आत्मसम्मानका साथ बाँच्ने वातावरण मिलाउनु पनि हो। आजको अन्तरसंवादमा हामी यिनै विषयमा केन्द्रित भएर मानवाधिकारको सवालमा पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लसँग कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। गणेश नेपालीको आत्मदाह र दुःखद निधनको घटनालाई कसरी लिन सकिन्छ? अब स्थानीय तह र स्थानीय प्रहरीसँगको विवादपछि यो घटना घटेको भनेर प्रारम्भिक कुराहरू सूचनाहरू बाहिर आइरहँदा स्थानीय प्रहरीले त पक्कै पनि कुनै नागरिकलाई सहजीकरण गर्ने र कुनै गलत कार्य हुन लागेको छ भने त्यसलाई सचेतसम्म गराउनेसम्मको अधिकार र त्यो सवाल रहेको देखिन्छ। तथापि यो घटनाले एउटा राष्ट्रिय रूप नै लिएको छ। सरकार संसद सबै चौतर्फी रूपमा यसको चर्चा र बहस पनि भइरहेको यो सन्दर्भलाई हामीले कसरी हेर्न सक्छौँ? मैले हाम्रो कुराकानीको सुरुवात यही प्रश्नबाट गरेँ।
1: होइन, सबभन्दा पहिला हामीले के बुझ्नुपर्छ भनेपछि यो घटनामा प्रहरी इन्भल्भ छैन, होइन, नगर प्रहरीले गर्दा घटना यहाँसम्म आइपुगेको हो। र विगतदेखि नै एउटा कुरा हामीहरूले पनि उठाइरहेको छौँ, के भनिरहेको छ भनेपछि ऐन नियमले सबै निकायलाई आफ्नो आफ्नो अधिकार दिएको छ, तर अर्को अधिकारभित्र छिरेर जुन काम गरिदिने हाम्रो बानी छ नि, त्यो लोकप्रियताको लागि, प्रचारको लागि या अन्जानमा, त्यसले चाहिँ समस्या लिएर आउँछ है भन्ने हामीहरूको पहिलादेखि त्यो हो, होइन। र अहिले पनि समस्या भनेको त्यही हो, एकतिर त्यो हो, अर्कोतिर के हो भनेपछि यो घटना भइसक्यो। अब यो घटनाले केही कुरा चाहिँ हामीले सिक्न जरुरी छ, तर अर्कोतिर के हो भनेपछि राजनीति गर्न चाहिँ नगरौँ है, यो घटनालाई चाहिँ राजनीतिको रोटी सैनिक काम चाहिँ नगरौँ भन्छु म त।
0: प्रेमप्रसाद आचार्यदेखि गणेश नेपालीसम्म आइपुग्दा युवाहरूले आफ्नै भूमिमा गरी खान खोज्दा अब ज्यान नै फाल्नुपर्ने स्थिति आएको भनेर राज्य प्रणाली र हाम्रो राजनीतिक परम्परामाथि नै प्रश्न उठिरहेका छन्। युवाहरूमा निराशा पनि रहेको छ, बेरोजगारीको समस्या पनि रहेको छ। यी तमाम समस्याहरूलाई त सरकारले, राज्यले यथोचित सम्बोधन गर्नुपर्छ भन्ने सवालहरू पनि उठिरहेका छन्। यस अर्थमा यो सरकारसँग पनि, त्यसै गरी सम्पूर्ण सरकारवालाहरूसँग पनि जोडिएको विषय हुन आएको छ। यो सवालबाट कसरी हेर्न सकिन्छ?
1: एउटा कुरा के बुझ्नुपर्छ भनेपछि आफ्नो र आफ्नो परिवारको बेटरमेन्टको लागि मान्छे अपर्च्युनिटी खोज्छ कि मान्छेले। अब गाउँघरको मान्छेले अपर्च्युनिटी खोज्दै आउने भनेको सहरहरू हो, कोही पहिला विराटनगर आउला, विराटनगर पछि काठमाडौँ आउला, होइन, उसलाई किनकि उसको परिवार जोडेको छ, उसको भविष्य जोडेको छ, त्यसको व्यवस्थापन गरिदिने जिम्मेवारी सरकारको हो नि। त्यो बाटोमा लछार पछार गरेको सामान तपाईँको भत्काइदिएको त्यो अशोभनीय देखिन्छ कि, किनकि अहिले पनि तपाईँ हिँड्दै जानुहोस् न, यो बुद्धनगरको पारिपट्टि गयो भने काठमाडौँको ठेलाहरू जम्मै पारी गएर बस्छन्। ललितपुरले यो कुरालाई राम्रै व्यवस्थापन गरिएको छ, भारतमा ठेला र बजारहरू यो फुटपाथमा बस्ने व्यापारीहरूलाई नगरपालिकाले कसरी व्यवस्थापन गर्छ त्यो त हामीले सिकेको हो नि त। तर हाम्रो कसो भइदियो भनेपछि ऐन नियम देखाएर तगारो के भन्छ राखेर जुन किसिमको अराजकता यो नगर प्रहरीको देखिन्छ नि हाम्रो यो प्रहरी कर्मचारीहरूको त्यो चाहिँ अशोभनीय छ। त्यसले राम्रो त्यसले समाजमा राम्रो सन्देश पनि दिइरहेको छैन। फेरि
0: गरी खाने अब वर्ग सेना व्यवसायी भनौँ अब माथि अब सुरक्षा निकाय र स्थानीय प्रशासनबाट सहजीकरण हुनुपर्छ भनेर भनिन्छ। मुस्कान सहितको सेवाका कुराहरू पनि उठिरहेका छन्। कहिलेकाहीँ अनावश्यक मानसिक वा भौतिक शास्ति दिने गरेका गुनासाहरू पनि सुनिँदै आएका छन्। यहाँ त लामो समय नेपाल प्रहरीमा रहेर नेपाल प्रहरीको पनि उच्च पदमा आफ्नो भूमिका निर्वाह गरिसकेको व्यक्तित्व हुनुहुन्छ। यस हिसाबले हेर्दाखेरि यो कुरालाई कसरी विश्लेषण गर्न सकिन्छ कि सबै व्यवहारहरू यथोचित रूपमा नै भइरहेका छन् कि केही व्यवहारहरू सुधार गर्नुपर्ने आवश्यकता पनि छ?
1: होइन, कति एउटा के हो भनेपछि सरकारले कति कुरा नियन्त्रण पनि गर्नुपर्ने हुन्छ होइन। त्यो चाहिँ विचार कुन चाहिँ नियन्त्रण गर्ने कुन कुरा सहजीकरण गर्ने यी फरक फरक कुराहरू हुन् यता ध्यान दिनुपर्छ। र अर्को कुरा के हो भनेपछि प्रहरीकै तपाईँले कुरा गर्नुभयो, प्रहरी भनेको जनताको लागि हो कि? तर हामीले प्रहरी जनताको लागि बनाउन सके कि सकेनौँ? त्यसको ऐन नियम निर्माणका कुराहरू होलान्, ती तपाईँका प्रहरीलाई सञ्चालन गर्ने नीतिका कुराहरू होलान्, होइन ती त विभिन्न स्वार्थ समूहहरूको इन्भल्भमेन्ट र उनको स्वार्थमा बनेका छन् नि त। त्यसले गर्दा मैले अघि तपाईँले भन्यो के भनेपछि यो घटना त भन्यो नि, यो घटनामा धेरै बहसहरू आइरहेको छ कि यसलाई राजनीतिक नगरौँ, यस्ता घटनाहरूबाट हामीले सिक्ने काम चाहिँ गरौँ।
0: नियम र कानुनहरू सहर व्यवस्थित गर्न र शान्ति सुरक्षा कायम गर्न बनाइन्छ। यहाँले पनि यो कुरालाई उठान गरिसक्नु भएको छ। भारत लगायतका कतिपय ठाउँहरूमा त्यसै गरी ललितपुर जिल्लामा पनि केही हिसाबसम्म साना व्यापारीहरूलाई गरी खाने एउटा अवसर र प्रदान गर्न पनि सहजीकरण गरिएको छ। तर कतिपय ठाउँहरूमा कतिपय स्थानीय प्रहरीहरूले यहाँले अघि भने जस्तै लछार पछार गर्ने, ठेलाहरू फालिदिने, नियन्त्रणमा लिने अथवा कब्जामा लिने, केही समय अगाडि एउटा टेम्पो नै भिरबाट खसालिदिएको कुराहरू पनि सामाजिक सञ्जालबाट आएको थियो। तथापि त्यो वनसँग सम्बन्धित कर्मचारीबाट भएको र अहिले अनुसन्धानकै क्रममा रहेको विषय बाहिर आएको छ। हाम्रा नियमहरू नागरिकको जीवन रक्षा गर्ने भन्दा पनि उनीहरूलाई कहिलेकाहीँ निरुत्साहित गर्ने खालका पनि हुन् कि त्यस्तो किसिमको व्यवहार पनि हो कि भनेर जनस्तरबाट टिका टिप्पणी भइरहेको यो कुरालाई कसरी हेर्न सकिएला, कसरी लिनुपर्छ? यहाँले भने जस्तै कुनै समस्या छ भने त्यसलाई उचित व्यवस्थापन गरी कुनै क्षेत्र तोकेर नागरिकलाई गरी खाने वातावरण तय गर्न र आत्मसम्मानपूर्वक बाँच्नका लागि सरकारले, स्थानीय तहले, प्रदेश सरकारले सहजीकरण पनि गर्न सक्छन् होला नि त व्यवस्थापनको माध्यमबाट। यो विषयमा अलिकति कम संवेदनशीलता देखिएको हो कि?
1: बढी असंवेदनशील भइरहेछ कि जस्तो लागिरहेछ मलाई, किनकि समाज पनि अराजक छ, ती कर्मचारी पनि यसकै बाई प्रोडक्ट हुन् होइन, चाहे त्यो नगर प्रहरी होलान् प्रहरी होलान् जो पनि यसकै बाई प्रोडक्ट हुन् एकतिर त्यो हो। र व्यवहारले हरेक कुरा चल्दैन कि, त्यसैले मैले अघि पनि तपाईँलाई भन्ने कुरा के हो भने प्रहरीलाई होला, नगर प्रहरीलाई होला, वनलाई होला, यिनले सेवा दिने भनेको त जनताको लागि, जनतालाई हो नि त। यी कसका लागि बन्यो भनेपछि जनताले सहजीकरण गर्न भनेका हुन् नि। यिनलाई बनाउने, यिनलाई जुन सञ्चालन गर्ने ऐन नियमहरू छ, त्यो ऐन नियम म समस्या के भयो भनेपछि तपाईँको राजनीतिक स्वार्थमा उनको स्वार्थ हावी भएको ऐन नियमहरूमा र अब नीतिहरू भयो। अब जस्तै कर्म यो जनताभन्दा पनि व्यक्तिहरूको आफ्नो स्वार्थहरू हावी भयो। आफ्नो स्वार्थहरू हावी हुँदाखेरि के हुन्छ भनेपछि त्यो जनताको सर्भिस डेलिभरी र उनीहरूको काम गराइमा काहीँ न काहीँ असर चाहिँ आइहाल्छ। र अहिले समस्या भनेको त्यही हो, हामीहरूले पहिलातिर भन्दै आएको के भनेपछि यो क्रममा चाहिँ ध्यान दिनु, ऐन नियम निर्माणकै कुरा पालामा चाहिँ यो कुरा ध्यान दिनुपर्छ।
0: हामीले कुरा गरिरहेको विषय पनि रह्यो र अहिले सुकुम्बासीहरूको पनि उचित व्यवस्थापन नगरी उनीहरूलाई विस्थापित गर्दाखेरि मौलिक र मानव अधिकारको हनन भएको विषयहरू पनि उठिरहेको देखिन्छ। खास गरी राष्ट्रिय मानवाधिकार आयोगले पनि यो विषयलाई उठान गरिरहेको छ भने त्यस्तै अन्य स्टेक होल्डरहरू सरकारवालाहरूले पनि यो विषयलाई उठान गरिरहनु भएको छ। यसमा मानवाधिकार आयोग संसदले पनि यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ होला, सरकारले पनि यसलाई गम्भीरतापूर्वक लिनुपर्छ होला। हामीले क्रमबद्ध रूपमा एउटा मानवाधिकारसँग जोडिएका कुराहरू, मौलिक मानवाधिकारसँग जोडिएका विषयमा पनि चर्चा गरिरहेका छौँ। नागरिकलाई पहिलो प्राथमिकता दिने गरी हाम्रो संयन्त्रहरू कसरी अगाडि बढ्नुपर्छ?
1: एउटा त ऐन नियम नै हो सबभन्दा महत्त्वपूर्ण। ऐन नियम नीति यदि तपाईँले सर्भिस ओरिएन्टेड खोज्नुहुन्छ भनेपछि त्यो किसिमले ऐन नियमहरू बनाउनु पर्यो, होइन? र अर्को कुरा तपाईँले अर्को हामीले बुझ्ने कुरा के भनेपछि कार्यान्वयनको कुरा हो कि अब जस्तै एउटा तपाईँले प्रश्न उठाइहाल्नुभयो, त्यो बुझाउनु पनि सजिलो हुन्छ। जो सुकुम्बासीहरूको समस्यामा सुरुमा योजना बनाएर किन सबै त सुकुम्बासी थिएन नि त्यहाँ, मलाई के लाग्छ असली सुकुम्बासी भनेको मुस्किलले 10% पनि थिएनन् कि त्यहाँ। भविष्यमा तिनको व्यवस्थापन तिनलाई कसरी व्यवस्थापन गर्ने, तिनलाई कसरी पुनर्स्थापना गर्ने, सुरुमा तपाईँले त्यो प्लान गरेर उठाएको भए अहिले चाहिँ समस्या आउँथेन होला जस्तो लाग्छ मलाई। तर यहाँ के भइदियो भनेपछि व्यवस्थापनको कुरै छैन, पुनर्स्थापनको कुरै छैन, एकैचोटि भत्काउने र मान्छेहरूलाई उठाएर लिएर जाने जुन कामहरू गऱ्यो नि त्यो समस्या हो। त्यसले गर्दा योजना कुराहरू भए, ऐन नियमको कुराहरू गरेँ मैले, नीतिको कुराहरू गरेँ, यी कुराहरू मैले फोकस गर्नुपर्छ जस्तो मलाई।
0: विभिन्न निकायले कानुन तर्जुमा गर्ने गर्दछन्, त्यो स्थानीय निकायबाट पनि हुने गर्दछ, त्यसै गरी प्रदेश तहबाट पनि हुने गर्दछ, र हामी संघीयतामा गइसकेपछि त्यो तिनै तहबाट र तिनै निकायबाट हुने गर्दछन्। अब सुरक्षाका निकाय भनेको ती निकायबाट आदेश प्राप्त भइसकेपछि मात्र सोही अनुसार त्यसलाई कार्यान्वयन गर्न सहजीकरण गर्ने निकायलाई हामीले सुरक्षाको हिसाबबाट विश्लेषण गर्न सक्छौँ। यहाँले भने जस्तो समस्या समाधान गर्न केन्द्रित भन्दा पनि सुरक्षाकर्मीलाई अगाडि सारेर त्यसको व्यवस्थापन बिना नै कुनै कार्यलाई अगाडि बढाइदिँदाखेरि यसले अब सुरक्षा निकायमा पनि अविश्वास पैदा गर्ने अथवा नागरिक र सुरक्षाकर्मी बीच केही द्वन्द्वहरू सिर्जना गर्न सक्ने र त्यो किसिमको मनोभावना सिर्जना गर्न सक्ने कुराहरू देखिएको हो कि के लाग्छ यहाँलाई यो विषयमा?
1: होइन, हो एउटा के हो भनेपछि प्रहरी भनेको अब प्रहरीकै कुरा गरौँ, प्रहरी भनेको जनताको लागि हो, जनता भनेको प्रहरीसँग नजिक भयो भने प्रहरीलाई फाइदा पनि किन हुन्छ भने अल्टिमेटली अपराधदेखि लिएर जे जस्तो हुन्छ गम्भीर समाजमा हुन्छ नि त। तपाईँले एकअर्काप्रति विश्वास जगाइदिए भने तपाईँले समाजबाट सुरक्षा पनि पाउनुहुन्छ, अपराध अनुसन्धान गर्दाखेरि तपाईँको सहयोग पनि पाउनुहुन्छ, अपराध नियन्त्रण गर्दाखेरि तपाईँले सहयोग पनि पाउनुहुन्छ, हरेक कुरामा सहयोग पाउनुहुन्छ क्या। तर यदि तपाईँले त्योभन्दा बाहिर गएर जनताभन्दा बाहिर गएर तपाईँ काम गर्नुहुन्छ भनेपछि तपाईँले कहीँ पनि सहयोग पनि पाउनुहुन्न, कुनै सूचना पनि पाउनुहुन्न, र त्यसले गर्दा पटक पटक प्रहरीले यो समाजसँग जोडेका कार्यक्रमहरू लिएर आएको छ नि त। कहिले सर्भिसले स्माइल होला, कहिले केही कार्यक्रमहरू होला, विभिन्न कार्यक्रमहरू लिएर आउँछ नि। त्यो के हो भनेपछि दुईवटाको सम्बन्ध सुधार्नको लागि हो। तर समस्या के भइदियो भनेपछि त्यो प्रचारमुखी बढी भइदियो, त्यसले काम गर्नु है प्रचारमुखी बढी भयो, त्यसले निरन्तरता पाएन, त्यो संस्थागत भएन, होइन? त्यसले गर्दा यस्ता कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्ने र त्यो दुईवटाको सम्बन्ध छ नि, त्यो सम्बन्धलाई हामीले कसरी निरन्तरता दिने हो त्यतातिर सोच्नु जरुरी हुन्छ। फेरि
0: गणेश नेपालीको मृत्यु प्रकरणपछि फेरि एकपटक राज्य नागरिकको अभिभावक कस्तो बन्ने, कसरी बन्ने भन्ने सवालहरू पनि अहिले सामाजिक सञ्जालमा टिका टिप्पणीका रूपमा रहेका छन्। त्यसै गरी राजनीतिक वृत्तमा भनौँ, संसदमा समेत यो कुरा उठिरहेको छ। अब राज्यलाई अभिभावक, राज्यले अभिभावकको महसुस गराउन अब तत्कालै के गर्नु पर्ला? विगतदेखि नै यस किसिमका सवालहरू त उठ्दै आएका छन्, तर हाम्रो जुन आर्थिक संरचना छ यसले रोजगारी सिर्जना आलोचना गर्नेदेखि यो बेरोजगारीको दर हटाउने र घटाउने कुरालाई त्यतिसम्म सम्बोधन गर्न नसक्दा पनि समस्याहरू देखिएका छन् भनिसकेपछि राज्यले आफूलाई कसरी अभिभावकको रूपमा अगाडि बढाउने, कसरी आफू अभिभावक भनेर महसुस गराउँदाखेरि कम क्षतिहरू हुने गर्दछन्, ताकि नागरिकले पनि आफ्नो अभिभावकका रूपमा सरकारलाई लिन सकोस्।
1: सबभन्दा पहिला त हामीले के बुझ्नुपर्छ भने यो सरकारी जति पनि निकायहरू छन् नि यिनीहरूप्रति विश्वसनीयता बढाउने काम चाहिँ गर्नु पर्यो, नम्बर एक कुरा होइन। सबभन्दा पहिला त्यो गरौँ। अर्को के हो भनेपछि तपाईँ समाजबाट टाढा चाहिँ हुन सक्नुहुन्न, चाहे त्यो नगर प्रहरी होला चाहे त्यो प्रहरी होला होइन। त्यसले गर्दा मैले भने यो समाजसँग जोडिएका कार्यक्रमहरूलाई निरन्तरता दिने, र अर्को के हो भनेपछि हामी समाजसँग टाढा होइन है, हामी पनि त्यसकै पार्ट हो है, हामी तपाईँहरूलाई सेवा दिन आउँदा है, ती कुराहरूलाई तपाईँले ध्यान दिन सक्नु भएन भनेपछि उनीहरूले केही छैन। सामान्य कुराहरू मैले भने तपाईँले मान्छेहरूले ठुल्ठुलो कुरा गर्ला होइन, अल्टिमेटली हो के भनेपछि यो प्रहरी या सुरक्षा निकायलाई तपाईँको जोड्नको लागि सरकारले बढी के गर्न सक्छ, अर्को ऐनियमको कुरा छन्, नीतिको कुरा गरेँ मैले तपाईँसँग अघि होइन, र सँगसँगै कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ, र अर्को काहीँ न काहीँ सोसियल मिडियालाई पनि नियन्त्रण गर्न जरुरी छ भनेर हामीले पहिलादेखि भन्दै आएको हो। हेर्नुहोस् है, यसले समाजलाई अराजक बनाइरहेछ, अराजक छ समाज। अहिले तपाईँ हामीले भनेको कुरामा विश्वास कसैले गर्दैन, किताबमा भएको कुरा कसैले विश्वासै गर्दैन, अनुसन्धान यो मिडियामा लेखेको राम्रो लेखनलाई कसैले विश्वासै गर्दैन। अहिले विश्वास कसलाई गर्छ भने सोसियल मिडियालाई विश्वास गर्छ, जुन त्यो उत्पटाङ कुराहरू हुन्छ त्यहाँ होइन, त्यसले गर्दा त्यो पनि जरुरी छ भन्छु म त।
0: ट्राफिक प्रहरी, नगर प्रहरी, त्यसै गरी अब नेपाल प्रहरी भनौँ, सर्वसाधारण विशेष गरी अब श्रमजीवी वर्गसँग र यो बिचको सम्बन्ध चाहिँ के कस्तो हुनुपर्छ, अब यसमा सञ्चारको पनि कमी हो कि, अझ पछिल्लो समय के सुनिएको छ भने नागरिकलाई अनुशासित बनाउन ठुलो मात्रामा कर लगाउ यो जरिवाना लगाउनुपर्छ भन्ने लगायतका कुराहरू पनि रहेका छन्। अब खास गरी हेर्ने हो भने नागरिक पूर्वाधारहरू पर्याप्त रूपमा बन्न सकिरहेका छैनन्। काठमाडौँ उपत्यकामा पानी पर्यो भने पनि सडकको लेन कता, सडक कता कता भन्नेसम्मको अन्यलता हुन्छ, सवारी कहाँबाट चलाउने, खाल्डाखुल्डी कहाँ छ भन्नेसम्मका ती कुराहरू थाहा हुँदैन। यस हिसाबले हेर्ने हो भने हाम्रो विकास त्यसै गरी समन्वय सञ्चारका विषयहरू पनि समग्रतामा हेरिनुपर्छ, केवल ठुलो जरिवाना गर्दैमा मात्र नागरिक अनुशासन कायम हुन्छ भन्ने पनि छैन होला। पछिल्लो समय यो विषय पनि चर्चामा रहेको छ, ठुलो मात्रामा जरिवाना गर्ने भन्ने विषय पनि विभिन्न कोणबाट आइरहेका छन्। तथापि यसको यथार्थता तथ्यगत सत्यताको विषयलाई चाहिँ विषय प्रष्ट हुन नसकिरहेको एउटा अवस्था पनि छ।
1: एउटा यो के हो भने तपाईँको सरकारले के सोच्नुपर्छ भनेपछि दण्ड जरिवानाले मात्रै जनता अनुशासित हुन्छन् या जनताले भनेको सरकारले भनेको मान्छन् भन्नु सोच्नु गलत किन भनेपछि अब चिनमा हेर्नुहोस् त अस्ति भर्खर मात्रै पनि एकजना त्यहाँका पोलिटिकल व्यक्तित्वलाई 350 मिलियन डलरमा करप्सन मात्रै मृत्युदण्ड दिएको छ, र सालमा यस्ता घटना कति हुन्छन् कति हुन्छन्, मृत्युदण्ड दिएर पनि तपाईँको मान्छे अनुशासन हुन सक्दो रहेछ नि त होइन। त्यसले गर्दाखेरि के हो भनेपछि दण्ड सजाय पनि हुनुपर्छ, तर दण्ड सजाय पनि कस्तो हुनु पऱ्यो भनेपछि जस्तै अहिले खास गरी ट्राफिककै दण्ड सजायको बढी चर्चा भइरहेको छ कि, अहिले नेपालको हेर्नुहोस् त हाम्रो आर्थिक अवस्था हेरौँ, हाम्रो आम्दानी हेरौँ होइन, कमसेकम सजाय गर्दाखेरि पनि त्यसको अनुपातमा जरिवाना राख्नु पऱ्यो नि। अब हिजोको घटना हेर्नुहोस् त अब त्यो बिस्तारै खुल्ला, अहिलेसम्म के कुरा आइरहेको छ भनेपछि हजार रुपियाँको पीडाले गर्दा मान्छेले पोल्यो भन्ने कुरा आइरहेको छ नि त। त्यति हजार रुपियाँ भनेको पनि 1500 रुपियाँ भनेको ठुलो कुरा हो क्या अहिले सरकार नेपालीहरूलाई, तपाईँले आफूलाई हेरेर भएन नि त, जुन मेजोरिटी जुन पपुलेसन छ उसको आर्थिक अवस्था हामीहरू हेरौँ भने त 50,000 लगाइदिने, 1,00,000 रुपियाँ लगाइदिने सजिलो छ नि भन्नु त, तर त्यो ग्राउन्ड रियालिटी छ, मेल खान्छ खाँदैन, यी कुरा विचार गर्नुपर्छ। र अर्कोतिर नेपालमा हेर्नु तपाईँको विश्वको यत्तिको महँगो कर चाहिँ कहीँ छैन होला भन्छु म, हाम्रा मेरा भारतीय साथीहरू जुन आउँछन् पढेका स्कुलका उनीहरू हाँसखान गाडीको भाव भन्दाखेरि भन्नुहोस् त, मैले इयरली यो गाडी मोटरसाइकल जुन तपाईँको ट्याक्सहरू तिर्छ त्यो हाँसो उठ्दो छ, त्यो अझै विश्वासै गर्छन् बाहिरको मान्छेले यदि तपाईँहरू कसरी तिमीहरू कसरी तिर्छ भनेर कि। त्यसले गर्दा सरकारले यी कुरा सुन्नुपर्छ, अब यो जनतालाई दुःख दिएर जनतालाई लुटेर तपाईँ सरकार चलाउनुहुन्छ भनेपछि यसले राम्रो गर्दैन सरकारले, फेरि कहिले पनि राम्रो गर्दैन। अब त्यसमा तपाईँ अब सबैले कारण थप्दै हुन्छ, जुन कि जनताले धान्न सक्ने छैन, यो कुरामा चाहिँ सरकारले चाहिँ विचार गर्नुपर्छ। फेरि
0: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तरसंवादमा हामीले मानव अधिकारको सवाल लगायतका विषयमा पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लसँग कुराकानी गरिरहेका छौँ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। हाम्रा नियम कानुनहरू अब भुइँ मान्छे मैत्री छैनन्, गरिखाने वर्गका अनुकूल छैनन् भनेर विभिन्न समयमा टिका टिप्पणी पनि हुने गरेको छ। कानुन निर्माणकै चरणमा अब सुधार गर्नुपर्ने कुराहरू पनि यहाँकै भनाइअनुसार रहेका छन्, देखिएका छन्। हाम्रो आर्थिक संरचना के कस्तो छ, हाम्रो सामाजिक संरचना के कस्तो छ, ती विषयहरूमा पनि मूलभूत रूपमा केन्द्रित हुनुपर्छ भन्ने सवाललाई पनि यहाँले उठान गरिरहँदाखेरि यो गरिखाने वर्ग मैत्री कानुन चाहिँ कसरी बनाउन सकिएला? कानुन बनाउँदाखेरि भुइँ मान्छे, यहाँले भने जस्तै, जसको न्यूनतम आय पनि छैन, उनीहरूलाई कसरी केन्द्रित गरेर एउटा उनीहरूकै जनहितमा अथवा समग्र जनहितमा उक्त कानुनहरू बनाउन सकिएला?
1: फेरि केही गर्नु पर्दैन यसको लागि। मैले तपाईँलाई सुरुमा पनि भनेको हो, सबैलाई सरकारले जागिर दिएर सक्दैन, होइन। अर्कोतिर के छ भनेपछि, माइक्रो फाइनेन्सिङ गर्ने संस्थाहरू पनि थुप्रै छन्। माइक्रो फाइनेन्सिङ गरेर त्यो मान्छेले उठाउने कसरी? हामीले केही गर्नु पर्दैन। भारतका ठुला सहरमा गएर हेरौँ, चाहे त्यो लखनऊ होला, हाम्रो नजिक त लखनऊ छ नि त, हामी लखनऊमा जाउँ या त दिल्लीमा जाउँ, बम्बेमा जाउँ, त्यहाँको महानगरपालिकाले, नगरपालिकाले जुन फुटपाथमा गरिखाने मान्छेहरू छ उनलाई लाइसेन्स दिएर उनीहरूको जुन गुजारा गर्ने जुन एउटा बाटो ओपन गर्छ, हामी त्यहाँबाट सिकौँ कि। अब हाम्रो समस्या के छ भनेपछि, हरेक कुरा सिक्न हामीहरू अमेरिका जान्छौँ, जुन कि हामी हाम्रो धरातलबाट मिल्दै मिल्दैन। हरेक कुनै कुरा सिक्न हामीहरू तपाईँको स्विजरल्यान्ड जान्छौँ, फेरि हाम्रो यहाँको धरातलबाट मिल्दैन कि। त्यसले गर्दाखेरि के हो भनेपछि, भारत जाउँ, किनकि म त भारतमा परेको हो, त्यसले गर्दा भारतको बारे मलाई राम्रै थाहा छ, होइन। तर ठुला सहरमा चाहिँ तपाईँको मजाले लाखौँ मान्छे व्यवस्थापन गरेको छ कि, सरकारले मिनिमम ट्याक्स लाउँछ, मिनिमम आमदानी हुन्छ, स्पेस दिन्छ एउटा बाटोको छेउमा, होइन, केही डिस्टर्ब गर्दैन, गरिखाएको छ सबैले। त्यसले गर्दा अहिले हामीले भन्नुभन्दा पनि भारतका महानगरले गरेका जुन कुरा छ त्यहाँबाट सिकौँ न हामीहरू।
0: अब कुनै घटना हुने गर्दछ र तत्कालीन समयमा त्यसको चर्चा परिचर्चा हुने गर्दछ, सडकदेखि सदनसम्म त्यसको चर्चा हुने गर्दछ, आवाज उठ्ने गर्दछ, फेरि त्यो विषय सेलाएर जाने गर्दछ र फेरि अर्को घटना घटिसकेपछि मात्र त्यो विषयमा चर्चा गर्ने हाम्रो नेपाली प्रवृत्ति र परिपाटी हो कि भन्ने पनि कता कति टिका टिप्पणी सुनिँदै आएको छ, हुँदै आएको छ। यस हिसाबले कुनै घटना घट्नुभन्दा पहिले ला नै त्यस किसिमको पूर्व तयारी, सम्भावित सबै कुरालाई अध्ययन गरेर व्यवस्थापन गर्न सकिने अवस्था छ कि छैन? हामी कहाँ त घटना घट्ने, चर्चा हुने, सेलाएर जाने, फेरि अर्को घटना घट्ने श्रृङ्खला जस्तो पनि देखिन्छ नि। यसअघि पनि संसद भवन अगाडि यसै किसिमको घटना पनि घटेको थियो।
1: हो, तपाईँले भनेको कुरा सही हो कि कमसेकम कुनै घटना हुन्छ भनेपछि घटनाका कारणहरू हुन्छन्, घटना किन भयो भन्ने कुराहरू होला, होइन। कमसेकम त्यसबाट सिकेर हामीहरू अगाडि बढौँ न। फेरि हामीहरू के भन्छौँ भनेपछि घटना बिर्सिन्छौँ भन्छ, तर त्यो घटना कहीँ न कहीँ समाज।
2: Your call is on hold. Please wait a moment. कृपया केही क्षण पर्खनुहोस्।
0: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको कुराकानीमा हामीले मानवाधिकार केन्द्रित भएर कुराकानी गरिरहेका छौँ। हामी कुराकानीको क्रममा जोडिने प्रयासमा पनि रहेका छौँ। खास गरी पछिल्लो समय विभिन्न किसिमका घटनाहरू घटिरहेको सन्दर्भ पनि छ। खास गरी स्थानीय प्रहरीसँगको विवादपछि मुगुका युवा गणेश नेपालीले आत्मदाहको प्रयास गर्नुभयो र आत्मदाहको प्रयासपछि उहाँको निधन पनि भएको छ। अहिले यो विषय सडकदेखि सदनसम्म उठिरहेको छ। यस किसिमका घटना विगतमा पनि भएका थिए। 2079 सालमा प्रेम आचार्यले पनि संसद सङ्घीय संसद भवनको अगाडि आत्मदाहको प्रयास गर्नुभएको थियो। तत्कालीन समयमा पनि यो विषय चर्चामा रहेको थियो। हामीसँग हाम्रा अतिथि जोडिसक्नु भएको छ। सानो प्राविधिक समस्यापछि हामी पुनः जोडिएका छौँ। हामीले कुराकानी गर्दै थियौँ कि कुनै एउटा घटना घट्छ, घटिसकेपछि फेरि अर्को घटना नघट्दासम्म हामी त्यसबिचमा कुनै तयारी नगर्ने, त्यस किसिमका घटनाहरूलाई घटित हुन नदिन, आवश्यक व्यवस्थापन नगर्ने हामीमा समस्या हो कि भन्ने विषयमा हामीले कुराकानी गरिरहेका थियौँ। त्यो विषयलाई जोडेर यहाँले बताइदिनुहोस् त।
1: हजुर, हो, एउटा के हुन्छ भनेपछि कुनै पनि घटना हुन्छ भनेपछि त्यसको कारण हुन्छ कि, त्यसको समस्याहरू हुन्छ त्योभित्रका। यदि घटना घटिसकेपछि त्यसबाट हामीले पाठ सिक्ने र त्यसले त्यसबाट सिकेर हामीले गर्ने सुधारहरू महत्त्वपूर्ण हो होइन र हामीहरू एउटा भनाइ के छ भनेपछि घटना घट्दैजान्छ बिर्सिँदैजान्छ भन्ने जुन कुरा छ त्यसै म मान्दैन कि एउटा के हुन्छ भनेपछि समाजसँग जोडिएको घटना समाजको दिमागमा काहीँ काहीँ अचेतन मनमा बसेको हुन्छ र थपिँदै या पाइला पुग्न गएपछि त्यो कतिखेर विस्फोट हुन्छ तपाईँले भन्न सक्नुहुन्न फेरि सरकारले यता पनि सचेत हुनु जरुरी छ त्यसले गर्दाखेरि के हो भनेपछि यदि कुनै घटना जस्तै अहिले घटना घट्यो नि विभिन्न चर्चा परिचर्चाहरू आइरहेछन् ती परिचर्चालाई सरकारले एक ठाउँमा राखेर सुधार त गर्नु पऱ्यो नि त
0: हामी कार्यक्रमको अन्त्यतिर पनि आइरहेका छौँ अन्तमा अब सुकुम्बासीका पनि सवाल रहेका छन् अपाङ्गता भएका व्यक्तिका पनि सवाल रहेका छन् गरी खाने श्रमजीवी वर्गहरूको पनि हकितको कुरा रहेको छ यी सबै कुराहरूलाई सुरक्षित गर्दै सहरलाई पनि व्यवस्थित बनाउनु पर्ने सवाल पनि रहेको छ जसमा महानगरको भूमिका हुन्छ होला त्यसै गरी गृह मन्त्रालयको

0: यो गर्दाखेरि समन्वयात्मक रूपले समस्या पनि आउँदैन र थप्यो भनेपछि जुन मैले तपाईँले भने नि ऐन नियम र नीतिका कुराहरू छ नि अहिले त के छ भने ऐन नियम नीति परिवर्तन गर्ने त्यसलाई संशोधन गर्ने कुराहरू आएर चाहिँ यी जम्मै कुरालाई एक ठाउँमा राखेर हेर्दाखेरि चाहिँ ठिक होला जस्तो लाग्छ मलाई।
1: हुन्छ, हाम्रो कार्यक्रमको समय पनि सकिएको छ। यहाँको महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले मानव अधिकारका सवाल लगायतका विषयमा केन्द्रित भएर पूर्व प्रहरी न्याय महानिरीक्षक हेमन्त मल्लसँग कुराकानी गर्यौँ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।

0: ठुलो आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
5: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। घटनालाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न गृहमन्त्री सुधन गुरुङको आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। 1 करोड महिला तथा बालबालिकाले मानवीय सहायता पहुँच गुमाएको संयुक्त राष्ट्रसङ्घद्वारा जानकारी। र जारी फिफा विश्वकप फुटबलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल

0: टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083-83 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्नुहुँदै गृहमन्त्री सुधन गुरूङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरूङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। तीन तहका सरकार मध्ये दुई तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री गुरूङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
3: हामीले हिजो अथक प्रयास गरेको प्लेन थ्री एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबल्ली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह, त स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको विल लक लगाएको, कसले? हामीले भनिराख्नुपर्ने, अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त, आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने।
2: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री गुरूङले पुरानो कानूनी व्यवस्थाका कारण जेएनजी आन्दोलनले उठाएका माग र जनताका कतिपय अपेक्षाहरू पूरा हुन नसकेको भए पनि सरकार र आफ्नो नियतमाथि शंका नगर्न पनि आग्रह गर्नुभयो। श्री गुरुङ समय लिएर संसदको रोस्ट्रममा पुगेपछि सुरुमा केही बेर भावुक भई नबोलिकन रोस्ट्रमबाट फर्किनु भएको थियो। त्यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्ग बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिवाना बढाउँदैमा कानून कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरू वर्षमान पुन, यशोदा कुमारी बराल, शाहजन खातुन, आशिका तामाङ, ऐन बहादुर महर, गीता गुरुङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासी सड़कमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरिखान सक्ने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न, लागू औषध नियन्त्रणमा ध्यान दिन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै हिजोको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनु भएको थियो। सभामुख डोल प्रसाद अरियालले समय दिएपछि नेपाली काङ्ग्रेसका सांसद बासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। सांसद थापाले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुखदर्शक बनेको र एम्बुलेन्ससम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी थियो भनी प्रश्न गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बू सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। यस्तै विपक्षी दलका सांसदहरू पार्वती बिक, राधिका रम्तेल, ज्ञान बहादुर शाही लगायतले संसदमा उठेका प्रश्नहरू सुनेर जवाफ दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 30 गते मंगलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गरिने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला र विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गरिने जानकारी दिनुहुँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैङ्गिक सहभागिता र समावेशिता सहितका कार्यक्रमहरू तय गरिएको जानकारी दिनुभयो। त्यसै गरी महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिनुहुँदै मन्त्री वादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछुतको अन्त्य गर्न सरकारले समयानुकूल कानूनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले यसको जवाफदेहिता संसद र संसदीय समितिप्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न तत्पर रहेको पनि स्पष्ट पार्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले काठमाडौँ महानगर प्रहरीले पठाओ राइडर गणेश नेपालीको मोटरसाइकलको ह्विल लक गरेका कारण घटेको घटनाको यथार्थ सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी असार 31 गते बुधबार दिउँसो 1:15 बजे बस्नेछ। काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले हिजो प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको बताउनुभयो। मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने नेपालीले असार 25 गते त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्नुभएको थियो। उपचारका क्रममा उहाँको निधन भएको छ। उहाँको निधनमा महानगरपालिकाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। प्रवक्ता मानन्धरले उक्त घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने पनि महानगरले स्पष्ट पारेको छ। नेकपा एमाले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ। एमालेका महासचिव शङ्कर पोखरेलले हिजो जारी गर्नुभएको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफै निमुखा नागरिकको गाँसपास खोज्न उद्यत भएको जनाइएको छ। सर्लाहीको गोडैता नगरपालिका 10 सिसौटियामा एक युवकले पनि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। सिसौटियाका 42 वर्षीय विवेक मण्डलले घरदेखि करिब 200 मिटर पर शरीरमा पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग हिजो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सिबिएसई, आइबिडिपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषदले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताउनुभयो। मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरोकार भएका सबैसँग आग्रह गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष 2083-84 लागि 49,88,00,000 रुपियाँ बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकमा विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा हासिल गरेको प्रगतिका बारेमा जानकारी गराइएको थियो। बैठकमा सहकुलपति एवं मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्य अनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्न निर्देशन पनि दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ। राष्ट्रपति भवनमा हिजो भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मशान्तभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। समयमै लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन, सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक सञ्चार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। खुकुरी प्रहारबाट दिप्रुङ चुई चुम्मा गाउँपालिका एक याम्खा स्थित मोरियाका 38 वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा खोटाङका एकै घरका 3 जना पक्राउ परेका छन्। घरायसी विवादमा बिहिबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका 57 वर्षीय तिलक बहादुर सार्की, उनकी श्रीमती 52 वर्षीय भोटीमाया सार्की र छोरी 22 वर्षीय सीता सार्की पक्राउ परेका हुन्। तिलक बहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने श्रीमती र छोरीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। अधिकारीको मृत्युपछि तिलक बहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए। उनकी श्रीमती र छोरी विरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताउनुभयो। मुख्य आरोपी तिलक बहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई फोन गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो विभिन्न मन्त्रालयसँगको समन्वयका लागि तोकिएका अधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले त्यसको साप्ताहिक अनुगमन समेत मन्त्री परिषदको कार्यालयबाट गर्ने व्यवस्था गरिएको बताउनुभयो। संघीय संसदका उपसभामुख र उपाध्यक्ष तथा साथै प्रदेश सभाका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता सहित बिर्तामोड घोषणा पत्र 2083 जारी गरेको छ। घोषणा पत्रले संघीय संसद र प्रदेश सभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। बैतडीको सिगास गाउँपालिका दुई स्थित गाजरी स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुचारू गरिएपछि त्यस भेगका गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण सहज बनेको छ। गाजरी स्वास्थ्य चौकीमा 2077 भदौबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आए पनि बीचमा तालिम प्राप्त कर्मचारीको अभावमा सेवा अवरुद्ध भएको थियो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: गाजरी स्वास्थ्य चौकीमा केही समयदेखि अवरुद्ध भएको अल्ट्रासाउण्ड सेवा फेरि सुचारू भएको छ। अल्ट्रासाउण्ड सेवा सुचारू गर्नका लागि स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रञ्जना राईले आवश्यक तालिम लिएपछि सेवा सुरु गरिएको हो। सिनियर अनमी रञ्जना राई
5: पालिकाभरि दुईटा छ क्यार, अनि एउटा त अहिले मैले उता सालकडा त्यो संस्थाबाट लिएर गएको थिएँ, अहिले चाहिँ यसैमा छ मेसिन चाहिँ। अब यहाँ भइन्जेल चाहिँ म आउनु भएको गर्भवतीहरूलाई चाहिँ सेवा चाहिँ दिइराखेको छु। त्यसमा मेसिन नहुँदाखेरि चाहिँ अब त्यही अनुसार फरक फरक समयमा बोलाएर पनि दिइन्छ।
4: गाजरी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुचारू भएपछि सिगास गाउँपालिकाका मात्रै नभएर सीमावर्ती अन्य स्थानीय तहका गर्भवती आमाहरू समेत लाभान्वित हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख जनक सिंह धामी।
6: सिगास जस्तो एउटा बैतडीकै दुर्गम क्षेत्रमा चाहिँ ग्रामीण अल्ट्रासाउण्ड राखेर सेवा दिने भनेर हामीले कार्यक्रम सुरु गरेको हो सर। के फाइदा गर्छ भन्दा अल्ट्रासाउण्डका लागि डडेलधुरा धनगढी अनि काठमाडौँ जानुपर्ने बाध्यता छ। डडेलधुरा पनि कहिले यो गाइनोलोजिस्ट डक्टरहरू भेटिन्न, अनि त्यस्तो तालिम प्राप्त स्वास्थ्यकर्मीहरू भेटिन्न, त्यो भएको हुनाले आफ्नै रिमोट एरियामा चाहिँ गर्भवतीमा हुने जटिलताहरू पत्ता लगाउनका लागि
4: गाजरी आसपासमा रहेका सुर्ने गाउँपालिकाका केही क्षेत्र र पाटन नगरपालिकाका केही क्षेत्रका आमाहरूले पनि यो स्वास्थ्य संस्थाबाट सेवा लिने गर्दछन्। यो सेवा सुचारू भएसँगै गर्भवती आमाहरूले चेक जाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने बताउनुहुन्छ जनस्वास्थ्य निरीक्षक घनश्याम बोहरा। अल्ट्रासाउण्डबाट गर्भावस्थाका जटिलताहरू समयमै पत्ता लाग्ने भएकाले मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि यो सेवा निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। सर्वोच्च अदालतमा आगामी साउन 1 गतेदेखि 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनवाई साउन 11 गतेबाट हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ। मन्दिरका मूल भट्ट भण्डारी कोषका सञ्चालक परिषदका सदस्यहरू तथा कोषका पदाधिकारीहरू बीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो। तयारी स्वरूप यही असार 27 गते आजदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाई गर्न सुरु गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड महिला र बालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढ़िरहेको बेला महिला संगठन खारेज भएकोमा दुःख व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएको छ भने अन्य प्रमुख दाता देशले पनि आफ्नो खर्च घटाएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर सशस्त्र द्वन्द दोस्रो विश्वयुद्ध यताकै उच्च स्तरमा रहेको यो समयमा करिब 12 करोड महिला र बालिकालाई मानवीय सहायता र संरक्षणको आवश्यकता छ। संकटग्रस्त विभिन्न 52 देशका 855 महिला नेतृत्वका तथा महिला अधिकार संगठनबाट प्राप्त जवाफमा आधारित यो रिपोर्टले 84% समूहले सन् 2025 जनवरी यता आफ्ना सेवाको माग बढेको अनुभव गरेका देखाएको छ। युन उमेनकी मानवीय सहायता प्रमुख सोफिया काल्ट्रोपले एक विज्ञप्तिमा भन्नुभएको छ। स्पेनको दक्षिणी अन्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालाडोस क्षेत्रमा आगलागी हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। अन्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आर्द्रता र तीव्र हावाले गर्दा जंगली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिँदा मानवीय क्षति भएको जनाएको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: मुगुको कर्मारोङ र छायानाथ रारा नगरपालिकामा बन्न लागेको 306 मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्ध जलाशय प्रकृतिको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताउनुभयो। आयोजनाको प्रारम्भिक काम सम्पन्न भएको र डिजाइन तथा हेडवर्क्स अध्ययन भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत फुकोट हब सब स्टेशनमा जोडिनेछ। आयोजनाको अनुमानित लागत करिब 55 अर्ब 33 करोड रुपियाँ रहेको र सन् 2033 सम्ममा व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न प्रचलित कानूनमा संशोधन गरी लगानीकर्ता र यात्रु मैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नारायणी यातायात व्यवसाय संघको 37औं वार्षिक सभामा मुख्यमन्त्री बानियाले सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात व्यवसायको इमानदार प्रयास आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले सडक यातायात क्षेत्रमा हुने आकस्मिक समस्याको समाधानका लागि सबै व्यवसायी र सवारी लगानीकर्ताको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। चालु आर्थिक वर्षमा 40,000 भन्दा बढी विदेशी पर्यटकले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 1,500 बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। विदेशी पर्यटकको संख्या बढिरहेको पदमार्गमा वर्षायाम सुरु भएपछि भने पर्यटकको आवागमन घटेको छ। पर्यटकीय याममा दैनिक 500 देखि 600 जनासम्म विदेशी पर्यटक पुग्ने गरेको पदमार्गमा यति बेला दैनिक 10-15 जना मात्रै आउने गरेको एक्यापको पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो। यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको संख्या बढेको छ। चालु आर्थिक वर्षमा 4,200 जना पर्यटकले राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। यो संख्या गत वर्षको भन्दा झण्डै 500 जनाले बढी भएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले बताउनुभयो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बारासिङ्गा, पाटेबाघ, जङ्गली हात्ती, एकसिङ्गे गैंडा, चितुवा, निलगाई, जरायो, रतुवा लगायतका वन्यजन्तुको प्रत्यक्ष अवलोकनका लागि पर्यटकहरू पुग्ने गर्दछन्।
2: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा गैराती भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा फेभियन रुइज र मिकेल मेरिनोको 1-1 गोल सामेल थियो। खेलको 30औं मिनटमा फेभियन रुइजले गोल गर्दै स्पेनलाई 1-0 गोलको अग्रता दिलाए। खेलको 41औं मिनटमा बेल्जियमका खेलाडी चार्ल्स डे केटलेरले गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा पुर्याए। त्यसपछि खेलको 88औं मिनटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमी फाइनलमा पुर्याए। स्पेनले सेमी फाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थान तथा पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशका तराई भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागको एक दुई स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरि साँझ 7:08 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5-सदस्यीय समिति गठन। घटनालाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न गृहमन्त्री सुधन गुरुङको आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। 1 करोड महिला तथा बालिकाले मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्रसङ्घद्वारा जानकारी। र जारी फिफा विश्वकप फुटबलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

Kickers bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
3: आजको कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल। सरकारको आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमहरू मुलुकको दीर्घकालीन विकास र सुशासनमा केन्द्रित रहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। नेपाल राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलको भनाई। र एसियाली विकास बैंक एडिबीले नेपालमा सन् 2029 आफ्नो सहयोग 2.4 अर्ब अमेरिकी डलर पुर्याउने लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौ।
4: संघीय संसदबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्ग चित्र रहेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले सरकारको नीति, बजेट र कार्यक्रमहरू मुलुकको दीर्घकालीन विकास र सुशासनमा केन्द्रित रहेको उल्लेख गर्नुभयो।
5: राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र, त्यसपछि सरकारको नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र विनियोजन विधेयक अर्थात् मैले वाचन गरेको बजेट वक्तव्यमा हामीले दावी गर्दै आएका छौँ कि यसमा अभूतपूर्व संगति छ। एकदमै कन्सिस्टेन्टली एउटै थिमहरूकै सेरोफेरोमा यो विषयहरूको उठान भएको छ। वाचापत्र लेख्दै गर्दाखेरि हामीले 5 विषयमा त नागरिकसँग करार नै गरेका थियौँ। पहिलो सुशासन, दोस्रो मध्यम वर्गको विस्तार, तेस्रो आर्थिक वृद्धिसँग सम्बन्धित रोजगारीको एजेन्डा जसलाई हामीले चलन चल्तीमा काम काम काम भनेर भनेका थियौँ, चौथो कनेक्टिभिटी र 5 प्रवाससँग सम्बन्धित मुद्दाहरू। यही 5 थिम निर्वाचन पूर्व हामीले गरेका बाचाहरूलाई नै हामीले सर्लक्कै बोकेर अगाडि बढेको बेहोरा म मान्य सदस्यज्यूहरूलाई जानकारी दिन चाहन्छु। सरकारको नीति कार्यक्रम र बजेट र यो विनियोजनको सिद्धान्त तथा प्राथमिकतामा पनि यिनै 5 विषय, सुशासन, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताको लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण, प्रवासका मुद्दाहरूलाई, अन्तर्राष्ट्रिय मामिलालाई हामीले सौम्य शक्तिको सुदृढीकरणको शीर्षक अन्तर्गत व्याख्या गरेका छौँ। आगामी आर्थिक वर्ष 83-84 वार्षिक कार्यक्रम पनि यिनै विषयहरूको सेरोफेरोमा हामीले तय गरेका छौँ। हामीले बोक्दै आएको राजनीतिक अर्थ राजनीतिक धरातल भनेको सामाजिक न्याय सहितको उदार अर्थव्यवस्था, सामाजिक न्याय सहितको उदार अर्थतन्त्र नै हो। र त्यो रोड म्यापमै हालै हाम्रो पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनबाट पनि पारित दस्तावेजहरूमा पनि उल्लेख भएका छन्। त्यसैले रोड म्याप असाध्यै स्पष्ट छ भन्ने हाम्रो दावी रहेको छ। वाचापत्र, नीति कार्यक्रम, बजेट मूलत यिनै रणनीतिक जगमा निर्माण गरिएको हो। पहिलो आर्थिक वर्षको बजेटले चाहिँ यो बृहत आर्थिक सुधारको जग निर्माण गर्ने र त्यसपछिका बजेट तथा कार्यक्रमले उच्च आर्थिक वृद्धि र दिगो सामाजिक विकासको लय समाउनको लागि सहयोग गर्ने अपेक्षा हामीले गरेका छौँ। रोड म्याप यही नै हो।
4: सरकारको 100 दिने कार्य सम्पादनका विषयमा जानकारी दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले शासकीय सुधारका लागि घोषित 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको दावी पनि गर्नुभयो।
5: वर्तमान सरकार गठन भएको पहिलो दिन अर्थात् 2082 चैत्र 13 शासकीय सुधार सम्बन्धी 100 कार्यक्रम घोषणा गरिएको थियो। यस अन्तर्गत सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना, खर्चमा मितव्ययिता, सेवा प्रवाहमा सुधार, आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, मानव विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा गर्नुपर्ने आधारभूत सुधारका विषयलाई समावेश गरिएको थियो। सरकार गठन भएको 100 दिनभित्र वर्तमान सरकारले सम्पादन गरेका प्रमुख कार्य तथा शासकीय सुधारको 100 कार्यसूचीको प्रगति नेपाल सरकारका प्रवक्ता माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यूबाट मिति 2083 असार 20 सार्वजनिक भइसकेको बेहोरा जानकारी गराउन चाहन्छु। समग्रमा हाम्रो मूल्याङ्कनमा शासकीय सुधारका 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको छ। साथै आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप तीव्रता दिने समेत विश्वास दिलाउन चाहन्छु।
4: अर्थमन्त्री डाक्टर वाग्लीले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्य बीच अभूतपूर्व संगति रहेको बताउँदै सुशासन, मध्यम वर्गको विस्तार, रोजगारी सिर्जना, कनेक्टिभिटी र प्रवासका मुद्दाहरूलाई सरकारले मुख्य आधार बनाएको बताउनुभयो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा छलफल गर्नुभएको हो। छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार र निजी क्षेत्रबीच नियमित एवं परिणाममुखी संवादको आवश्यकताबारे सुझाव प्रस्तुत गर्नुभएको थियो। प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अगाडि बढाइने बताउनुभयो। निजी क्षेत्रले भोग्दै आएको समस्या र समाधानका विषयका अतिरिक्त निजी क्षेत्र अर्थतन्त्रमा ड्राइभिङ रोलमै रहन्छन् भन्ने लगायतका प्रधानमन्त्रीका विचारले नयाँ उत्साह थपेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। छलफलमा सहभागी उद्यमी व्यवसायीहरूले आर्थिक अपराधका मुद्दामा अग्रिम जमानतको कानुनी व्यवस्था, प्रक्रियागत जटिलता हटाउने गरी फास्ट ट्र्याकमा कानुन संशोधन, समस्या समाधानमुखी सनसेट ल आवाधिक कानुन लगायत आवश्यकताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
4: नेपाल राष्ट्र ब्याङ्कले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले 60 मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो।
6: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित जारी गरिएको छ। मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याजदरसँगै सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलतामा दबाव नपर्ने हाम्रो आकलन छ। त्यसैले आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ। आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ। तरलताको प्रकृति अनुसारका व्यवस्थापन उपकरण प्रयोग गर्ने नीति लिएको छ। यस मौद्रिक नीतिले सर्वसाधारण, निक्षेपकर्ता, ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुने गरी नीतिगत सुधारमा जोड़ दिएको म पुनः दोहोर्याउन चाहन्छु। बैंकको आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको समीक्षा प्रतिवेदन यस अघि नै सार्वजनिक भइसकेको छ भने समष्टिगत अर्थतन्त्र र परिदृश्य विश्लेषण एवं प्रक्षेपण गरिएको म्याक्रो इकोनोमिक रिपोर्ट 2026 जुलाई समेत मौद्रिक नीति सँगै भर्खरै प्रकाशन भएको छ।
4: गभर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने बताउनुभयो।
6: बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पुँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसारको विशिष्टीकृत सेवा सहितको बैंकिङको अवधारणामा अघि बढ्ने, शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियामा लचकता दिने, वित्तीय सेवामा डिजिटलाइजेशनमा जान प्रोत्साहन दिने जस्ता बैंक तथा वित्तीय संस्थाहरूको खर्च कटौतीका माध्यमहरू अगाडि सारिएको छ। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको छ। निक्षेपकर्ताहरूको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याजदर अझ घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदी बढी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
4: गभर्नर डाक्टर पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाव नपर्ने हुनाले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो। मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यासलाई हटाउने, कमभन्दा कम व्यक्ति कालो सूचीमा रहने नीति लिएको पनि गभर्नर डाक्टर पौडेलको भनाइ थियो। यस्तै मौद्रिक नीतिमा रुग्ण उद्योगमा निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने, दबावमा रहेको कर्जाको पुनरुत्थान गर्ने लगायतका उपकरणहरू प्रस्ताव गरिएको छ।
3: आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले ब्याङ्किङ क्षेत्रलाई राहत र निजी क्षेत्रलाई भरोसा दिने संकेत गरेको भन्दै ब्याङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले स्वागत गरेको छ। सिबिफिनले केही सुधारका सुझाव सम्बोधन हुन बाँकी रहे पनि नीतिले वित्तीय प्रणालीमा सकारात्मक सन्देश प्रवाह गरेको जनाएको छ। मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित दृष्टिकोण अवलम्बन गरेको भन्दै सिबिफिनले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
4: नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास ब्याङ्क एडिबीले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ। यसै सन्दर्भमा एडिबीले नेपालमा सन् 2029 आफ्नो सहयोग 2.4 अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ। हालै नेपालको भ्रमण गर्नुभएका एडिबीका अध्यक्ष मासातो कान्डाका अनुसार नेपालका लागि एडिबीको देशीय साझेदारी रणनीति 2025-2029 अन्तर्गत उक्त रकम उपलब्ध गराइनेछ। यस सहयोगले रोजगारी सिर्जना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, उत्थानशील महिला तथा पछाडि पारिएका र जोखिममा रहेका समूहहरूको सशक्तिकरण तथा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइनेछ। साथै सवित्तीय तथा हरित र स्थानीय मुद्रामा जारी गरिने बन्ड जस्ता नवीन वित्तीय साधन मार्फत थप स्रोत परिचालन गरिने बताइएको छ। उहाँको नेपाल भ्रमणका क्रममा एडिबीले आफ्नो वार्षिक प्रतिबद्धताको हिस्साका रूपमा कुल 165 मिलियन अमेरिकी डलर बराबरका 2 ऋण सम्झौतामा हस्ताक्षर समेत भएको एडिबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल राष्ट्र ब्याङ्कले असार 27 र 28 गतेको सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र ब्याङ्क भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गरी शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान 8 बजेदेखि बेलुकी 8 बजेसम्म सञ्चालन हुने जनाएको हो। राष्ट्र ब्याङ्कले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ।
2: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: अब हामी तपाईँलाई सुनाउँछौँ हरिशङ्कर चौधरी, सुभाष मण्डल र साथीहरूको स्वरमा रहेको यो स्वदेशगान भगवती जोशीको रचना अनि सङ्गीत हो कीर्ति नेउपानेको।

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौँ। मुरलीधरको सुर, दण्डपाणी चालिसेको रचना अनि सङ्गीत हो भूपेन्द्र राय माझीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: विपदबारे चासो राखौँ, चनाखो बनाऊँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल online.com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। मनसुनजन्य विपदको समयमा बेनीघाट रोराङ गाउँपालिकाले के कसरी सूचनाहरू प्रवाह गर्ने गरेको छ?
1: जोखिम हुने ठाउँतिर, जोखिम जस्तै अब भलबाडी आउने ठाउँमा हामी तपाईँको माइकिङ गरेर उहाँलाई तपाईँको अब खोला खोलामा प्रहरी प्रशासन, तपाईँको नगर प्रहरी, हामीहरू पनि खटेर त्यहाँको छेउछाउमा समुदायलाई तपाईँको गएर सुशासित गरेर हामी गर्छौँ।
0: धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियासँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नेपालको राजधानी काठमाडौँलाई देशको पूर्व र पश्चिम जोड्ने प्रमुख रणनीतिक सडक, पृथ्वी राजमार्ग र देशकै आर्थिक सामाजिक जीवनरेखा मानिने त्रिशुली नदीको किनारमा अवस्थित छ धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका। भौगोलिक अवस्थितिका दृष्टिकोणले यो गाउँपालिका जति सुगम र महत्वपूर्ण देखिन्छ, वातावरणीय र भौगोलिक संरचनाका कारण उति नै संवेदनशील र प्राकृतिक विपदको उच्च जोखिममा छ। दक्षिणतर्फ फैलिएको महाभारत पर्वत श्रृङ्खलाको भिरालो एवं कमजोर भूबनोट, महाभारत क्षेत्रबाट उत्तर बग्ने तीव्र गतिको जल प्रवाह र खुकुलो माटोका कारण यो क्षेत्र वर्षौंदेखि मनसुनजन्य तथा अन्य प्राकृतिक विपदको चपेटामा निरन्तर परिरहेको छ। विशेष गरी प्रत्येक वर्षको वर्षायाम यहाँका बासिन्दाका लागि भय र तराशको कारक बन्ने गरेको छ। यो पालिकामा निम्तिने विनाशकारी र ठूला पहिरोहरू, त्रिशुली नदी तथा मलेखु र थोपल जस्ता स्थानीय खोलाहरूमा आउने बाढी त्यहाँको सदाबहार चुनौती हो। यसका साथै अव्यवस्थित खानी उत्खनन, वातावरणीय प्रभाव मूल्याङ्कन बिना गाउँ गाउँमा खनिएका ग्रामीण सडकहरू र विश्वव्यापी जलवायु परिवर्तनका कारण अपेक्षित रूपमा हुने अतिवृष्टि जस्ता गतिविधिले त्यहाँको जोखिमलाई झन बढाएको छ। यसले गर्दा स्थानीय बासिन्दाको अमूल्य जीवन, परापूर्व कालदेखिको थाथलो र अरबौंको धनमालको सुरक्षामाथि सधैँ गम्भीर प्रश्न चिन्ह खडा गरिरहेको छ। राजमार्ग क्षेत्र भएकाले त्यहाँ हुने निरन्तरका सवारी दुर्घटना र त्यसले निम्त्याएको मानवीय क्षति पालिकाको अर्को दुःखद पाटो हो। यस्तै राजमार्ग क्षेत्र भएकाले त्यहाँ हुने मानवीय संकटको संवेदनशीलतालाई मध्यनजर गर्दै गाउँपालिकामा विद्यमान विपद जोखिमको वर्तमान अवस्था र स्थानीय सरकारका तर्फबाट भइरहेका पूर्व तयारी, प्रतिकार एवं दीर्घकालीन न्यूनीकरणका प्रयासहरूमा केन्द्रित रही हामीले कुराकानी गरेका छौँ बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियासँग। यहाँलाई कार्यक्रममा स्वागत छ,
2: धन्यवाद।
1: यस वर्षको मनसुन वा सम्भावित विपदको सामना गर्न बेनीघाट रोराङ गाउँपालिकाले के कस्तो पूर्व तयारी गरिरहेको छ?
2: बेनीघाट रोराङ गाउँपालिका महाभारतको श्रृङ्खलामा अवस्थित गाउँपालिका हो। यो जलवायु परिवर्तनको दृष्टिकोणले र जलवायु परिवर्तनको खतराको दृष्टिकोणले बेनीघाट रोराङ गाउँपालिका एकदम रेड जोनमा पनि परेको छ र अब बिस्तारै मनसुन भित्रिन लागिरहेको छ। त्यस कारणले गर्दा यहाँ बेनीघाट रोराङ गाउँपालिकामा विपदका धेरै प्रकृति विपदहरू घट्ने गर्छ। त्यो विपदलाई न्यूनीकरण गर्न, विपदसँग सामना गर्न बेनीघाट गाउँपालिकाको एउटा विपद व्यवस्थापन समिति छ। विपदमा काम गर्ने हामीले अरू समुदायहरूलाई पनि जोडेर जहाँ के भन्छ विपद पर्छ त्यहाँलाई छिटो भन्दा छिटो कम्युनिकेसन गर्नको निमित्त हामीले फेसबुकमा मेसेन्जर ग्रुपहरू पनि बनाएका छौँ भने र सुरुमा त विपद पर्नै तपाईँ नदिनको लागि विपदका सम्भावित क्षेत्रहरूमा विपद जोखिम न्यूनीकरण गर्नको निमित्त विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ र विपद पर्न पनि सक्छ। र विपद पर्दा चाहिँ बेनीघाट गाउँ पालिका अहिलेसम्म देखेको मुख्य चाहिँ हाम्रो बाढी पहिरो हो। अनि हाम्रो पहिलो के भन्छ विपद छ भने, अनि त्यसको दोस्रो गएर बाढी पनि हो, अलिअलि गएर कटानहरू हुने गर्छन्, त्यसपछि गएर अनि सहरी क्षेत्रमा छ र सहरी तपाईँको क्षेत्रमा भएको हिसाबले अब हाइवे क्षेत्र पनि छ र हाइवे क्षेत्र भएको हिसाबले चाहिँ दुर्घटना पनि हाम्रो त्यत्तिकै हुन्छ र अर्को अब खडेरीको बेलामा आगो लागि पनि हाम्रो चाहिँ उच्च जोखिमभित्र पर्छ र बेनीघाट गाउँपालिकाले यो विपद व्यवस्थापन समितिले विपदको निमित्त समुदायसँग विपद कसरी पर्छ, विपदमा परेपछि उपायहरूको विषयमा क्षमता वृद्धि कार्यक्रम लगायतका अरू विभिन्न कार्यक्रमहरू गर्छौँ र विपद परिसकेपछि हाम्रो एउटा नीति छ, पहिलो हामी विपदलाई विपद विषयमा बुझ्ने र विपदलाई पर्न दिने, विपद पर्ने बित्तिकै पहिलो हाम्रो फर्स्टिङ भनेको चाहिँ उद्धार गर्ने हो। उद्धार गरेपछि अनि उहाँलाई तपाईँको उपचार गर्ने, अनि गएर चाहिँ सुरक्षित आवास सेल्टरिङ व्यवस्था गर्ने, अनि त्यसपछि गएर उहाँलाई अब राहतको चाहिँ व्यवस्था गर्छौँ र त्यसपछि अनि राहतको व्यवस्था पछि अलि सहजीकरण भइसकेपछि फेरि उहाँहरूको पुनर्संरचना र फेरि गएर पुनर्वासको व्यवस्था गर्ने नीतिले बेनीघाट रोराङ गाउँपालिका काम गरेर अगाडि बढिरहेको छ। त्यही अनुसार हामीले विगतको वर्षहरूमा पनि केही पहिरोले घरहरू पुरेका थिए, केही अब गएर मेरोमा त झन् पोहोर अब दुईजना मान्छे पहिरोले चेपेर पनि गएर मृत्युवरण गरेका थिए भने यस्ता यस्ता घटनाहरूलाई हामीले हरेक वर्ष विपदका नयाँ नयाँ श्रृङ्खला हुन्छ, त्यो नयाँ नयाँ श्रृङ्खलाबाट पाठ सिक्दै न्यूनीकरण गर्नको निमित्त अगाडि बढिरहेका हुन्छौँ।
1: बेनीघाट रोराङ गाउँपालिका विशेष गरी पहिरो र बाढीको उच्च जोखिममा रहेको कुरा गर्नुभयो, खास गरिकन बेनीघाट रोराङ गाउँपालिका पहाडीका भित्रका कुन कुन बस्तीहरू उच्च जोखिममा रहेको देखिन्छ?
2: यसो छ, अब समग्रमा हाम्रो पहाडी भूगोल भएको हिसाबले यहीँ नै उच्च जोखिम छ भनेर भन्ने सम्भावना छैन। त्यस कारण त हाम्रो पहाडी भूगोल अब गएर डाँडा काँडा भूगोल हाम्रो समर्थ भूगोल छैन। त्यसो हुँदाखेरिमा उच्च अब पहाडी भूगोल भएको हिसाबले सबै भूगोलहरू चाहिँ तपाईँको अब पहिरोको हिसाबले पहिरो जान सक्ने सम्भावना भएको चाहिँ क्षेत्र हो। फेरि अब सम्भावना भएको क्षेत्र भनेर फेरि अब सबै बस्ती चाहिँ तपाईँको अब सार्न चाहिँ सकिँदैन, अब सबै सार्ने पनि कुरा हुँदैन। तर अब विशेष गरिकन अलिकति तपाईँको नयाँ मोटर बाटाहरू अब गएर चाहिँ खनेको क्षेत्र, खोलाको चाहिँ छेउछाउबाट पहिरोबाट गएर चाहिँ तानेको क्षेत्रहरू चाहिँ अलिक धेरै जोखिम जस्तो देखिन्छ। जोखिम भएका र पहिरोले गएर चाहिँ तानेकाहरूलाई हामीले तिनलाई के भन्छ पुनर्निर्माण मार्फत हरित कार्यक्रम मार्फत तिनलाई फेरि के भन्छ त्यो व्यवस्थापन गर्ने काम चाहिँ हामी गरिरहेछौँ। फेरि
1: बेनीघाट रोराङ गाउँपालिका भित्र जुन खालका जोखिममा रहेका गाउँ अथवा क्षेत्रलाई बस्तीलाई यहाँहरूले केही निश्चित मापदण्ड बनाएर पहिचान गर्नुभएको छ?
2: हामीले जोखिमका क्षेत्रहरू भनेर हाम्रो यसो हेर्दा हामीले विपदमै गएर काम गर्दा हामीले तय गरेका छौँ त्यो क्षेत्रहरू छ। तर त्यो क्षेत्रहरूको अब बस्ती स्थानान्तरण गर्ने कुरा दुई तिनवटा बस्तीहरू हामीले त्यो क्षेत्रमा विकास पनि पुर्याउन गाह्रो भयो र अलिक पनि जोखिम पनि जस्तो भनेर स्थानान्तरण गरौँ भन्दा त्यहाँको गएर समुदाय मान्नुहुन्न, त्यसलाई हामीले अब अलिक व्यस्त गरेर राखेका छौँ। तर गाउँपालिकाले यसो हेर्दाखेरि हाम्रो सबै भूगोल चाहिँ अब गएर पहाडी भूगोल भए हिसाबले यहीँ चाहिँ ठ्याक्कै तपाईँ जोखिम हुन्छ भन्ने चाहिँ त्यस्तो छैन। कहिले कतापट्टि पाएको, कहिले के भन्छ कतापट्टि पाएको पहिरो जाने भइरहेको छ। त्यस्तो पहिरो जाने पाकाहरूलाई हामीले त्यसलाई के भन्छ अलिकति व्यवस्थित गरेर त्यसलाई पहिरो गएको देख्ने बित्तिकै फेरि त्यसलाई पुनर्संरचना गरेर बस्ती जोगाउने काम चाहिँ फेरि हाम्रो पहिलो प्राथमिकतामा पर्छ।
1: भनेपछि जोखिमयुक्त बस्तीहरू पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कुनै ठोस योजना बनाउनु भएको छैन?
2: त्यो यसो छ, अब ठ्याक्कै पहिचान गरेर बस्ती तपाईँ गरेर चाहिँ स्थानान्तरण गर्न पनि अहिले अवस्था देखेको पनि छैन र हामी त्यो बना पनि छैन।
1: यहाँको पालिकाभित्र बिना इन्जिनियरिङ ग्रामीण सडक खन्ने र खानी उत्खनन गर्ने कार्यले पहिरोको जोखिम बढाएको देखिन्छ, यहाँ आफैले पनि भनि नै सक्नुभयो। यसलाई रोक्न वा व्यवस्थित गर्न पालिकाले के कस्तो नीति अपनाएको छ?
2: यो छ, अब खानी जन्य भूगोलहरूमा आई गरेर इआई गरेर यो संघीय सरकारकै अब क्षेत्रभित्र पर्छ, त्यसलाई हामीले खानी उहाँहरू खोल्नुहुन्छ र त्यो खानी खोल्ने क्षेत्रलाई अलिकति व्यवस्थित हामीले गरिरहेका छौँ, जसले गर्दाखेरिमा त्यो खानी क्षेत्रमा भएका बस्तीहरूलाई चाहिँ स्थानान्तरण गर्ने, जस्तै अब दुई तिनवटा बस्तीहरू चाहिँ स्थानान्तरण पनि गऱ्यौँ होइन, त्यो के भन्छ हामी गरेर चाहिँ त्यो बस्ती अब सार्ने काम भएको छ त्यो गरेका छौँ भने, अब पहिला तपाईँको के अरे चाहिँ नयाँ ट्र्याकहरू खोलेर समस्या भएको कारणले गर्दा अहिले यो हाम्रो पालाको यो अहिले दोस्रो कार्यकालको सरकार आएपछि चाहिँ सकभर नयाँ ट्र्याक चाहिँ नखन्ने र खन्दा पनि तपाईँको इन्जिनियरिङ गरेर मात्रै खन्ने गरेर चाहिँ हामी तयार गरेका छौँ। सायद हामी आइसकेपछि नयाँ ट्र्याक हामीले खनेका छैनौँ र पुरानो ट्र्याकलाई अलिक व्यवस्थित गरेर त्यो पुरानो ट्र्याकमा भत्केका र पहिरो जाने क्षेत्रतिर हामीले त्यसलाई बलियो र व्यवस्थित गर्न पनि लागेका छौँ। अहिले चाहिँ हाम्रो अहिले नीति नै त्यो बनाएको छौँ कि नयाँ ट्र्याक एकदम नखन्ने र पुरानो ट्र्याकहरूलाई व्यवस्थित गरेर पहिलो जोखिमबाट चाहिँ त्यसलाई मुक्त गराउने हाम्रो अभियान छ।
1: खास गरी पृथ्वी राजमार्गको ठुलो र बढी दुर्घटना हुने खण्ड तपाईँको गाउँपालिकामा पर्छ। सडक दुर्घटनाका घाइतेहरूको तत्काल उद्धार उपचारका लागि गाउँपालिकाको तर्फबाट के कस्तो संयन्त्र वा उद्धार टोली यहाँहरूले तयार गरिरहनु भएको छ?
2: गाउँपालिकाले एउटा हाम्रो म्यानेजर ग्रुप बनाएको छ यो हाइवे क्षेत्रका र अन्य पनि ठाउँहरूका मान्छेहरूलाई जोड्ने र जतिखेर तपाईँको दुर्घटना या विपद पर्छ त्यो चाहिँ तुरन्त विदिन तपाईँको 10-15 सेकेन्डमा या 1 मिनटभित्रमा म्यानेजर ग्रुपमा मेसेज हाल्ने र त्यो जहाँ पर्छ त्यो छेउछाउका युवाहरू जुट्ने गएर प्रहरी प्रशासन त्यसपछि गएर चाहिँ गाउँपालिकाको कर्मचारी जनप्रतिनिधि तपाईँको स्वास्थ्य कर्मीहरू जुट्ने हाम्रो त्यो पहिलो हाम्रो त्यो खालको चाहिँ लाइन छ र हामीले भोलिन्टियर पनि तयार गरेका छौँ र हामीले फर्स्ट एडको तपाईँ तालिम पनि हामी प्रायसो सबैलाई टोलै पछि होइन गाउँै पछि हामीले तपाईँको दिएका छौँ र यिनलाई उद्धार गरेपछि हाम्रो अब तुरन्त अलिअलि तपाईँको सामान्य प्राथमिक उपचार चाहिँ हुन्छ त्यसपछि हामी तुरन्त काठमाडौँ हस्पिटल या भरतपुर हस्पिटल गएर रिफर गर्ने हाम्रो गएर अभियान हुन्छ र उहाँलाई त्यसरी चाहिँ रिफर गरिरहेका छौँ।
1: मनसुन जन्ने विपदको समयमा हुन सक्ने सडक अवरोधलाई तत्काल खुलाउनको लागि डिभिजन सडक कार्यालय वा सुरक्षा निकायसँग कसरी समन्वय गरिरहनु भएको छ?
2: यसो छ, परदेशको डिभिजन कार्यालयसँग चाहिँ हाम्रो खासै कुरा भन्दा उहाँहरू अलि माहलो निकाय छ, उहाँहरूसँग सहकार्य गर्दा उहाँहरू सहकार्यमा आउनुहुन्न, कहिले उहाँहरू हाकिमा कता हुनुहुन्छ कता कहाँ हुन्छ भन्नुवास्त गर्दैनौँ र उहाँहरूले हामीलाई त्यो धेरै अब भ्यालु पनि राख्नुहुन्न। उहाँहरू अलि माहलो निकाय माग्लो सरकार माहलो निकाय भएर होला। मुख्य चाहिँ सुरक्षा निकायसँग हाम्रो एकदम नजिकबाट के भन्छ चाहिँ एटेचमेन्ट छ र सुरक्षा निकायहरू हाम्रो फर्स्ट प्रायोरिटी पर्छ र मैले अनि मेरो क्षेत्रभित्र 25 किलोमिटर छ। अहिले त यहाँ सडक निर्माणको टाइम छ र मिसिन छ तर हामी त्योमा पनि तपाईँको यो गरम बर्खाको बेलामा चाहिँ 4 ठाउँमा चाहिँ अब तपाईँको मिसिनहरू चाहिँ स्ट्यान्ड बाई राख्छौँ, चाहिँ तपाईँको तयारी हातमा राख्छौँ जहाँ पर्छ। सम्भवतः अब उही पहिरो झर्न थालेपछि त्यो पहिरो झर्ने ठाउँमा हाम्रो यो पालिकाको तपाईँको तर्फबाट सहकार्यमा यहाँको प्रहरी तपाईँको प्रशासनको सहकार्यमा र यहाँको निर्माण व्यवसायको सहकार्य बारेमा मिसिन चाहिँ पहिलो झरना थालेपछि पुगेका हुन्छ, उही काम गर्न झरना झर्दै गाह्रो भएको नाताले रोकिने फरक कुरा हो, नत्र एकछिन पनि हाम्रो रोकिँदैन, हामी त्यो व्यवस्था गरेका छौँ।
1: विपद परेको खण्डमा, विपदको जोखिमको समयमा स्थानीय सरकार आफै पनि नजिकको सरकार हो र सबैभन्दा अगाडि पुग्छ, जहाँ दुर्घटना हुन्छ, जहाँ विपदको जोखिम हुन्छ, त्यहाँ स्थानीय सरकारलाई नजिकको सरकारका हिसाबले पनि चिनिन्छ। विपदसँग लड्नको लागि, विपदलाई न्यूनीकरण गर्नको लागि खासमा के कुराको अभाव हुँदो रहेछ?
2: स्थानीय सरकार समुदायिक हिसाबले र हरेक घटना, परिघटना, दुर्घटना सबैमा सबभन्दा नजिकबाट र छिटो छर्दर प्रत्यक्षति हुने, प्रत्यक्ष तपाईँ दसी हुने हिसाबले छिटो छर्दर सहभागी हुन सक्छ, तर साधन स्रोत र तपाईँको इक्विपमेन्टको हिसाबले हामीसँग त्यो सामर्थ्य हुँदैन। त्यसैले म यो हजुरको कार्यक्रम मार्फत के भन्छु भने, विपद व्यवस्थापनमा तीन तहको सरकारले उत्तिकै सिन्सियरी हिसाबले, उत्तिकै तपाईँको जिम्मेवारी बोधका साथले एकाकार र सहकार्य गरेर अगाडि बढ्न सक्यो भने विपदबाट, तपाईँको जोखिमबाट न्यूनीकरण गर्न, विपदलाई तपाईँ आउन नदिन र विपदबाट उद्धार गरेर त्यसलाई पुनर्वास गर्नको निम्तिको सम्म पनि सजिलो र छिटो हुन्थ्यो। त्यस कारणले गर्दा मेरो आग्रह के छ भने, स्थानीय तहले म्यानेजमेन्ट गर्ने, तयारी गर्ने, प्रदेश र सङ्घ सरकारले तपाईँको इक्विपमेन्ट सो साधनहरूको व्यवस्था गर्यो भने चाहिँ समुदायले विपद परे है भनेर लामो समयसम्म विपदबाट तडपिन पर्ने अवस्था छैन, हुने थिएन। त्यस कारणले गर्दा म फेरि पनि अनुरोध गर्छु, स्थानीय तहले व्यवस्थापन गर्ने, प्रदेश र सङ्घ सरकारको सहकार्यमा उहाँहरूले तपाईँ स्रोत र साधनको उचित व्यवस्थापन गाउँपालिकालाई गरिदिने हो भने त्यो विपद चाहिँ धेरै कम हुन्छ र विपदमा परेका समुदाय मान्छे या जो कोही पनि कुरालाई ले चाहिँ उसले तुरन्त उद्धार, त्यसपछि तपाईँको राहत र पुनर्वासको पनि र तपाईँको परिपूर्णको पनि आभास हुने गरेर काम गर्न सकिन्छ।
1: बेनीघाट रोराङ गाउँपालिकालाई दीर्घकालीन रूपमा सुरक्षित गाउँपालिका बनाउनको लागि सङ्घीय र प्रदेश सरकारसँग यहाँहरूले के कसरी समन्वय गरिरहनु भएको छ?
2: हामीले त हाम्रो समन्वय भनेको हामीले उहाँलाई चिठी पठाउँ यसो गरौँ भन्ने हो, उहाँहरूले माथिबाट सीमित साधन स्रोत भएर के पनि पठाउनु हुन्न, फेरि अलिअलि विपदमा जोखिमका अब राहतका प्याकेजका कार्यक्रम आउँछ, त्यो पनि पोलिटिकल पहुँचको आधारमा फलानोको बारीको पुछारमा, फलानोको बस्तीको पुछारमा भनेर अलिकति पोलिटिकली पहुँचमा आउँछ, त्यो दुर्भाग्य पनि हो। त्यस कारणले गर्दा मेरो बेनीघाट गाउँपालिका मात्रै होइन, सबै स्थानीय तहले विपदमा या हरेक घटना परिघटनामा सङ्घ र प्रदेश सरकारसँग समन्वयन गरेकै हुन्छ, समन्वयकारी भूमिकै हुन्छ, किनभने हामी आफै कुद्न सक्ने क्षमता हाम्रो छैन, हामीलाई प्रदेश र सङ्घ सरकारले नै हामीलाई हिँडाउने हो मात्रै, हाम्रो क्षमता र हाम्रो बल सामर्थ्य भनेको यहाँको म्यानेजमेन्ट र व्यवस्थापन र यहाँको सहकार्य गर्ने चाहिँ सकिन्छ। त्यस कारणले गर्दा हाम्रो आग्रह र हाम्रो अपेक्षा के छ भने, सङ्घ र प्रदेश सरकारले भरपूर मात्रामा समय र परिवेश र भौगोलिक आधारमा विपदको जोखिमको अवस्थालाई मध्यनजर गरेर स्रोत र साधनको उचित व्यवस्थापन चाहिँ गरिदिनुपर्छ।
1: अध्यक्षज्यू, बाढी र पहिरोको पूर्व सूचना दिने प्रणाली, अर्ली वार्निङ सिस्टम यहाँको गाउँपालिकाले पनि सञ्चालनमा ल्याएको छ,
2: त्यो हाम्रो सर्वे भएर चाहिँ हामीले त्यो पोइन्ट फिक्स गरेका छौँ, त्यहाँ फेरि सोध थोरै हाम्रो साधन र स्रोत र त्यसको व्यवस्थापनको पाटो चाहिँ अलि हामीसँग कम भएर होइन, हाम्रो त्यो साधन स्रोतको र इक्विपमेन्टको पाटो कम भएर हामीले त्यसलाई अब सुचारू ल्याउन सकेका छैनौँ। त्यसलाई यसपालि हामीले सोचिरहेका छौँ, एउटा एक दुईवटा संस्थाहरूसँग सहकार्य गरिरहेका छौँ, यदि उहाँहरूले पोजिटिभ भाइब ल्याउनु भयो भने हामी अब आउने आर्थिक वर्षबाट हाम्रो त्यो काम अगाडि बढ्छ।
1: चलिरहेको यो वर्षाको समयमा चाहिँ सञ्चालन हुने सम्भावना छ?
2: छैन छैन, हामीले पोइन्टहरू चाहिँ फिक्स गरेका छौँ, पोइन्टहरू सर्वे गरेर हामीले अब के भन्छ प्रोजेक्ट रिपोर्ट चाहिँ तयार गरेका छौँ।
1: खास गरी यहाँको पालिकाले मनसुनजन्य विपदको समयमा के कसरी सूचनाहरू प्रवाह गर्ने गरेको छ?
2: भेनेरोराङ गाउँपालिकाले विशेष गरिकन आफ्नो कार्यकालको सुरुवातीदेखि नै मानव संवेदनशीलतालाई मध्यनजर राखेर मानव विकासलाई जोडेर तपाईँको धेरै कामहरू गरेका छौँ, त्यो मध्ये विपद पनि हो अरू पनि छ। त्यस कारणले गर्दा विपदमा जोखिम हुने ठाउँतिर, जोखिम जस्तै अब भलबाडी आउने ठाउँमा हामी तपाईँको माइकिङ गरेर उहाँलाई तपाईँको अब खोला खोलामा प्रहरी प्रशासन, तपाईँको नगर प्रहरी हामीहरू पनि खटेर त्यहाँको छेउछाउमा समुदायलाई तपाईँको गएर सुसज्जित गरेर हामी गर्छौँ भने, अनि विपदमा अब तपाईँको ठुलो पानी पर्न थाल्यो अब विपद आउँछ भने चाहिँ हामी हरेक वडामा तपाईँ जनप्रति मार्फत ल है अब तपाईँहरू सचेत हुनु होला, यस्तो समस्या छ, घरबाट बाहिर ननिस्कनुहोस्, अलिकति राम्रो ठाउँमा बस्नुहोस्, कतै पहिरो गइहाल्यो भने, कतै केही भइहाल्यो भने हामीलाई गएर चाहिँ जानकारी गराइहाल्नुहोस् भनेर हामीले फोन मार्फत, खबर मार्फत, टोल टोलमा हामीले खबर चाहिँ छोड्छौँ। पेनारोरा गाउँपालिकाले मानव संवेदनशीलतालाई मध्यनजर गर्दै विपद जोखिम न्यूनीकरणको कार्यक्रम सँगै मानव विकास कार्यक्रममा पनि उतिकै तपाईँको चाहिँ महत्त्व दिएर अगाडि बढिरहेको कुरा जानकारी गराउँछु।
1: विपदलाई न्यूनीकरण गर्नको लागि बेनीघाट रोराङ गाउँपालिकाको दीर्घकालीन योजना के छ?
2: पहिलो कुरो यो विपदकै भन्दा यो जलवायु परिवर्तनको ठुलो समस्या नेपालमा परेको छ। यो शक्तिशाली ठुला ठुला राष्ट्रहरूले यसलाई अत्यन्त सूक्ष्म ढङ्गबाट हेर्नु पर्छ र जलवायु परिवर्तन मारमा परेका हामी जस्ता सानो राष्ट्रहरूले एकताबद्ध भएर ठुलाहरूको विरुद्धमा आफ्नो आवाज बुलन्द गर्नुपर्छ। किनभने यो विपद चाहिँ अहिले जलवायु परिवर्तनको कारणले गर्दा हाम्रो हामीले बनाएका आयोजनाहरू, हामीले बनाएका योजनाहरू र हामीले तपाईँको लिने के भन्छ इक्विपमेन्टहरूले तपाईँको भर्ती गरेको छैन एउटा कुरा। दोस्रो कुरा, बेनीघाट रोराङ गाउँपालिकाले दीर्घकालीन रूपमा अब निरन्तरतामा हाम्रो के प्लान छ भने विपदसँग खेल्नको निमित्त, विपदसँग चाहिँ जुझ्नको निमित्त गाउँपालिकाले विपद व्यवस्थापन कोष बनाएको छ, होइन? अनि गएर चाहिँ अनि विपदलाई तपाईँको अलिकति सहजीकरण गर्नको निमित्त विपद तपाईँको व्यवस्था समिति अन्तर्गत तपाईँको धेरै तपाईँको धन्दा नै तपाईँको के भन्छ अरे चाहिँ टोल वाइज अब अलिकति गाउँ वाइज यो विपदमा अलिक सक्रिने खटिने युवाहरूलाई समेटेर समिति बनाएर बेला बेलामा चाहिँ उनीहरूलाई तपाईँको तालिम अब त्यसपछि गएर इक्विपमेन्टहरू तपाईँको दिने गरेका छौँ। अनि हामीले नेपाल सरकारको तपाईँको प्रहरी प्रशासनलाई सुरक्षा निकायलाई पनि विपदसँग तपाईँको जुझ्नको निमित्त इक्विपमेन्टहरू चाहिँ हामी उहाँहरूलाई अलिअलि गाउँपालिकाको साधन स्रोतले जे सक्छौँ त्यो हामी इक्विपमेन्ट तपाईँको के भन्छ दिने गरेका छौँ। र अनि त्यसलाई जोड्न स्वास्थ्य संस्थालाई पनि तपाईँको चाहिँ अब हरेक हिसाबले स्ट्यान्ड बाई, होइन, विपदको पर्ने समयमा स्ट्यान्ड बाई रहनको निमित्त हामीले तपाईँको के भन्छ निर्देश र त्यो कार्ययोजनामै हालेर पठाएका छौँ, हामीले त्यति गरेका छौँ।
1: हामी कार्यक्रमको अन्तिममा छौँ। मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट बच्न गाउँपालिकावासी र आम नागरिकलाई यहाँको सन्देश के छ?
2: बेनीरोराङ गाउँवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र नेपालका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब मनसुन नेपालमा भित्रदैछ। पहिलो कुरा आफ्नो जीव धनको सुरक्षा गर्नको निमित्त आफै अग्रसर भइदिनु निमित्त म हार्दिक अनुरोध गर्दछु। कतिखेर कुन ठाउँमा बाढी पहिरो लाग्छ भन्ने कुराको ग्यारेन्टी हुँदैन। ग्यारेन्टी भएको थियो भने त्यसलाई पहिले नै हामीले चाहिँ सतर्कता चाहिँ अप्नाउन सकिन्थ्यो। त्यति हुँदाहुँदै पनि यहाँहरूले आफ्नो बुद्धिमत्ताले सतर्कता अप्नाउन निमित्त मेरो हार्दिक अनुरोध गर्दछु। र बेनीघाटवाडा गाउँपालिकाभित्र कतै विपद भइहाल्यो भने, कतै विपद हुन आँट्यो भने तुरन्त तपाईँहरूले नजिकको प्रहरी कार्यालयले या मलाई पनि उहाँलाई पनि हाम्रो फोन 24 घन्टा खुल्ला हुन्छ, यहाँले सम्पर्क गरेर तुरन्त जानकारी गराइदिनु भयो भने तपाईँले फोनमा सम्पर्क गराएको समयबाट तपाईँको ठाउँमा आउने समय त्यो बाटोको दूरी जति पर्छ त्यतिकै समयको बिचमा विपदसँग चाहिँ जुझ्न तपाईँहरूको दुःख पीडामा हाजिर हुनको निमित्त यो जनप्रतिनिधि र गाउँपालिकाको अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि कर्मचारी खास तपाईँको के भन्छ सुरक्षा निकाय र भोलन्टियरहरू पनि यथार्थताको साथ सक्रिय रूपमा सहभागी हुनेछ भन्ने कुराको जनाउँछु। र फेरि पनि यहाँहरूलाई सुरक्षित तरिकाले आफ्नो सतर्क अप्नाएर बस्दिनु हुनुको निमित्त हार्दिक अनुरोध गर्दछु।
1: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
2: हस्, धन्यवाद।
1: अहिले सुन्नुभयो बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियासँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको नियमित कार्यक्रम सी प्रसिर्जनामा यहाँलाई हार्दिक स्वागत छ। म गोमा थापा। कार्यक्रम सी प्रसिर्जना प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपाल .gov.np सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मोबाइल एप प्रत्यक्ष सुन्न सक्नुहुन्छ। हामी रेडियो कार्यक्रम सी प्रसिर्जनामा काष्ठकला, ललित कला, सिलाई बुनाई लगायत साना तथा मौलिक सिपमूलक कलाको प्रवर्धनमा सहयोग पुग्ने विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामी एक दशकदेखि बर्दिवास एक महोत्तरीमा S&S टेलर सञ्चालन गर्दै आउनुभएकी सीता पुलामीसँग कुराकानी गर्दैछौँ। 50,000 लगानीबाट सुरु गर्नुभएको टेलर अहिले सीताले 10 महिलालाई प्रत्यक्ष रोजगारी दिन सफल हुनुभएको छ। आज हामी उनै सीता पुलामीसँग उहाँको उद्यम यात्रा, चुनौती र सफलता तथा सिलाई कटाई व्यवसायको सम्भावना लगायतका विषयमा कुराकानी गर्दैछौँ। अब सुनौ सिलाई कटाई उद्यमी सीता पुलामीसँग गरिएको कुराकानी।
1: यहाँलाई कार्यक्रम सी प्रसिर्जनामा हार्दिक स्वागत छ।
2: धन्यवाद म्याम।
1: यहाँले चाहिँ यो सिलाई कटाई व्यवसायमा होइन प्रवेश गर्ने यो व्यवसायमा आउने प्रेरणा चाहिँ कसरी मिल्यो?
2: प्रेरणामा भन्दा पनि यस्तो भयो म्याडम, अब हाम्रो जमानामा त SLC दिइसकेपछि र SLC फेल भइसकेपछि अहिलेको जस्तो थिएन नि त धेरै अप्सनहरू, जस्तै कम्प्युटर सिक्ने, पार्लर सिक्ने यस्तोहरू थिएन नि त। अनि हाम्रो जमानामा त त्यस्तो थिएन, अनि के अरे गाउँ ठाउँमा अब अरू के गर्ने र भन्दाखेरि अब गाविसहरूबाट दिने ओर्ने यताउति हामीले सक्ने भनेकै सिलाई यता अथवा सामान्य किसिमको रेकर्ड गर्नेहरूलाई जे आउँछ त्यहाँनिर अब गाविसहरूले जे उपलब्ध गराउँछ त्यहीहरू नै सिकाइ हुन्थ्यो कि हाम्रो, अहिले जस्तो थिएन नि त पहिला सबै चिजहरूको व्यवस्थाहरू। अनि त्यही भएर पनि अनि हामीलाई चाहिँ गाविसबाट सिलाइको तालिम आइरहेको थियो, अनि गाउँ अब यसरी फेल भइसकेपछि के गरेर बस्ने त, अब यो भए पनि भइहाल्छ भनेर अब अनि त्यही गरियो म्याडम। अब परिवार प्रेरणा भन्दा पनि बाध्यता जस्तो कि अब पहिला त त्यही हुन्थ्यो नि त, अब कि यस्तै यस्तै केही सिपमूलक तालिम गर्नुपर्ने कि त बिहे गरेर जानुपर्ने यस्तै त अप्सन हुन्थ्यो नि।
1: अनि त्यो चाहिँ कति सालतिरको कुरा हो?
2: यो 58 कुरा हो म्याडम, मैले SLC 58 दिएको हो।
1: अनि त्यति बेला चाहिँ अब छोरीहरूलाई चाहिँ होइन यो पढाइ राम्रो भएन अथवा पढ्न राम्रो सकेन भनेपछि चाहिँ केही सिप सिकाउनु पर्छ भन्ने थियो?
2: त्यो त थियो म्याडम, त्यो थियो पहिला पनि, अब अरूको देखेर पनि हुन्थ्यो नि त गुरुआमालाई पनि, अनि त्यो चाहिँ थियो। अब SLC फेल हुँदाखेरि राम्रो त पक्कै कसैले भन्दैनन् थिए, तर पनि अब SLC दिइसकेपछिको समयमा पनि अब के गर्ने त भन्दाखेरि ठुला ठुला चिजहरू गराउन नसकेपछि सामान्य किसिमका यस्ता टिपहरू चाहिँ गराइन्थ्यो पनि गरिन्थ्यो भने खालि चाहिँ त्यसै बसिँदैन थियो।
1: कति महिना सिक्नु भयो सुरुमा?
2: मैले त यति नै महिना भन्ने त भएन म्याडम, त्यो 3 तालिम हुन्थ्यो, 1-1 घन्टा 2 घन्टा यसरी नै मिलाएर अनि त्यही गरेको हो। त्यसपछि चाहिँ आफैले हो म्याडम, यो चाहिँ आफैले
1: सुरुमा चाहिँ 3 सिक्नु भयो, अनि त्यस पछाडि चाहिँ पसल खोलिहाल्नु भयो कि कुनै पसलमा गएर काम गर्न सुरु गर्नुभयो कि कसरी गर्नुभयो?
2: 3 सिकिसकेपछि त त्यही गाउँघरमा त पसलै खोल्ने चलन त थिएन म्याडम, अनि त्यही घरमै अब आफ्नो आफन्तले ल्याउनुहुन्थ्यो अनि यताउति आफूले जे जे सिकिन्थ्यो, सिकेको छ यसलाई यतिको सम्म चाहिँ आउँछ भनेर त्यही हिसाबले दिनुहुन्थ्यो। त्यही गर्दा गर्दै अनि सानो सानो पसल खोलियो त्यसपछि गाउँमै।
1: मेसिन चाहिँ कसरी किन्नुभयो, कति परेको थियो त्यति मेसिन, सम्झना गर्नुहोस् न।
2: मेसिन त म्याडम त्यो बेलामा त जेमिनी मेसिन भन्ने मलाई सम्झना आउँछ कि 1800 स्टार्ट थियो, अनि 1800 किनेको थियो मैले पहिलोचोटिको मेसिन चाहिँ जेमिनी नाम गरेको थियो। यो मोटर सोटर केही पनि नलाग्ने, सामान्यतया यसरी नै डोरीबाटै घुम्ने खालको मेसिन, खुट्टाले नै गर्ने पावधान टाइपको जेमिनी मेसिन चाहिँ मैले पहिलोचोटि बुवामालाई किन्न लगाएर गरेको थिएँ। त्यो चाहिँ यस्तो हो, सिलाइ पेसा भन्दा पनि आफूलाई चाहिँ जेमा इच्छा लाग्छ त्यो चाहिँ एकदमै भित्रबाट भएन भने त जति नै महिना सिके पनि त्यो काम चाहिँ छैन होइन, चाहे जे सुके पनि पेसा। अनि मैले चाहिँ 3 चाहिँ सिकाइ तालिम भन्दा पनि 3 चाहिँ लिएँ, त्यसपछि चाहिँ प्र्याक्टिकली आफैले गरेको म्याडम।
1: अनि तपाईँलाई चाहिँ हुन्छ नि यो भित्रैदेखि अब यो सिलाइ सिक्छु अथवा यो पेसामा चाहिँ म यही पेसाको लागि जन्मिया रहेछु भन्ने त्यो खालको चेत चाहिँ होइन, त्यो खालको चाहिँ कहिले भाव चाहिँ कहिले आएर?
2: मलाई चाहिँ भाव भन्दा पनि म सानैबाट एकदमै चकचके, अब जस्तै आमाले मलाई कुनै कपडा फेर्न दिनुभयो भने अनि म त्यतिकै सुतेँ भने त्यो बिहान उठ्दाखेरि त्यो कपडाको हुलिया नै चेन्ज हुन्थ्यो कि, रातभरि धन्दा हुन्थ्यो। अब यसरी पैँची साइँची यस्तोहरू केही पनि नहुँदाखेरि पनि हँसेले काटेर पनि म्याक्सी दिनुभएको छ भने बिहान मुजै मुजा लगाएर पुरै घाँगर बनिसक्थ्यो होइन। अलि राम्रै नयाँ तन्दा सन्दा छ भने पनि त्यसको त्यसलाई अब मैले रातै भने के गरिसक्थेँ। त्यो मेरो भनौँ न सिम्पटम चाहिँ पहिलेबाट थियो, तर उमेर नभएकोले कारणले अथवा आफूसँग त्यस्तो अब मैले यसो गरिहाल्छु भन्ने खालको नभएकोले गर्दाखेरि त त्यो त अब चकचकै भइगयो नि त। अब त्यो व्यवसायिक हिसाबले नगरेसम्म त मेरो त चकचक नै भयो त्यो। तर मलाई यो गर्नुपर्छ, यो गर्छु म चाहिँ मलाई पहिल्यैबाट हुन्थ्यो। कसैको लुगाहरू सुकाइराख्दाखेरि पनि यो के गरी यहाँबाट गाँसेको रहेछ भनेर एकदमै कौतुलता हुने, हेर्न मन लाग्ने। अब कसैको केही नयाँ डिजाइन लगायो भने पनि यो किन्छु भन्दाखेरि पनि यो के गरी बनाएर छ, त्यो चाहिँ मलाई हुन्थ्यो पहिल्यैबाट, सानैबाट त्यस्तो चाहिँ हुन्थ्यो मलाई। सायद यही पेसा गर्नुपर्ने रहेछ, त्यही भएर मलाई चाहिँ अर्थमा भन्दा पनि पढाइमा पनि अलिक कमजोर भएकोले गर्दाखेरि मलाई यही पेसा चाहिँ मैले गर्न सक्छु जस्तो लागेर मलाई पहिल्यैबाट यसमा चाहिँ अलिकति झुकाएको थियो म्याडम। पहिला पहिला अलिकति भए पनि लेखपढ चाहिँ जाने किताबहरू हेर्न ओर्न यताउति होइन, अनि मेरो बुवा आमाहरू पनि त्यति साह्रो ऊ हुनुहुन्न, शिक्षित हुनुहुन्न थियो, अनि दिदीहरू पनि चाहे चाहे बिहे गरेर गइसक्नु भएको, मेरो परिवारमा कोही पनि थिएन, मै हो फर्स्ट चाहिँ।
1: अनि तपाईँले त्यो सुरुमा ट्रेनिङ लिनुभएको थियो नि होइन, त्यो फ्रीमा लिनुभएको थियो कि पैसा तिरेरै लिनुपर्ने थियो?
2: फ्रीमै थियो, अब यो हाम्रो गाविसबाट पहिला पहिला लिन्थ्यो नि त। अनि मेरो चाहिँ माइती 12 जिल्ला डुमरवाना गाविस पर्थ्यो, वडा नम्बर 7 त्यो बेलामा, अनि डुमरवाना गाविसबाटै दिएको थियो म्याडम। तालिमहरू चाहिँ 3-2 घन्टा हुन्छ, अनि धेरै मेसिन भन्दा पनि धेरै मान्छे, त्यही पनि अब चाहना भएकोले गर्दाखेरि सिक्यो भनौँ न, त्यो तालिम चाहिँ हाम्रो एउटा बहाना मात्रै थियो, तर सिक्नलाई चाहिँ भित्रैबाट रहर भएकोले गर्दाखेरि सिक्न चाहिँ सिक्यो। पहिलो तालिम चाहिँ मेरो त्यही मानौँ न।
1: महिला हुनुहुन्छ, उद्यम गरिराख्नु भएको छ होइन, तपाईँको यो मेहनत परिश्रमले चाहिँ धेरैजनालाई प्रेरणा पनि मिल्न सक्छ यो कार्यक्रम सुनिराख्नेहरूलाई होइन। त्यस कारणले गर्दाखेरि पनि हामी आशा बाँड्नलाई यो कार्यक्रम कुरा गरिरहेछौँ। एउटा सिलाई कटाई व्यवसाय गरेर यसलाई नै पेसा नै बनाउँछु भन्नेहरूका लागि चाहिँ अहिलेको समाज चाहिँ कस्तो छ?
2: अहिले त पहिले पनि एकदमै राम्रो हो म्याडम सिलाइको चाहिँ, किनभने चाहिँ म सिलाइलाई चाहिँ के भन्छु भने मेहनत ज्यादा छ, एकदमै हामीले कम खर्चमा चाहिँ धेरै पैसाहरू कमाउन सक्छौँ सिलाइमा चाहिँ। जस्तै उद्योगहरू खोल्दाखेरि पनि यो हाम्रो सिलाइ नै उद्योग खोल्दाखेरि चाहिँ पनि अब छैन कि त्यस्तो धेरै, हामीले खर्च कम लगानी कम गरेर पनि एकदमै आमदानी चाहिँ बढी गर्न सक्छौँ। किनभने अहिले त डिजाइनिङहरू गर्ने हुन्छ, डिजाइनिङ भनेको चाहिँ हामीले मेहनत गर्ने हो, मेहनतको पैसा आउँछ, त्यसमा धेरै हामीले मेटेरियलहरू खर्च गर्नुपर्ने अथवा के चिजहरू किनेर हाल्नुपर्ने, पहिले खर्च गर्नुपर्ने, यो छैन। अरू पेसामा चाहिँ कुनै के छ थाहा छैन म्याडम होइन। अब जस्तै सिलाइ पेसामा चाहिँ गर्छु म भन्नेहरूको लागि चाहिँ एकदमै पैसै पैसा छ भन्छु म्याडम म चाहिँ, यो चाहिँ म ठोक्वा गरेर भन्छु। किनभने सिलाइ पेसामा चाहिँ जो महिलाहरूले पनि म आत्मनिर्भर गर्न चाहन्छु भन्नुहुने दिदी बहिनीहरूलाई चाहिँ एकदमै कम लगानीमा धेरै आफूले आमदानी गर्न सक्ने पेसा भनेकै सिलाइ पेसा हो म्याडम।
1: सुरुमा चाहिँ अहिले यो व्यवसाय चाहिँ कति लगानीमा चाहिँ सुरुवात गर्न सकिन्छ अहिलेको यो समयमा?
2: यो त अब हजुरलाई कपडा पसल नगर्ने सिलाइ मात्रै गर्नुहुन्छ भने त सामान्यतया आफ्नै चलाइरहनु भएको मेसिनहरू हुन्छ होला, सिलाइ सिकिरहनु भएको दिदी बहिनीहरूको त, अथवा भनौँ न सानो खर्चबाट पनि मेसिनहरू उपलब्ध हुन्छ कि आफ्नो गसे अनुसार आफूले भ्याए अनुसारको। अब अलि हेभी टाइपले खोल्ने हो भने चाहिँ अब त्यही हिसाबको मेसिनहरू किनेर, नभए त सामान्यतया आफूलाई चल्ने हिसाबको गरेर आफ्नो पाइक पर्ने ठाउँ जस्तै गाउँको मान्छेले सहरमै आएर खोल्नुपर्छ, सहरमै मात्रै धेरै पैसा छ भन्ने हुन्न होइन, गाउँमै पनि आफूले जानेको कुराहरू मैले यहाँसम्म गर्छु अथवा गर्दै लैजाँदाखेरि यो पनि सक्छु भनेर आँट गरेर चाहिँ गर्दाखेरि पैसा छ, तर यति नै लगानी भन्ने हुन्न म्याडम। मैले पनि 50,000 सुरु गरेको हो यो पेसा, अनि अहिले चाहिँ अब 50,000 त भएको छैन होला नि त, यतिका 10 वर्ष भइसक्यो। त्यसपछि आफूलाई किनाउने कामहरू हुन्छ नि त, किनाउने कामहरू पनि हुन्छ, अनि यति पैसाले भन्ने हुन्न। सामान्यतया मेसिन मात्रै खरिद गरेर बिस्तारै बिस्तारै बढाउँदै लैजाँदा पनि हुन्छ, त्यस्तो आत्तिएर यति लगानी भएको भए, फल्लाको जत्रो पसल फल्नु पाएको भए त्यति पर चाहिँ नजाउँ, तर आफूले गर्न सक्नेसम्म चाहिँ आँट गरेर गर्दाखेरि हुन्छ म्याडम। यति खर्च लगानीमा हुन्छ भन्ने हुँदैन, सामान्यतया आफ्नो हिसाबले जति सकिन्छ त्यही हिसाबले गर्दाखेरि राम्रो, अनि आफूलाई पछि टेन्सन पनि नहुने होइन, दस्तरीतिरको ऋणको टेन्सन हुन्छ, बोझ हुन्छ, आफूले अर्काको देखि गरेर ठुलो ठुलो पसल खोलेपछि, त्यही भएर आफूले जति सकिन्छ त्यही हिसाबले खोल्दाखेरि चाहिँ जसलाई पनि राम्रो छ म्याडम यो पेसा चाहिँ।
1: सुरुमा होइन यहाँले सिलाउन सिक्नु भए पछाडि आफैले तयार पारेको कपडा चाहिँ होइन अरूले लगाउँदा अथवा उहाँहरूले चाहिँ राम्रो भनिदिँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ तपाईँहरूलाई?
2: ए म्याडम, त्यो त अब बयान गरेर साध्यै हुँदैन कि। त्यस्तोमा त अब उमेर पनि त्यस्तै, त्यसपछि आफ्नो पेसालाई अनि आफूले गरेको चिजलाई, पहिला त अब कपडाहरू पनि एकदमै सस्तो, त्यही भएर अब अहिलेको जस्तो थिएन नि त विश्वास गर्ने जमाना, अब त्यति धेरै लुगा सिलाउने जमाना पनि थिएन। अब यो सिलाइ सिक्दैछ यसलाई दिउन त भन्नलाई पनि, अब हामीले आफूले फेरि सिक्दै गरेको मान्छेलाई व्यवसाय हिसाबले गर्दै गरेका मान्छेले नपत्याउने जुन त यो सिला पनि नभन्ने, अनि आफैले लगाउनु पर्ने हो सिलाएर। अनि त्यो लगाउँदाखेरि चाहिँ भन्नुहुन्थ्यो सबैजनाले, भन्दाखेरि यति खुसी हुन्थ्यो कि म त पास भइसु क्या अरे, ए मैले त गर्न सक्ने रहेछु क्या अरे, यतिको गरिसकेपछि त अझ कतिपय मान्छेहरूले त तपाईँले लगाएको जस्तै भनेर भनिसकेपछि चाहिँ म यति गर्न सक्छु भन्दै गर्दाखेरि चाहिँ एकदमै खुसी लाग्थ्यो म्याडम। त्यो त एकदमै अब कहाँ सीमा नै हुँदैन क्या त्यसको त। अब
1: ग्राहकहरूले चाहिँ यस्तो खालको बनाइदिनु भनेर यहाँलाई कपडा छोडेर जानुभयो, त्यो ग्राहकले भन्यो भने त फरक भएर त्यसपछि कपडा नै किनेर फेरि पुनः सिलाइदिनु परेको अथवा त्यस्तो कुनै घटना चाहिँ छ कि छैन?
2: त्यस्तो घटना त छैन म्याडम अहिलेसम्म चाहिँ, होइन मैले यतिका वर्ष भयो जस्तै व्यवसायिक हिसाबले गरेको पनि 10 पुगेर 11 वर्ष लाग्यो भनेदेखि, त्योभन्दा पहिला पहिला पनि मैले भनौँ न मैले बिहेनै नगर्दा पनि सामान्यतया पसल खोलेको हो, त्यहाँ पनि मैले त्यस्तो गरिनँ। अहिले व्यवसायिक हिसाबले हामी यसरी कम्पनी उद्योगै खोलेर बस्दा पनि त्योहरू चाहिँ मैले अहिलेसम्म अनुभव गरेको छुइनँ। तर हुन्छ, कतिपय ठाउँमा मबाट गल्ती हुँदैन भन्ने हुन्न, होइन जति नै आफूले एक्सपिरियन्स भइसकेपछि पनि त्यो हुन्छ म्याडम। कहिलेकाहीँ नजानी नजानी पनि हुन्छ गल्ती, अब कहिलेकाहीँ हाम्रो कस्तो हुन्छ भने आफू धेरै बोल्ने अरूको कम सुन्ने भएकोले गर्दाखेरि पनि ग्राहकले भनेको कुरा नबुझ्दाखेरि पनि गल्ती हुन्छ कहिलेकाहीँ। तर सिलाइ पैसामा चाहिँ, हजुर सिलाइ पैसामा चाहिँ तर पार्न सक्ने धेरै अप्सनहरू हुन्छ म्याडम। जस्तै अब जब लुगा बिग्रिसकेपछि चाहिँ अनि डिजाइनको ढोकाहरू धेरै खुल्छ कि, आफूले गर्न सक्ने हो भने कन्भिन्स गराउन सक्ने हो भने, र आफूले गर्न सक्ने हो भने त्यो बिग्रेको भन्ने मानिँदैन, आफूले थोरै मेहनत लाग्ला तर त्यसलाई सपार्न सकिन्छ एकदमै। झन् कतिपय कस्टमरले त बिग्रेको कपडालाई आफूले अर्को नयाँ ढाँचा बनाएर यसो गरिदिएको छु हजुरलाई उसो गरिदिएको छु भन्दाखेरि चाहिँ उहाँहरूले कपडा पनि लाने र पटक पटक फेरि पनि आउने, हजुरले त मैले नभने पनि कति राम्रो बनाइदिनु भयो भनेर प्रशंसा गर्नुहुने ओर्ने यस्तो हुन्छ। तर त्यो यसरी ग्राहकहरूको यस्तो हुने उस्तो हुने यो बाक्लै हुन्छ म्याडम, तर आफूले चाहिँ ग्राहकलाई पनि कन्भिन्स गराउनु पर्यो र त्यो बिग्रेको कपडालाई पनि ढाँचा परिवर्तन गर्नु चाहिँ सक्नुपर्छ म्याडम।
1: अनि अहिले त अब फेसनको समय छ होइन, समय अनुसार चाहिँ फेसनहरू पनि एकदमै धेरै छिटो छिटो चेन्ज भइरहेको हुन्छ, ती फेसनहरूलाई सिक्न चाहिँ तपाईँ कसरी सिक्नुहुन्छ? त्यो नयाँ ट्रेन्डहरू आइरहेको हुन्छ नि होइन, नयाँ नयाँ डिजाइनहरू आइरहेको छ, त्यसलाई चाहिँ कसरी सिक्नुहुन्छ?
2: अब अहिले त यस्तो हुन्छ म्याडम, अहिले त हामीलाई त ग्राहकले लगभग 100% ग्राहकले त मोबाइलकै भिडियोबाट फोटोबाट उहाँहरूले होइन स्क्रिनसट गरेर ल्याउनुहुन्छ, यस्तो गर्ने अथवा यसमा अलिकति यसरी परिवर्तन गरिदिने, यो जस्तै तर यहाँ अलिकति यसो गर्ने भनेर उहाँहरूले नै सबै कुरा भनिदिनुहुन्छ, र उहाँहरूले नै फोटो भिडियो ल्याउनु भएकोले गर्दाखेरि सजिलो हामीलाई पनि, र अनि हामीले चाहिँ अहिले मोबाइलहरूबाटै सबै चिज गर्नुपर्ने भएकोले गर्दाखेरि सजिलो त कटिङहरू गर्नु ओर्नु पनि आएन ओरेन भने हामीले सर्च गरेर गर्न पनि सक्छौँ, र डिजाइन आयो नयाँ भनेर आत्तिनुपर्ने चाहिँ हुँदैन, किनकि पेसा गर्दै जाँदाखेरि चाहिँ म्याडम जुन पनि डिजाइन ल्याउनु भएपछि ठ्याक्क दिमागमा आइहाल्छ कि यो यसरी काट्ने, अब यो यसो गर्ने, ए यताबाट यता ल्याएर जोडेको त रहेछ नि भन्ने त्यो आइहाल्छ। जसले यो पेसा गरिरहनु भएको छ उहाँहरूको लागि चाहिँ जतिवटा नयाँ डिजाइन आए पनि त्यस्तो गाह्रो चाहिँ हुँदैन म्याडम।
1: अनि यो ग्राहकहरूको चाहना अनुसार चाहिँ हुन्छ नि, मोबाइलमा यस्तो खालको फोटो ल्याएर यस्तै खालको बनाइदिनुहोस् भनिराख्दाखेरि चाहिँ त्यो काम गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: हामीलाई त सजिलै लाग्छ म्याडम, त्यो त ठिक लाग्छ मलाई त, अब नयाँ समय अनुसार चल्नु पनि पर्छ होइन, सधैँ म यस्तो हो भनेर मलाई यतिसम्म मात्रै आउँछ भनेर बस्ने कुरा पनि हुँदैन, मलाई यो चाहिँ अप्ठ्यारो छ जति सजिलो आउँछ त्यति मात्रै गर्छु भन्ने नि हुन्न। हामीले अब पेसा गर्छु नि भनेर यसरी आइसकेपछि चाहिँ यो अप्ठ्यारो यो सजिलो अथवा ग्राहकले देखाएको मात्रै गर्ने यो भन्ने हुन्न, जस्तो आइपर्छ त्यो गर्न चाहिँ एकदमै तयार हुनुपर्छ म्याडम। तर हामीलाई चाहिँ अहिले यो सामाजिक सञ्जालहरू चलाइकन यो सबै चिज आइकन चाहिँ झन् एकदमै सजिलो छ पहिला भन्दा चाहिँ, अब पहिला जस्तो क्याटलगहरू हेर्नुपर्ने अथवा अर्काको लुगा नै ल्याएर हेराउनु पर्ने त्यो रहेन नि त, त्यही भएर अहिले चाहिँ
1: अब चुनौतीको पनि कुरा गरौँ होइन, यो सिलाइ कटाई व्यवसायमा चाहिँ सबैभन्दा ठुलो चुनौती चाहिँ के देख्नु भएको छ?
2: चुनौती त यस्तै हो म्याडम, अब जस्तै गार्मेन्टहरू धेरै छन्, कम्पिटिसन त्यस्तै छ, तर ग्राहकले एकदमै बुझ्ने ग्राहकले चाहिँ जसलाई यस्तो हुन्छ म्याडम, अब मैले यसलाई चाहिँ कसरी खनन गर्छु भने, अब कसैलाई के मन परिरहेको हुन्छ, कसैलाई ग्राहक सबै एकै किसिमका हुनुहुन्न होइन, अब कसैलाई रेडिमेड मनपर्छ, जब एक दिन त लाउने हो नि, सस्तै लाउने हो, फ्यालिदिने हो भन्नु भन्ने खालको कस्टमरहरू पनि हुन्छन्। कसैलाई चाहिँ कहाँ हुनु लाउनुपर्छ, कस्तो माया लाग्दा लाग्दा च्यात्यो, म त टेलरमै सिलाएको लाउने गर्छु भनेर भन्नुहुने कस्टमरहरू पनि बाक्लै हुन्छ। त्यही भएर कस्टमर यस्तै खालको हुन्छ भन्ने चाहिँ हुन्न। अब चुनौतीको रूपमा लिनुपर्दा चाहिँ म चाहिँ रेडिमेडहरूलाई चाहिँ केही पनि भन्न चाहन्न म्याडम। आफूमा आउने ग्राहक चाहिँ कसै गरी कुना काप्चा जतासुकै आफूले टेलरै छोडेर घर आए बसे पनि खोज्दै आउनुहुन्छ। अब जस्तो जसलाई जे लाउन मन लाग्छ उहाँहरूले लगाउनु हुने हो। त्यही भएर यो रेडिमेडहरू निस्केर ओरेर टेलरलाई चाहिँ केही पनि असर परेको छैन म्याडम। जस्तै अब जसलाई सिलाइको सिलाएरै लगाउने बानी परेको छ उहाँहरूले चाहिँ जसै गरे पनि टेलरमै सिलाउनुहुन्छ। चाहे सस्तो होस्, चाहे नयाँ डिजाइन आओस्, चाहे डबल परोस्, तर सिलाइ गरेर लगाउनु हुनेहरूले चाहिँ सिलाइमै विश्वास गरेर आउने गर्नुहुन्छ।
1: विशेष गरी होइन यो महिलाहरूको लागि चाहिँ यो सिप चाहिँ कतिको उपयोगी छ यो सिलाइ कटाई?
2: यो सिलाइ कटाई त महिलाहरूकै लागि भनेर यो सिप आएको अथवा यो सिलाइ जस्तो पनि लाग्छ क्या अहिले हेर्दा त, किनकि अब यो भनेको पहिला सिक्दाखेरि पनि धेरै लामो समय दिनु नपर्ने, आफूले यस्तो मात्रै गर्ने भन्ने नै नहुने, जे गर्दा पनि हुने होइन, फर्मुला अनुसार जाने भन्दाखेरि पनि आफैले गर्दाखेरि पनि जे गर्दा पनि हुने क्या। अब जस्तै महिलाहरूको लागि चाहिँ बिहानदेखि गर्न नपर्ने अथवा बच्चा सुताएर गर्न नि मिल्ने, गृहिणीहरूले अथवा यसो फुर्सदको समय गर्दा पनि मिल्ने, यो पेसा चाहिँ महिलाहरूको लागि एकदमै राम्रो छ म्याडम। अब जस्तै अहिले सिलाइ पेसा यसरी हामी जस्तै गरी सिकेर बस्ने दिदीबहिनीहरूले फुल टाइममा नसके पनि पार्ट टाइम गर्न नि मिल्ने, अहिले त पहिला जस्तो आफैले टेलर खोल्नुपर्छ भन्ने पनि छैन, प्रत्येक टेलरहरूमा यसरी काम गर्ने चाहिरहेको हुन्छ। आफूले जति समय दिन सकिन्छ त्यति दिएर पनि आफूले आयोजन गर्न नि सकिन्छ, होइन सकिन्न म घरमै गर्छु भन्दा नि पाइयो, गार्मेन्टमा गर्छु भन्दा नि पाइयो, मात्र सिप हुनु पऱ्यो म्याडम। तर महिलाहरूको लागि पैसा कमाउनु ओर्न पढी लेखे गरेर एकदमै ठुलो अफिसमै जागिर खानुपर्छ अलि एकदमै हुनुपर्छ भन्ने नै छैन क्या। सिलाइमा त आफूले सामान्य इन्स्टिट्युट पढ्न जानिसकेपछि अनि गर्नलाई धेरै पढाइ लेखाइ पनि चाहिँदैन, आफूले गर्न सक्ने हो भने सिलाइमा महिलाहरूलाई चाहिँ एकदमै राम्रो छ म्याडम।
1: सिलाइ कटाईको व्यवसाय सुरु गर्नु भए पछाडि यहाँको आत्मविश्वास अथवा यहाँको जीवनशैलीमा चाहिँ के कस्तो परिवर्तन आएको पाउनुभयो?
2: यो त यस्तो हुन्छ म्याडम, आफूले गर्दै लैजाँदाखेरि साथीभाइबाट पनि विश्वास हुन्छ, त्यति मात्रै होइन आफ्नो आफन्तमा पनि विश्वास हुन्छ, अनि व्यवसायिक हिसाबले गरिसकेपछि त विभिन्न सङ्घ संस्थाहरूबाट पनि हामी माथि विश्वास हुन्छ, होइन फल्ला टेलरको होइन तपाईँ फल्ला संस्थाको होइन भनेर भन्नुहुने हुन्छ ओर्छ। यो हामी घर गृहिणीमा आफूसँग सिप भएर पनि घरै बसिरहनु भन्दा व्यवसायिक हिसाबले गर्दाखेरि चाहिँ धेरै नै राम्रो छ म्याडम। र म चाहिँ सबैजनालाई भन्छु, अब हजुरसँग सिप छ ओरेर छ भने चाहिँ अर्काकै टेलरमा भए पनि अथवा आफू नै खोलेर सामान्यतया भए पनि खोलेरै व्यवसाय हिसाबमै अगाडि बढेर सबैजनाले यो पेसा अपनाउँदा हुन्छ भनेर भन्छु कि। धेरै नै फरक छ नि म्याडम, कहाँ घरमा बसेर आफ्नो सिप छ भनेर प्रमाणपत्र लिएर मात्रै बसेर कहाँ त्यस्तो हुन्छ। आफूले चाहिँ म गर्छु भनेर यस्तो यसरी व्यवसाय हिसाबले गर्दाखेरि त मलाई हेर्ने अथवा हामीलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ नि, आफ्नो आफन्त साथीभाइ सङ्घ संस्थाबाटै फरक हुन्छ नि हामीलाई हेर्ने।
1: यो व्यवसाय गरिरहँदाखेरि होइन अरू दिदी बहिनीहरूलाई पनि सिकाउनु हुन्छ कि?
2: म अहिलेसम्म पहिला चाहिँ मैले सिकाउँथेँ म्याडम, अनि त्यसपछि अहिले चाहिँ अब मैले टेलर खोलिसकेपछि टेलरमा चाहिँ अब अरू ग्राहकहरूको कपडा सिलाउँदाखेरि हेम्पर पर्ने क्या त्यसले, अब जस्तै राम्रै सिलाए पनि सिक्नेलाई दिएर हो कि अब यस्तो भएको भनेर भन्नुहुने हो नि, यस्तो उहाँहरूलाई पनि दुविधा हुने, सिक्नेलाई सिकन दियो कि मेरो कपडा भन्ने भएकोले गर्दाखेरि मेरो पसललाई चाहिँ अलिकति हेम्पर हुने भएकोले गर्दा अहिले चाहिँ मैले सिलाइ सिकाउन चाहिँ बन्द गरिदिएको छु म्याडम। चाहिँ आफ्नै ऊ मात्रै गर्छु, म ग्राहकहरूको लुगाहरू मात्रै सिलाउँछु, दिदी बहिनीहरू चाहिँ हुनुहुन्छ सिलाइ गर्ने दिदी बहिनीहरू चाहिँ हुनुहुन्छ, तर म सिकाउने काम चाहिँ गर्दिनँ म्याडम।
1: कतिजना हुनुहुन्छ यहाँसँग सिलाइको काम गरिराख्नु भएको दिदी बहिनीहरू चाहिँ?
2: अहिले चाहिँ म लगायत हामी एसएनएस टेलरमा चाहिँ 11 छौँ म्याडम। हजुर 11 हुनुहुन्छ, कतिपय दिदी बहिनीहरू त मैले पसल स्टार्ट गरेको दिनदेखिकै हुनुहुन्छ, अनि धेरै जसो दिदी बहिनीहरू चाहिँ बिजुलीमा थपिनु भएको हो, मेरो आवश्यकता पर्दै जाँदाखेरि बिजुलीमा थपिएको हो। अहिले चाहिँ हामी लगभग 5 यता चाहिँ 11 नै छौँ म्याडम। अहिले त यस्तो म्याडम आफूले मूल्याङ्कन गर्ने कुरा हुन्न, बिक्री व्यापारको लागि मैले कति दिनुहुन्छ भन्ने पनि अहिलेसम्म मूल्याङ्कन चाहिँ गरेको छुइनँ। जो अब अहिले पहिला मैले एउटा सानो सटरमा खोलेको थिएँ, अहिले 3 छ होइन, यही हो मेरो मूल्याङ्कन भनेको चाहिँ 3 सटर छ। पहिला मैले एउटा ऱ्याकमा सामान्यतया 20-30 हजारको कपडाबाट सुरु गरेको छु थिएँ भने अहिले तिनवटा पसलमा तिनवटा सटरमा एउटामा रेडिमेडहरू कल्चर ड्रेसहरू मात्रै, एउटामा कारखाना अनि अर्कोमा फेरि हाम्रो थानको कपडा पिसको कपडा गरेर तिनटै पसल तिनटै सटर भरि भराउँछ। मेरो मूल्याङ्कन भनेकै त्यही हो म्याडम। अनि हामी म 10 जना स्टाफ, म 1 जना गरेँ, हामी 11 जनाले चाहिँ काम गरिरहेको छौँ। त्यही हो, 50,000 स्टार्ट गरेको यतिसम्म भयो भनौँ न म्याडम। अब मूल्याङ्कन त कसरी गर्ने हो र? एउटा सटर थियो, तिनवटा सटर भएको छ, अनि 1 जना थियौँ, 2 जना थियौँ, अहिले हामी 11 जना परिवारले यो पसल चलाइ
1: नयाँ सिक्न चाहने युवाहरूलाई चाहिँ तपाईँ के भन्नुहुन्छ?
2: म त यही भन्छु म्याडम, अब अहिले त सिलाई पेसालाई त अलि अर्कै गरेर हेरिन्छ होइन। अब जस्तै विदेश जानेदेखि लिएर अहिले भनौँ न एसी दिनेहरू भाइ बहिनीहरू त विदेश जाने एकदमै ट्रेन्ड आएको छ। विदेश जानेदेखि लिएर सबै चिजहरू पार्लरदेखि लिएर अनि अरू नै खेल ठुला ठुला चिजहरू चाहिँ सिकौँ भन्ने अथवा गरौँ भन्ने यो सिलाई पेसालाई चाहिँ पेसै होइन जस्तो पनि गर्नुभएको अहिले। तर उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने सिलाइ पेसा भनेको चाहिँ यस्तो पेसा हो कि आफूले लगानी एकदमै कम गरेर चोपट पैसा कमाउने पेसा भनेकै सिलाइ पेसा हो कि। अब यसमा चाहिँ यो डिजाइन आउँछ, त्यो डिजाइन आउँछ, डिजाइन अनुसार के हुन्छ भन्ने नि हुन्न। आफूले गर्दै लैजाँदाखेरि सबै डिजाइनहरू एकदमै इजी हुन्छ, एकदमै गर्न सकिन्छ। अनि कसैलाई पनि यो पेसा यस्तो, यो पेसा उस्तो भन्ने हुन्न होइन। जति अरू पेसा गर्दाखेरि मान्छेहरूले मान सम्मान इज्जत पाइन्छ, त्यस्तै नै हो यो पनि। आफूले पैसा कमाउने हो, आफ्नो इज्जत राख्ने हो, आफूले व्यवसाय गर्ने हो उमेरले अब बलले भ्याएसम्म। अनि उहाँहरूलाई चाहिँ म अब हुन त उहाँहरूले अहिले सिलाइ पेसालाई एकदमै सिक्न चाहिँ एकदमै लोभ गर्नु भएको, लोभ गरिरहनु भएको छ क्या पहिलाको जस्तो। अब जस्तै अरू अरू सिक्नलाई जति उहाँहरूलाई एकदमै एक्साइटेड हुनुहुन्छ त्यति सिलाइलाई दिनुहुन्न क्या। तर पनि सिलाइ सिक्दाखेरि चाहिँ नराम्रो चाहिँ केही पनि छैन क्या, कहिले पनि छैन र अब पनि हुँदैन। अनि चाहना इच्छा हुनेहरूले चाहिँ सिलाइ सिक्दा राम्रो, अब इच्छै नहुनेलाई त जबरजस्ती सिकाउँदाखेरि हेर्नु जति महिना जति वर्ष सिकाए पनि जे गरे पनि उहाँहरूलाई बेकार समय मात्रै खेर जान्छ। तर एकदमै भित्रबाट इच्छा हुनेहरूको लागि चाहिँ अहिले पनि सिलाइको स्कोपहरू चाहिँ नराम्रो भन्ने पनि छैन, एकदमै राम्रो छ म्याडम। मेरो तर्फबाट चाहिँ साना साना भाइ बहिनीहरूलाई चाहिँ अझै पनि सिलाइमा एकदमै राम्रो छ, एकदमै राम्रो छ। उहाँहरूको लागि चाहिँ सिलाइ सिकेर केही गर्नुहोस्, अब व्यवसाय हिसाबले गर्नु सके व्यवसाय हिसाबले, नभए पनि आफ्नो हिसाबलाई पनि आफूलाई लागि भए पनि एकदमै राम्रो छ यो पेसा चाहिँ।
1: अन्त्यमा चाहिँ होइन धेरै कुरा त भनिसक्नु भएको छ होइन, तपाईँको यो व्यवसाय र यात्राबाट सिक्न सक्ने कुराहरू चाहिँ के छन्?
2: त्यही हो म्याडम, आफूले घरमा बच्चा बच्ची हेरेर बस्दाखेरिको म अर्कै, अनि अहिले व्यवसाय हिसाबले मैले पैसा कमाइसकेपछि समाजमा मिल्ने मेरो इज्जतदेखि लिएर मेरो पारिवारिक मलाई हेर्ने दृष्टिकोणदेखि लिएर होइन, मेरो साथीभाइले पनि अब कस्तो रूपले मलाई गन्थे पहिला, अहिले मैले यसरी आफूले यसरी बस्दाखेरि कस्तो रूपले हेरिन्छ। अनि यो त आकाश पातालको फरक हुन्छ कि म्याडम, आफू चुपोलाई घर बस्नु र अनि आफूले म यसो गर्छु भनेर यसरी साथीभाइ लौन त भनेर यसरी हैसियामा होस्टे गर्ने साथीभाइ मिलाएर यसो गर्दाखेरि चाहिँ पहिला र पहिलाको आफूमा र अहिलेको म आफूमा चाहिँ धेरै अन्तर पाउँछु। यस्तै गरेर अरूहरूले पनि पाउनुहुनेछ। अनि म सबै दिदी बहिनीहरूलाई चाहिँ त्यही भन्छु, आफूमा सिप जे छ हजुरहरूले अगाडि बढ्नुहोस्, गर्नुहोस्, राम्रोसँग गर्नुहोस्। कुनै पेसामा पनि यस्तो उस्तो भन्ने छैन, गर्दै जाँदाखेरि सबै चिज राम्रो हुन्छ, यही भन्न चाहन्छु म्याडम।
1: यहाँको महत्त्वपूर्ण विचार र समयको लागि धेरै धेरै धन्यवाद छ।
2: हजुरलाई पनि धेरै धेरै धन्यवाद म्याडम।

आज हामीले बर्दिवास एक महोत्तरीमा S&S टेलर सञ्चालन गर्दै आउनु भएकी सीता पुलामी मगरसँग उहाँको सिलाई कटाईको उद्यम यात्रा, चुनौती र सफलता साथै सिलाई कटाई क्षेत्रको सम्भावना लगायतका विषयमा कुराकानी गर्यौं। उहाँसँगको कुराकानी सँगसँगै आजको कार्यक्रम सिप्र सिर्जना सकिन लाग्यो। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? आफ्ना सुझाव र प्रतिक्रिया हामीलाई पठाउन सक्नुहुन्छ। त्यसका लागि हामीलाई रेडियो नेपाल प्रोग्राम @gmail.com इमेल गर्न सक्नुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 01-42-11-58-2 मा फोन गरेर पनि आफ्ना सुझाव टिपाउन सक्नुहुनेछ।

0: ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
3: यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न 5 सदस्यीय समिति गठन। घटनालाई राजनीतिकरण नगर्न गृहमन्त्री सुदन गुरुङको आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। 1 करोड महिला तथा बालिकाले मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्रसङ्घद्वारा जानकारी। र फिफा विश्वकप फुटबलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश। समाचार विस्तारमा। गृहमन्त्री सुदन गुरुङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनु भएको छ। हिजोको प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्नुहुँदै गृहमन्त्री गुरुङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। 3 तहका सरकारमध्ये 2 तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो। गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। हिजोको राष्ट्रिय सभा बैठकको आकस्मिक र शून्य समयमा पनि सांसदहरूले गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नुभयो। काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। महानगरले आत्मदाह गरेका नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने पनि जनाएको छ। नेपालीको परिवारका सदस्यलाई रोजगारीको अवसर र उहाँका सन्ततिलाई निशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिकाको आगामी बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने प्रवक्ता नवीन मानन्धरले बताउनुभयो।

0: सर्लाहीको गौडेता नगरपालिका 10 सिसौटियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। सिसौटियाका 42 वर्षीय विवेक मण्डलले घरबाट करिब 200 मिटर पर शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिकीकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इफानका पदाधिकारीहरूसँग हिजो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इफानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्नुभयो। खुकुरी प्रहारबाट खोटाङको दिप्रुङ चुइचुममा गाउँपालिका एक यामखास्थित मोरियाका 38 वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका 3 जना पक्राउ परेका छन्। कराएसी विवादमा खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोइठाउँका 57 वर्षीय तिलक बहादुर सार्की, उनकी श्रीमती 52 वर्षीय भोटी माया सार्की र छोरी 22 वर्षीय सीता सार्की पक्राउ परेका प्रहरीले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ। मन्दिरका मूल भट्ट भण्डारी, कोषका सञ्चालक परिषदका सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरिएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयको हिजो आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। स्पेनको दक्षिणी अन्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालाडोस क्षेत्रमा आगलागी हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। अन्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आर्द्रता र तीव्र हावाले गर्दा जङ्गली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिँदा मानवीय क्षति भएको जनाएको छ। यता भारतको दक्षिणी राज्य केरलामा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। केरलाको राजधानी सहर तिरुअन्तपुरमबाट करिब 488 किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै भारी वर्षाका कारण पहिरो गएको थियो। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड महिला र बाल बालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ। एउटा नयाँ रिपोर्टमा युएन वुमेनले आवश्यकता बढिरहेका बेला महिला संगठन खारेज भएकोमा दुःख समेत व्यक्त गरेको छ। अब खेल समाचार। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा गइराती भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा फेभियन रुइज र मिकेल मेरिनोको 1-1 गोल सामेल थियो। अब मौसम। आज देशका हिमाली भागका केही स्थान तथा पहाडी भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.3 र न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 7:08 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न 5 समिति गठन। घटनालाई राजनीतिकरण नगर्न गृहमन्त्री सुदन गुरुङको आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ। 1 करोड महिला तथा बालिकाले मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्रसङ्घद्वारा जानकारी। र जारी फिफा विश्वकप फुटबलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: Solo channel back is bonus pound.
1: It's a top hair disco. Khelko macha bhitra aapne ho.
0: भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
1: हाम्रो भूगोल र भूगोलभित्रका विषयवस्तु लगायत संस्कार र संस्कृतिका बारेमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य हो। त्यसैले हामी तपाईँहरूकै गाउँ ठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्दछौ। यसमा तपाईँहरूको साथ पनि अवश्य चाहिन्छ हामीलाई।
0: हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण भेगमा बसोबास गर्नुहुने तपाईँ माझ प्रत्यक्ष भेटघाटमा आइपुग्छौ आउने कोसिस गर्नेछौ।
1: आज हामी तपाईँहरूलाई भक्तपुर बिरुवा स्थित विन्ध्यवासिनी मन्दिर लिएर जाँदैछौ। विन्ध्यवासिनी पुग्नका लागि कौशलटार, बालकोट हुँदै ग्वारको, लुबु, भोजुङ्गे, त्यसै गरी नयाँ ठिमी, दधिकोट, चारखण्डी र सूर्य विनायक गुण्डु तर्खालबाट पनि पुग्न सकिन्छ।
0: बिरुवा बस पार्क नजिकै रहेको उक्त मन्दिर पुग्न झण्डै 276 ठाडो खुड्किला उक्लिनु पर्छ। मन्दिर प्राङ्गणमा पुगेर चारैतिर नियाल्दा हरियाली वातावरण, उपत्यका बस्तीहरू र सुन्दर ठाउँहरू देखिन्छन्। उक्त ठाउँ पुग्ने जो कोहीको पनि मन त्यहाँको स्वच्छ हरियाली र शान्त वातावरणले गर्दा आनन्दित हुन्छ नै। सहरबाट नजिकै रहेको उक्त ठाउँ पिकनिक खान र सामाजिक कार्य, विवाह, व्रतबन्धका लागि उपयुक्त नै छ। चमेली सामुदायिक वनको बीचमा अवस्थित प्यागोडा शैलीको उक्त मन्दिर 3 तलाको छ। मन्दिरभित्र 8 हात भएकी 6 फिट अग्लो 4 फिट चौडाइको आकारमा विन्ध्यवासिनी भगवती विराजमान छिन् भने दायाँ बायाँ गणेश र ललिता देवीका मूर्तिहरू पनि रहेका छन्।
1: आजको कार्यक्रममा सोही विन्ध्यवासिनी मन्दिरको बारेमा थप जानकारीका लागि मन्दिर व्यवस्थापन संरक्षण समिति एवं विन्ध्यवासिनी चमेली खैजडी भजन समूहका अध्यक्ष विशेश्वर चौलागा गरिएको छोटो कुराकानी समाज सेवी, मन्दिरलाई नजिकबाट नियाल्नु हुने ज्येष्ठ जन र मन्दिर घुम्न आउनु भएका धार्मिक पर्यटकको आवाज समेटिएर तयार पारिएको रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनु होला।
0: कार्यक्रमको पहिलो सामग्री स्वरूप जनधारणा।
2: मेरो किरण छेत्री, मेरो चाहिँ पुरानो घर चाहिँ दुमखरको काभ्रे विधानचोक भन्छ अहिले, अनि हालसाल चाहिँ अहिले चाहिँ बालकोटामा बस्छु। वातावरण स्वच्छ भएको हुनाले चाहिँ यसो आनन्द आउने जग्गा यहाँ आएपछि हरियालीहरू भएको हुनाले त्यही भएर चाहिँ हामी प्रायः आइरहन्छौँ यहाँ। अब हाम्रो एक नम्बर कुरा त हाम्रो कुल देवता पनि भयो विन्ध्यवासिनी, महिनामा लगभग 1.5-2 महिनामा एकचोटि आइरहन्छौँ। यसो वातावरण हेर्दा राम्रो छ, आफू त अब यसो म सन्तुष्ट वन जङ्गलको बिचमा आएपछि। यहाँ आएको चाहिँ भइसक्यो लगभग 5-7 वर्ष भइसक्यो, प्रायः आइरह हुन्छौँ।
3: मेरो नाम कविता छेत्री, बालकोटबाटै हो। एकदम रमाइलो लाग्छ आउँदा, आएको छु म पनि धेरैचोटि। अब एक त मन्दिर आउँदा त रमाइलै लाग्छ, जस रमाइलो छ यो सिडीहरू बनाएर नि अलिक सजिलो भएको छ। यसमै थिएन अरूबाट सुनेको, म आएको त त्यही 1-2 वर्ष जति भयो होला। बस्ने ओर्ने ठाउँहरू बनाइदिनु भएको छ, राम्रो छ। आउनुहोस्, हेर्नुहोस्, घुम्नुहोस्, होइन दर्शन गर्नुहोस्, त्यही हो। रमाइलो छ, हरियाली वन जङ्गल।
4: रविन्द्रका मेरो घर स्याङ्जा 3 हो, अहिले माटोल। हामी एकामा पितलको कामहरू गर्छौँ, छाना छाउनी, यो मूर्तिहरू सम्बन्धी प्रकल पर्वहरू गर्छ, बुद्धहरू, ताराहरू, यस्तोहरू हुन्छ। भयो 10-12 वर्ष म यहाँ काठमाडौँ आएपछि। अब यहीँ आफ्नै ठाउँमा अब काम सिकिहाल्यो, अब यसैलाई प्राथमिकता दिएर यसैमा काम गरेर अनि अब भोलिको दिनहरूमा अझै राम्रोसँग काम गर्दै यहीँ ठिकै छ हामीलाई। यस्तो कामहरू सिक्यो भने अब भोलिको दिनहरूमा राम्रो हुन्छ, कमाइ हुन्छ, आफ्नै देशमा बसेर आफ्नै परिवारमा बस्न पाइयो, भोकै बस्नु परेन, जे भए पनि अब आफ्नो खर्च आफैले जुटाउन सकियो।
5: मेरो नाम नारायण सुन्दर पक्के, हामी भक्तपुर सूर्य विनायक पहिला पनि एकचोटि आइसक्यो, रिजर्भ भयो, रमाइलो लाग्छ। यो जङ्गलको बिचमा आनन्द छ, हावा पनि खान पाइयो, एक त मन्दिरको पनि दर्शन गर्न पाइयो, विन्ध्यवासिनी मन्दिर।
0: समाजसेवी, मन्दिरलाई नजिकबाट निहाल्नु हुने ज्येष्ठजन र पर्यटकको आवास समेटेर तयार पारिएको एक रिपोर्ट। अबको पालोमा
1: कौशलटारबाट झण्डै 6.5 किलोमिटरको दूरीमा अवस्थित बिरुवाको विन्ध्यवासिनी मन्दिर प्राकृतिक हरियाली माझ रहेको छ। उक्त ठाउँ पुग्ने जो कोही पनि त्यहाँको सुन्दर शान्त हराभरा देखेर नलोभिने त कुरै छैन। सिन्धु पाल्चोक घर भई हाल ललितपुर बस्दै आउनुभएका ओम तामाङ आफ्नै देशमा काम गरेर बस्ने हो सम्पन्न हुन्छ।
6: मेन कुरा भनेको हामीले किनभने सिप सिक्नु पर्यो, सिप सिक्यो भने यो ठाउँमा हामीले केही नभने एक दिनमा 2-4,000-5,000 कमाउँछ नि त, महिनाको केही नकमायो भने 30-40-50,000 कमाउँछ नि, पुगे नि। जुन हामीले यो दुःखले पसिनेर गरेको कामले जसले पैसा कसरी जोगाउनु पर्छ, कसरी पछिले भविष्य सोध्नु पर्छ, मेहनतको पैसा कसरी जोगाउने, पछिले छोरीले पढ्ने हिसाबले चाहिन्छ, त्यही अनुसारले जोगाउनु पर्यो नि।
1: बिरुवै बिरुवा धेरै भएकाले बिरुवा नाम रहन गएको र विगत 35 वर्ष अघि जलबिरेबाट काठमाडौँ भित्रिनु भएकी मनमाया श्रेष्ठ मन्दिरमा पुजारीका रूपमा आफ्ना श्रीमानलाई स्थानीय वासीले राखेको कुरा यसरी बताउनुहुन्छ हामीसँगको छोटो भेटमा।
7: यो बिरुवा नमा धेरै बिरुवा भएर दुर्गा थियो, चाहिँ धेरै रोपेछ, रोपे हो, अरू सबै उम्रे हो। यो ठाउँ हामी आउने बेलामा त थिइन, यो माखलपति सिरो पनि नउम्रिन्थ्यो, अहिले यस्तो बन भयो हामी आएपछि। यो रोड थिएन, यस्तै ढुङ्गै ढुङ्गा भएको रोड थियो सानो, चाहिँ हामी आएर 10-12 वर्ष पछि, हामी यहाँ त भला 30-35 वर्ष हामी जलबिरे ढाँडे भएर। अब पहिला यहाँ चाहिँ भगवती मात्रै हुनुहुन्थ्यो, कुलमाया भगवती मात्रै 150 वर्ष हुनुभएको अरे भगवती, अनि पुजारी दाई एउटा राख्ने गरेछ, जोगीहरू राख्ने गरेछ, अनि गोप्तामी भन्नेको जहानै बसेर छ, उसको एउटा छोरा मात्रै छ गोप्तामी, उसको छोरा चाहिँ अनि बा आमा नभएपछि कहिले कुन दिदीकोमा बस्ने छ, कहिले कुन दिदीकोमा बस्ने रहेछ, ऊ घुमिरहँदो रहेछ, अनि यहाँ चाहिँ पूजा गर्ने मान्छे नभएर अनि पुजारी हामीलाई खोजेर राखे, घिम्रेहरूले राखे, गुठी भयो पूजा। मेरो बुढा 4 बजीदेखि उठ्नुहुन्छ, 5 बजीदेखि पूजा सुरु हुन्छ, दिउँसो अहिले यसरी हामी बस्छ, बेलुका 7 बजेपछि माथि आरती गर्नु जान्छ।
1: समाजसेवी एवं निर्माण व्यवसायी कृष्ण मुरारी चौलागाई आफूले मन्दिर परिसरमा निर्माण कार्य यसरी गर्दै आएको कुरा बताउनुहुन्छ।
8: 74 सालदेखि अहिलेसम्म हाम्रो निर्माणाधीन कार्यहरू चाहिँ एकदम तीव्र गतिमा भइरहेको छ र विकासमा गर्नुपर्ने एक नम्बर वडामा हाम्रो थोरै बाटोको अलिकति निर्माणाधीन गर्नुपर्ने छ र यसको लगायत जुन हाम्रो पौराणिक कालदेखि ढुङ्गे धारा भन्ने नामाकरण भएका हाम्रा पुर्खाहरूले संरक्षण गरिराखेको धाराहरूलाई पनि हाम्रो नगरपालिका यस सुनपा एकले यसलाई संरक्षण गरी यो डाछी इँटा लगाएर संरक्षण गर्ने कार्य पनि तीव्र गतिमा भइरहेको छ र अहिले पनि यस बिन्दावासिनी निकट हाम्रा पुर्खाहरूले सानो धारा भनेर नामाकरण गरिराख्नु भएको धारालाई पनि डाँची इँटा लगाएर यसलाई हामीले संरक्षण गरेका छौँ।
1: टाढाको बिन्ध्यवासिनी धेरै पटक गइयो तर नजिककोमा आउन आजै जुर्यो, यो पनि जुर्नु पर्ने रहेछ भन्नुहुन्छ सूर्य विनायक निवासी शान्ति रञ्जित बके।
9: म त फर्स्ट टाइम हो, तलबाट हेर्दाखेरि त ओहो कति जस्तो लागेको थियो, तर एकैछिन आइपुग्यो, टाढाको बिन्ध्यवासिनी पुगे, नजिककोमा फर्स्ट टाइम पुग्दैछु। उहाँले आज लिएर आउनुभयो, आज खोइ के हो, आज यतिकै यो घरमा बस्ने ड्रेसमै लाएर म आज जुर्नु पर्ने रहेछ। ठ्याक्क हामी अब यहाँ गाम्छा भएर सूर्य विनायक निस्किन लागेको बाटोमै रहेछ, जम दर्शन गरौँ भनेर छिरिहालेको।
1: भोग भाग र कर्म भनेको भगवानको इच्छा अनुसार, मान्छेले त केवल गर्ने प्रयास मात्र हो। कार्यक्रमको अन्तमा प्रस्तुत गर्दैछौ विन्ध्यवासिनी मन्दिरको बारेमा थप जानकारीका लागि मन्दिर व्यवस्थापन संरक्षण समिति एवं विन्ध्यवासिनी चमेली खैजडी भजन समूहका अध्यक्ष विशेश्वर चौलागाईसँग गरिएको छोटो कुराकानी।
0: यो मन्दिर यहाँको भूगोल बताइदिनुहोस्।
5: अब यहाँ हाम्रो यो ठाउँमा चाहिँ नि हाम्रो जङ्गल थियो, यो चमेली वन सामुदायिक वन उपभोक्ता समितिको मादातभित्र पर्छ, यो वनको एरिया सबै भिरालो जमिन थियो र यो हामीलाई एउटा शालिग्राम घिमिरे बुवाको छोराको अमेरिकाको भिसा लागेको थियो र भिसा लाग्दाखेरि उहाँको बेलुका रातिको सपनामा चाहिँ माता बिन्दावासिनी आएर म यसरी अदृश्य रूपले यहाँ रहेको हुनाले मैले तैँले यहाँ दृश्य गराएर यहाँ उत्पत्ति गराइदिएर मेरो पाठ पूजा गराएर जा भन्ने एउटा सङ्केत सपनामा भएको हुनाले उहाँको सहयोगमा हाम्रो चौलागाई घिम्रे नेउपाने र श्रेष्ठ दाजुभाइहरूको सबैको मिली महत्त्वमा हामीले चाहिँ यो एउटा मन्दिर स्थापना गरायौँ।
0: कति सालको कुरा होला
5: यो? हाम्रो लगभग 51 सालको कुरा हो, तर हामीले चाहिँ पछि प्राण प्रतिष्ठान गरेर मन्दिरको पूजा व्यवस्थापन गरेको चाहिँ 62-63 सालतिर मात्रै हामीले सुरु गऱ्यौँ।
0: भनेपछि 51 सालमा यो मन्दिरहरू यो यहाँ यस्तो अहिले हामीले जुन देखेका छौँ भगवान्का मूर्तिहरू
5: यहाँ केही पनि थिएन, यो ठाडो पुरै भिरालो माथिबाट गुडेको सामान एकैचोटि तल थियो, यस्तो भिरालो ठाउँ थियो, अनि यसलाई हामीले सम्भ्याएर खनेर अनि हामीले यहाँ गऱ्यौँ र
10: गर्दाखेरि बिन्दवासिनी चमेली खैँजडी भजन समूह भने हाम्रो बुढा बुढा हजुरबुवाहरूले जाने खेत गर्दाखेरि सिलोकमा भजन गाउनुहुन्थ्यो, त्यो भजन अझ पनि हामीसँग छ। नारायण हरि हरि भन्ने भजन छ, त्यो कला हामीले अझ पनि जगेरा गरिराखेका छौँ।
0: उहाँ बुवाहरूलाई भेट्न सकिन्छ अहिले?
10: बुवाहरू कोही बितिसक्नु भएको छ, कोही अहिले अशक्त हुनुहुन्छ, बोल्न सक्ने स्थितिमा हुनुहुन्न, तर हामीले चाहिँ नि उहाँहरूको लयलाई र सिकोलाई हामीले चाहिँ निरन्तरता दिँदै हामीले नयाँ उत्पादन गरिरहेका छौँ। हजुर म पनि गाउँछु, चुड्का भजनमा छ। अब हामीले चाहिँ नि अहिले पनि कुनै सप्ताह नवा सत्यनारायणको पूजामा बोलाउनु भएको खण्डमा जुनसुकै ठाउँमा पनि हामी गएर गरेका छौँ र जान्छौँ पनि।
0: यो संरक्षण समितिले चाहिँ बिन्दवासिनी मन्दिरका लागि के संरक्षण गरिरहेको छ त
10: अहिले? अहिले बिन्दवासिनी मन्दिरको लागि हामीले संरक्षण गर्नुपर्ने काम धेरैहरू छन्।
0: के हुँदैछ
10: अहिले? हाम्रो जुन स्थानीय निकायबाट चाहिँ नि यो मन्दिरको वरिपरि चाहिँ नि दक्षिण इँटाको भक्तपुर इँटा राखेर लगाउने भने हाम्रो वडाध्यक्षजीले हामीलाई कमेन्ट गर्नुभएको छ, म गराइदिन्छु भन्नुभएको छ, र त्यो भएको हुनाले उहाँले पनि पहल गर्नुभएको छ र हामीले पनि यसमा पहल गरिरहेका छौँ। वरिपरि भएका जुन मठ मन्दिरहरू छ त्यसलाई नि अलिक संरक्षण गरेर अलि राम्रो बनाएर राख्ने भन्ने हाम्रो यहाँ बनाउनु पर्ने संरक्षण धेरै छ। यहाँ पहिले
0: हजुर यो एकदम ठाडो रहेछ, हजुरले पहिले भन्नुभयो माथिबाट गुल्टेको एकैचोटि तल पुग्छ भनेर, सिँढी पनि त्यस्तै नाकै ठोक्केला जस्तो उकालो लाग्यो। कतिवटा सिँढी छ?
10: 276 सिँढी छ।
0: यो सिँढी निर्माणको लागि चाहिँ यहाँहरूलाई सहयोग कहाँबाट भयो?
10: यो हामीलाई यो सिँढी निर्माण हुँदाखेरि यो हामीलाई ललितपुर जिल्लाको हाम्रो विशेष भौतिक पूर्वाधार उसबाट चाहिँ नि हाम्रो त्यहाँबाट चाहिँ सहयोग भएर हाम्रो सिँढी निर्माण भएको
0: हो। सुन यहाँ चन्दा बक्सदेखि चन्दा बक्सका रकमहरू पनि कहाँ खर्च हुन्छ?
10: हामी मन्दिरको लागि खर्च गर्छौँ र खर्च गरेर बाँकी रहेको पैसा चाहिँ अक्षय कोषमा स्थापना गरेर राखेका छौँ। जति पैसा हुन्छ त्यतिको बिल रसिद काटेर हामी बैङ्क खाता दाखिला गर्छौँ।
0: आफ्नो ठाउँमा पर्यटकीय धार्मिक एउटा तीर्थस्थल पनि हो यो, कस्तो लाग्छ?
10: मलाई त एकदम गर्व लाग्छ, मेरो गाउँ यो तीन गाउँको माझमा रहेको यस मन्दिरमा यस वनको बीच भागमा रहेको माता बिन्दवासिनीको मन्दिर मलाई त एकदम गौरव छ, एकदम खुसी छु, म एकदम हर्षोल्लास छु यसमा, एकदमै छु। किनभनेदेखि ओहो माता बिन्दवासिनी भने एउटा देवी हुन्, साक्षात देवी, उहाँको प्रतिमा हामीले राखेर उहाँलाई स्थापना गरेर उहाँको पूजापाठ सञ्चालन गर्न पाएका छौँ। यो तीन भेगको रक्षा गर्नुभएको छ, उहाँले आँटेको कुरा मनले चिताएको कुरा पुरा गर्नुभएको छ र उहाँलाई जाने देखेर हामी एकदमै खुसी छौँ, हामी त एकदमै लाभान्वित भएको छौँ।
0: पहिला म एकचोटि आउँदाखेरि मान्छेहरू कति पोखराको बिन्दवासिनी जान्छन्, यहाँ चाहिँ मान्छे अलिक कमाउनुहुन्छ भन्नुहुन्छ?
10: अहिले पनि खासै भने मिडिया मार्फत कुनै पनि प्रचार प्रसार अझ पनि हामी गरिरहेका छैनौँ, होइन? अब हामीले युट्युबहरूमा पनि हामी त्यस्तो हालेका पनि छैनौँ, त्यसो भएको हुनाले हामीले चाहिँ अब यसलाई प्रचार प्रसारको हामी कमी नै छ। तर एउटा कुरो कस्तो छ भने हामीलाई प्रचार प्रसार गर्नलाई अलिकति परिस्थितिका अप्ठ्यारोहरू हुँदो रहेछन्। किनभनेदेखि अब आर्थिक अप्ठ्यारो पनि हामीलाई त्यो रहन्छ, अब किनभने मन्दिरको पैसा अब भेटी उठ्छ, त्यही कति नै उठ्छ र महिनाको 1-2 हजार रुपियाँ उठ्छ, त्यसले गर्दाखेरि प्रचार प्रसारमा हामीलाई आर्थिकको अलिक कमी नै हुन्छ। मिडियाहरू लिएर आउँछ, उहाँहरूले पारिश्रमिक दिनै पर्छ, अब उहाँहरूले पारिश्रमिक खोज्नुहुन्छ, अब हजुरहरू आउनुभयो पारिश्रमिक नखोज्नु भयो आफ्नो ठाउँमा छ, अब हाम्रो यहाँ अन्यत्र कार्यक्रम यसो गराउनु हजुर भने यसो पारिश्रमिक केही हुन्छ भन्नुहुन्छ, अब त्यो हामी सक्ने स्थितिमा रहँदैनौँ। त्यसो भएको हुनाले अलिकति हामी
0: कुरालाई पारिश्रमिकमा तुलना गर्न पनि
10: त्यो पनि हुँदैन हुन चाहिँ, तर साथीहरू त्यस्तो गरिदिनु पनि हुन्छ, त्यो भएको हुनाले चाहिँ अब हामी त्यसमा अलिकति उ गएको छ, अब हामी जति सक्छौँ त्यसलाई चाहिँ प्रचार प्रचारमा लिएर जाने र युट्युबहरूमा पनि हाल्ने र मातालाई चाहिँ जसरी हुन्छ हामीले अलिकति प्रचार प्रचारमा बढी गराएर भक्तजनहरूलाई उपस्थित गराएर अलि भिडभाड गराउने भन्ने कुरा हाम्रो सोच पनि अहिले रहेको छ र मेरो तब 2 वर्षको कार्यकाल हुन्छ, त्यसमा चाहिँ गराउने भन्ने हाम्रो अलिक सोचै लिएका छौँ।
0: भक्तजनहरू आउनुहुन्छ नि विशेष गरेर हजुरलाई थाहा भए अनुसार कस्तो कस्तो आस्था बोकेर आउनुहुँदो रहेछ यहाँ?
10: यहाँ चाहिँ उहाँहरूको आस्था के हामीले सर्वेक्षण गरे अनुसारमा माताको दर्शन गरियो भने हाम्रो भागल पुरा हुन्छ, हामीले चिताएको कुराहरू चाहिँ प्राप्त गर्न सकिन्छ भन्ने भावनाले आउनु भएको चाहिँ धेरै देखिन्छ। कति भक्तहरू त्यसरी आउनुहुन्छ, कति भक्तहरू यसै पर्यटन क्षेत्रहरू यसो घुमघाम गर्नको लागि पनि यसो के रहेछ हेरौँ भनेर पनि आउनु भएको छ र धेरैको चाहिँ हामीले चाहिँ माताको दर्शन गरियो भने हामीले मनले चिताएको कुराहरू पुरा हुन्छ, पुरा गरिदिनुहुन्छ भन्ने भावनाले चाहिँ आउनु भएको बुझिन्छ।
0: पर्यटकहरू आउने धार्मिक तीर्थालुहरू आउने हुँदाखेरि आफ्नो ठाउँको विकास भयो जस्तो लाग्छ हजुरलाई?
10: धेरै नै विकास भयो सर, किनभने यो ठाउँ पहिला यस्तिको ठाउँ थिएन। यहाँ हाम्रो सँगसँगै एउटा तल चरखण्डीको मन्दिर छ, हाम्रो 1 गते हाम्रो त्यहाँ मेला लाग्छ, त्यहाँ मेला लाग्दाखेरि यहाँ धेरै रमझम हुन्थ्यो, यहाँ धेरैतिर यहाँ हुन्थ्यो, तर यहाँ हाम्रो त्यस्तो मन्दिर नहुँदाखेरि त्यस्तो थिएन र अहिले हाम्रो जुन बिन्दवासिनी मन्दिर स्थापना भएदेखि अहिले त्यहाँको जस्तै गरी हामीलाई चाहिँ नि एकदम चहल पहल र एकदम पर्यटकहरू आउने धेरै भक्तजनहरू आउने चाहिँ अहिले भइरहेको छ, एकदम खुसी लागिरहेको छ अहिले। मुख्य मूर्ति चाहिँ हाम्रो वृन्दावासिनीको भइहाल्नु भयो, सरस्वतीको हुनुहुन्छ, बुढानी कण्ठ हुनुहुन्छ, मनोकामना हुनुहुन्छ, नागदेवता हुनुहुन्छ, अनि यतिपट्टि गएर हाम्रो हनुमानजी हुनुहुन्छ। यो चाहिँ फेरि कस्तो छ भने वृन्दावासिनीको यो एउटा मन्दिर हामीले गरे हो, यो चाहिँ विभिन्न दाताहरूले ल्याएर राख्नु भएको है। फेरि हामीले नाग पूजा नाग चाहिँ हामीले गऱ्यौँ, नारायणको मूर्ति छुट्टैले राख्नु भयो, उहाँहरू अरू अरू मूर्तिहरू छुट्टै छुट्टैले राख्नु भएको हो। फेरि यो हाम्रो बौद्धको स्तूपा चाहिँ हाम्रो उसले के ललितपुरको साकेजीहरूले चाहिँ उहाँहरूले स्थापना गर्नुभएको। अहिले चाहिँ समितिले चाहिँ के निर्णय गरेको छ भने मन्दिरको परिसर छोटो र साङ्गुरो हुँदै गएको हुनाले अहिले चाहिँ मूर्तिहरूलाई स्थापना गरेर 11 हेक्टर जान जुन जङ्गल छ, तर हाम्रो यो क्षेत्र चाहिँ अहिले धेरै छैन, यति यति यति यति मात्रै हो, लगभग लगभग 1 हेक्टर पनि छैन होला सायद हाम्रो। कुनै फेरि यो धार्मिक वनमा पनि आएको छैन, फेरि यो वनकै भित्रमा परेको छ। धार्मिक वनभित्र ल्याउन मैले ठुलो पहल गरेँ, तर पहल गर्दाखेरि यो कस्तो रहेछ भनेदेखि यो मन्त्री परिषदको निर्णय हुनुपर्ने रहेछ, मन्त्री परिषदबाट निर्णय भएर मात्रै आउनुपर्ने रहेछ। अब हाम्रो मन्त्री परिषदमा लाने पहुँच भएन, अहिले यो चाहिँ हामी पछाडि परेर जाने धार्मिक वनमा जाने ल्याउन सकिरहेको छौँ।
0: भनेपछि यो वन र भगवान्को यो प्राङ्गण चाहिँ छुट्टै होस् भन्ने हजुरको
10: मेरो चाहना। वनसँग जाने मैले के निवेदन गरेको भने मैले गरिरहेको पनि छु र म पहलमा राखेको छु, अलिकति एरिया छोडिदिएर अरू चाहिँ वनले चर्चोस् भन्ने चाहिँ मलाई जाने त्यो एउटा हाम्रो आशय चाहिने समितिको आशय हो। अब त्यो चाहिँ लिनलाई धेरै गाह्रो रहेछ, पहल गरिरहेको छु, कहाँसम्म सकिन्छ हेरौँ।
0: स्थानीयवासीहरूले पनि आफ्नो यो ठाउँमा यस्तो धार्मिक पर्यटकीय स्थल छ, माताको मन्दिर छ भनेर कतिको जागरूक भएको?
10: यहाँको जागरूक धेरै छन्, यहाँ हाम्रो महिला समितिहरू पनि छन्, महिलाहरू पनि छन्, संरक्षण समितिहरूमा पनि छन्, सबै छन्। उहाँहरूले चाहिँ एकदमै जागरूक भएर यहाँ सरसफाई गर्नेदेखि लिएर सबै कामहरू एकदम जागरूक भएर गरिरहनु भएको छ, र अहिलेको सरसफाई चाहिँ अलिकति ढिलो भइरहेको छ, किनभने यो हाम्रो निर्माण कार्य यहाँ भइरहेको हुनाले अलिक गर्न नमिल्ने भएको हुनाले मात्रै अलिक पछाडि परिरहेको हो, नत्र यहाँ एकदम सरसफाई र उहाँहरू महिलाहरू यहाँका बासिन्दाहरू धेरै नै जागरूक भएर लागिरहनु भएको छ।
0: विशेष गरेर यहाँ मन्दिरमा चाहिँ मान्छेहरू कतिखेर आउनुहुन्छ, कुन कुन सिजन?
10: यस्तो चाहिँ मन्दिरमा हाम्रो बडा दसैँमा मेला लाग्छ 3 दिन, फुलपाती, अष्टमी, नवमी, दशमी बरु टिका दिन अलिक कमै हुन्छ, मेला चाहिँ लाग्छ हाम्रो त्यो बेला हुन्छ। हाम्रो चाहिँ वार्षिक पूजा चैत्र अष्टमीको दिन हुन्छ, हामी प्रत्येक वर्ष चैत्र अष्टमीमा पूजा गर्छौँ, र अहिले हामीलाई नेपाल सरकार भूमि सुधार विभागबाट यो मन्दिरको पूजा खर्च भनेर यो सालबाट हामीलाई 2 लाख रुपियाँ पैसा पनि आएको छ। त्यो पूजा खर्च लिनेलाई पूजा सम्पन्न गरिसकेपछि मात्रै जान्छौँ, त्योभन्दा अगाडि हामी पूजा खर्च लिने जाँदैनौँ। के हामीलाई चाहिने मेला लाग्ने भनेको बडा दसैँ र वैशाख 1 गते।
0: त्यो भिडभाडलाई यो संरक्षण समितिले चाहिँ नियन्त्रण गर्नलाई के चाहिँ गरेको हुन्छ?
10: हामीले यसलाई नियन्त्रण गरेर समितिका पदाधिकारी सबै हामी परिचालन भएका हुन्छौँ, र नेपाल प्रहरीलाई पनि हामी परिचालन गरेका हुन्छौँ, र स्काउट भाइ बहिनीहरूलाई पनि हामीले परिचालन गरेर त्यसलाई भेट नियन्त्रण गरेर व्यवस्थित गरेर दर्शन गर्ने वातावरण मिलाएका हुन्छौँ।
0: पूरी योजनामा अरू के छन्?
10: यो मन्दिरभन्दा माथिल्लोपट्टिको भागलाई सफा गरेर त्यहाँ एउटा हाम्रो स्पोर्ट जस्तो बनाउने, र त्यहाँ 2 मन्दिरहरू मूर्तिहरू स्थापना गराउने।
0: केको मूर्ति स्थापना?
10: अब विभिन्न मूर्तिहरू ल्याएर राख्ने चाहन हुने व्यक्तिहरूले चाहिँ धेरै नै उहाँहरूलाई नै सोचेर छोडिदिने, हामीले आफूले गर्नुभन्दा पनि उहाँहरूले ल्याउनु छोड्ने। अहिले हामीले यो क्षेत्रमा चाहिँ मैले समितिले चाहिँ निर्णय गरेर अहिले चाहिँ बन्द गरेका छ केही समयको लागि, किनभने ठाउँ एकदम साङ्ग्रो भएको हुनाले त्यो गर्न अलिक मिल्दैन भनेर, अनि त्योभन्दा माथि भयो भने त अलिक सहज हुन्छ भनेर माथिको व्यवस्था गरेका छौँ, र तलको प्राङ्गण हाम्रो यो बढाउने भनेर हाम्रो गुरुजनामा हामीले राखिरहेका छौँ, र 2 पिकनिक स्पोट बनिसकेका छन्। त्यसमा चाहिँ अरू 2 अर्को पिकनिक स्पोट थप्ने, पछि माघ फागुन लागेपछि यो बिरुवा हटाएर हामी सबैजना यहाँ रुद्राक्ष बिरुवाहरू मात्रै रोप्ने, एउटा हामीले खाल्डो पनि खनिसकेका छौँ, रुद्राक्षको बिरुवा रोप्नु हामी
0: पानीको लागि ट्याङ्की बनाउनु भएको छ तपाईँहरूले?
10: पानीको लागि यो जिल्ला वन कार्यालयले हामीलाई एउटा ट्याङ्की बनाइदिएको छ, यसको छ, र अनि हाम्रो छुट्टै ट्याङ्की राखेको छौँ, पानीको समस्या त्यस्तो केही पनि छैन।
0: अन्तमा
10: अब मेरो मनमा लागेको कुरो मैले हजुरहरूलाई जानकारी, हजुर आइदिनु भयो, मैले यो क्षेत्रको यो हाम्रो ए वृन्दावासिनी माताको संक्षिप्त मैले केही भन्न पाएँ, म एकदम खुसी छु, एकदम आभारी छु हजुरहरूप्रति।
1: कुराकानी सँगसँगै आजको कार्यक्रमको समय सकिने लाग्यो। आज हामीले तपाईँहरूलाई भक्तपुर बिरुवा स्थित विन्ध्यवासिनी मन्दिर लिएर आयौं, अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौं।
0: आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह सुझाव लेखी पठाउन नभुल्नुहोला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना फेरि एक पटक दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट प्राविधिक साथी देवकी भण्डारी र हामी द्वय
1: म विनिता चौधरी
0: अनि म सावित्री केसी बिदा हुन्छौ। नमस्कार।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: अब हामी तपाईँलाई सुनाउँछौ नवीन कुमार खड्का, पुस्तक खड्का र साथीहरूको स्वरमा रहेको यो असारे भाका संकलन हो नवीन कुमार खड्काको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त

वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाउनु भएका गणेश नेपालीको परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। महानगरका प्रवक्ता नवीन मानन्दरले हिजो प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको बताउनुभयो। मुगु जिल्ला घर भई भक्तपुर बस्ने नेपालीले असार 25 गते पुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्नु भएको थियो। उपचारका क्रममा हिजो दिउँसो नेपालीको निधन भएको थियो। उहाँको निधनमा महानगरपालिकाले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ। सर्लाईको गोडैता नगरपालिका 10 सिसौटियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउनु भएको छ। उहाँको थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। स्वास्थ्य अवस्था जटिल रहेका उहाँको अहिले कृतिपुर वन अस्पतालमा उपचार भइरहेको छ। यसैबीच आज बिहान काठमाडौँको बुद्धनगर स्थित एक घरमा पनि एक युवकले आफ्नो शरीरमा आगो लगाएको घटना बाहिर आएको छ। यद्यपि यस घटनाबारे प्रहरीले आवश्यक छानबिन अहिले गरिरहेको छ। विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरमा विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका काठमाडौँ भक्तपुर र ललितपुर जिल्लाबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वतः राउटिङ हुने व्यवस्था मिलाइएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका 3 विरुद्ध उजुरी आह्वान गरेको छ। समितिले शनिबार सार्वजनिक गरेको सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने, कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए 10 समितिमा उजुरी दिन आग्रह गरेको हो। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की मोरङ तथा निर्वाचन आयुक्त

0: हरूमा सिफारिस गरिएका डाक्टर राजीव सुब्बा काठमाडौँ र गुरूप्रसाद वागले ओखलढुङ्गा विरुद्ध प्रमाणसहित नेपाली वा अङ्ग्रेजी भाषामा उजुरी दिन सकिनेछ। संघीय संसद संसदमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि पहिलो पटक छलफल भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल गरेर यस प्रकारको संसदीय अभ्यासको पहिलो पटक सुरुवात गरेको हो। लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा किर्तिपुर नगरपालिका 10 सुन्दरी घाट स्थित राधा स्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। गैराती आएको बाढीका कारण होल्डिङ सेन्टर जलमग्न भएको हो। आज बिहानसम्म पनि सेन्टर डुबानकै अवस्थामा रहेको छ। डुबानपछि संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका 154 जना मध्ये 54 जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसर स्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। अन्य केही व्यक्ति आफन्तको घरमा गएका छन् भने बाँकी होल्डिङ सेन्टरबाट आसपासका सुरक्षित स्थानमा बसिरहेका छन्। सूर्यविनायक नगरपालिकाले नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ। नगरपालिकाको कार्यालय कटुन्जेमा आयोजित घोषणा कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्नुभएको हो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। खुकुरी प्रहारबाट द्रिपुङ सुई चुम्मा गाउँपालिका 1 यामखा स्थित मोरियाका 38 वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका 3 जना पक्राउ परेका छन्। घरयासी विवादमा बिहिबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका 57 वर्षीय तिलक बहादुर सार्की, उनकी श्रीमती 52 वर्षीय भोटीमाया सार्की र छोरी 22 वर्षीय सीता सार्की पक्राउ परेका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड महिला र बाल बालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएको भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ। एउटा नयाँ रिपोर्टमा ओमनले आवश्यकता बढिरहेको बेला महिला संगठन खारेज भएकोमा दुःख व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएको थियो भने अन्य प्रमुख दाता देशले पनि आफ्नो खर्च निरन्तर घटाउँदै लगेका छन्। अब खेल समाचार। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा गए राति भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोको 1-1 सामेल रहेको थियो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तरक्रिया स्थलगत रेडियो बहस।
5: स्थलगत रेडियो बहस।
6: नमस्कार। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले विभिन्न ठाउँमा गएर स्थलगत रेडियो बहसको आयोजना गर्दै आएकोमा आज हामी दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा आइपुगेका छौँ। हामी दुईजना छौँ, मनुका कुँवर र महु रिता तिमल सिन्हा, अनि हामीलाई टेक्निकल्ली रूपमा सहयोग गरिरहनु भएको छ सुदर्शन अरियाल भाइले। हामी तीनजना यहाँ उपस्थित भएका छौँ र सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले सातै प्रदेशका विभिन्न पालिकाहरूमा पुगेर स्थानीय विकास निर्माण, त्यस्तै गरी कृषि, पर्यटन, सुशासन, समृद्धि लगायतका जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी हरेक शनिबार बिहान चाहिँ 10:10 प्रसारण गर्दै आएको छ र यो बहस चाहिँ नागरिक, जनप्रतिनिधि, सरोकारवालाहरू बीच स्थानीय विकास र समृद्धिका लागि भए गरेका कार्यक्रमहरूको विशेष विषयहरूमा नै केन्द्रित रहेर नागरिक मैत्री भइरहेको छ कि छैन, ती विषयवस्तुहरू, स्थानीय सरकारको प्रतिबद्धता र प्रयास नागरिक स्तरमा कसरी पुगिरहेको छ भन्ने विषयमा नै हामी केन्द्रित रहँदै यो कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र यो हप्ता हामीले दोलखा जिल्लालाई रोजेका छौँ। दोलखा जिल्लाको दुईवटा पालिकाहरूमध्ये हामीले चाहिँ अहिले भीमेश्वर नगरपालिकामा आएर यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ।
7: भीमेश्वर नगरपालिकाको सम्भावनाहरूलाई हेर्दा हामीले दुई भागमा यो बहस गर्दैछौँ। पहिलो भागमा कृषि, स्वास्थ्य, शिक्षा लगायतका विषयमा रहेर बहस गर्नेछौँ भने दोस्रो भागमा विशेष पर्यटन बहस हुनेछ।
6: आजको कार्यक्रममा हामीसँग भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्दर हुनुहुन्छ, त्यस्तै गरी उप प्रमुख कमला बस्नेतज्यू हुनुहुन्छ, त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ, त्यस्तै योजना शाखा प्रमुख हुनुहुन्छ, आर्थिक विकास शाखाका प्रमुख हुनुहुन्छ लगायत थुप्रै यहाँ उपस्थित हुनुहुन्छ, त्यस्तै गरी विभिन्न संघ संस्थाबाट आउनुभएका प्रतिनिधिहरू पनि हुनुहुन्छ जस्तो लाग्छ। यहाँहरू सबैलाई स्थलगत रेडियो बहसमा धेरै स्वागत गर्न चाहन्छु।
7: पहिलो भागको बहस सुरुवात गर्दैछौँ।
8: हजुर, दोलखाको प्रशासनिक केन्द्र भीमेश्वर मन्दिरको धार्मिक महत्व भएको र सहरीकरण हुँदै गएको व्यापारिक सेवा क्षेत्र हो भीमेश्वर नगरपालिका। बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवं रमणीय नगरपालिका हो। यस नगरपालिकामा 9 वडाहरू रहेका छन्। आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्व सूचना दिने सहस्र अवतारका देवताको रूपमा परिचित भीमेश्वरको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो। यस नगरपालिकाको केन्द्र चरीकोट नेपालको राजधानी काठमाडौँबाट 133 किलोमिटर उत्तर पूर्वमा अवस्थित छ। भीमेश्वर नगरपालिकाको नारा छ जैविक कृषि, पर्यटन र दिगो पूर्वाधार, शिक्षा, स्वास्थ्य र संस्कृतिले समृद्ध भीमेश्वर। यो नाराले कृषिका कुरा, पर्यटनका कुरा, पूर्वाधारको पनि दिगो पूर्वाधारका कुरा, त्यस्तै शिक्षा, स्वास्थ्य, संस्कृतिका कुरालाई जोडेको छ। सबै पूर्वाधारको समृद्धिले नै भीमेश्वर समृद्ध हुन्छ भने एउटा दूरदृष्टि बोकेको छ।
6: के यी प्राथमिकताहरूले लक्षित वर्गलाई लाभ दिएको छ त? अब सबैभन्दा पहिले त भीमेश्वर नगरपालिकामा कस्ता किसिमका कामहरू भइरहेको छ भन्ने विषयमा नै प्रमुख प्रशासकीय अधिकृत ज्यूले प्रकाश पारिदिनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ विष्णु प्रसाद सुवेदी।
9: सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट स्थलगत बहस सन्दर्भमा यो कार्यक्रम सञ्चालन भइरहेको छ। यस नगरपालिकाले सञ्चालन गर्ने विभिन्न क्षेत्रमा सञ्चालन गर्ने कार्यक्रम, योजना, सेवा प्रवाह लगायतका विपद सम्बन्धी विभिन्न क्षेत्रका चाहिँ कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस सन्दर्भमा कार्यक्रमहरू थुप्रै छन्, मैले यहाँ चाहिँ वर्णन गरेर साध्यै छैन। हाम्रा योजना नि 400 बढी छन्। त्यसै गरी कार्यक्रमहरू पनि निकै नै छन्। शाखागत कार्यक्रमहरू पनि धेरै नै छन्। हामीसँग रहेको आर्थिक विकास क्षेत्र, सामाजिक विकासको क्षेत्र, पूर्वाधारको क्षेत्र, त्यसै गरी विपदको क्षेत्र र अन्य क्षेत्र, सुशासनको क्षेत्र सन्दर्भमा यस नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। त्यस सन्दर्भमा अहिलेको भौतिक तथा वित्तीय प्रगति हेर्ने हो भने 40-45% माथि नै छौँ जस्तो लाग्छ। सायद उस्तैमा हामी 50% पनि कटेका छौँ विभिन्न क्षेत्रमा, र योजना कार्यक्रमका सम्झौताहरू पनि हाम्रो करिब 60%भन्दा बढी भइसकेको छ। वित्तीय प्रगति पनि त्यही आधारमा भएको छ। केही योजनाहरू सम्झौता हुनहरू बाँकी छन्, कार्यक्रमहरू सम्झौता हुन बाँकी छन्, तर अधिकांश योजना कार्यक्रमहरू सम्झौता भइसकेका छन्। मेयर साहब, उपमेयरज्यू, कार्यपालिकाबाट, नगरसभाबाट विभिन्न विशेष कार्यक्रमहरू, भौतिक संरचनाहरूलाई अगाडि बढाउने, पर्यटनलाई अगाडि बढाउने, धार्मिक सांस्कृतिक पक्षलाई अगाडि बढाउने विभिन्न कार्यक्रमहरू छन्। जस्तो चाहिँ यहाँ भौतिक पूर्वाधार सम्बन्धी चाहिँ यहाँ हाम्रो सामुदायिक हल, सिटी हल, त्यसै गरी टुन्डी खेलको चाहिँ संरचनाहरू निर्माण, त्यसै गरी पर्यटनका केही संरचना निर्माण भए सङ्ग्रहालय, यी चाहिँ मुख्य संरचनाहरू छन्। वडामा पनि वडागत संरचनाहरू चाहिँ निर्माण भएर सञ्चालन भइरहेका छन्। यस्ता खालका कार्यक्रमलाई मेयर साहब, कार्यपालिका, प्रमेयरज्यू लगायत सबैले चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढाइराख्नु भएको छ। त्यसमा चाहिँ प्रशासनिक तर्फबाट मैले नेतृत्व गरिरहेको छु, यसलाई चाहिँ अगाडि बढाइरहेको छु, प्रभावकारी रूपमा बढाइरहेको अवस्था छ। म ठ्याक्कै यति अङ्क, यति चाहिँ योजना भनेर भन्दाखेरि पनि अहिलेको परिस्थितिमा इन्धन आपूर्तिको समस्याले गर्दाखेरि केही योजनाहरू सञ्चालन गर्न कठिन छ भन्ने कुरा आइरहेको छ। मेटेरियलको अभाव चाहिँ ढुङ्गानीको चाहिँ अभाव, ती चाहिँ गिटी ढुङ्गा बालुवा लगायतका चाहिँ आवश्यक पर्ने सामग्रीहरूको चाहिँ मूल्य वृद्धिका कारणले योजनाहरू, पूर्वाधार सम्बन्धी योजनाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्था पनि छ, र केही योजनाहरू चाहिँ रोकिरहेको र रोक्ने सम्भावना रहेको पनि देखिन्छ। त्यसै गरी चाहिँ हामीले आर्थिक विकासका सन्दर्भमा आत्मनिर्भर र विपन्न जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छौँ। जनसङ्ख्याको क्षेत्रमा हेर्ने हो भने 3 सन्तानको लागि चाहिँ हामीले प्रोत्साहन सम्बन्धी कार्यक्रमहरू पनि ल्याइएको छ। यसै गरी अन्य केही प्रोत्साहन दिनेहरूको लागि प्रोत्साहन गर्ने र अरू विशेष कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ। सुशासन सन्दर्भमा अहिले हामी अनलाइन सेवा प्रवाहलाई चाहिँ अगाडि बढाउने कि भन्ने चाहिँ अहिलेको परिप्रेक्ष्यमा चाहिँ त्यसमा छलफल पनि गरिरहेका छौँ। यहाँ भएको दरबन्दी, ओएनएम गर्ने लगायत यी सबै कामहरूलाई चाहिँ अगाडि बढाइरहेको, कार्य सम्पादन सूचकहरू चाहिँ तयार भइरहेको, हरेक योजना तथा कार्यक्रमहरू प्रचलित कानुन बमोजिम, सार्वजनिक खरिद ऐन र नियम बमोजिम, ई बिडिङबाट गर्ने व्यवस्था हामीले मिलाएका छौँ, र उपभोक्ता समितिबाट गर्ने योजनाहरू उपभोक्ता समितिबाट प्रभावकारी रूपमा त्यसलाई चाहिँ इस्टिमेट, मूल्याङ्कन र चाहिँ क्वालिटी, क्वान्टिटी, टाइम कस्ट, यी चारै कुराहरूलाई चाहिँ ध्यान दिएर हामीले अगाडि बढाइरहेका छौँ। त्यसै गरी चाहिँ शिक्षा, स्वास्थ्य, कृषि का कार्यक्रमहरू, शिक्षाको सन्दर्भमा पनि कार्यक्रमहरू अगाडि बढाइएको छ। तथापि केही दरबन्दी मिलान र समायोजन सम्बन्धी चाहिँ समस्याहरू हामीसँग यथावत नै छन् र त्यसलाई पनि अहिलेको सन्दर्भमा चाहिँ अगाडि बढाउने भन्ने आइरहेको छ। जनसङ्ख्याको कमीले गर्दा शिक्षाका भौतिक संरचना लगायत चाहिँ शिक्षामा चाहिँ केही पुनर्संरचना गर्नुपर्ने जस्तो पनि देखिया छ। नगरसभाले पारित गरेका र स्वीकृत गरेका योजना तथा कार्यक्रमलाई अधिकतम सफल बनाउन र अधिकतम प्रगति हासिल गर्नको लागि प्रशासनिक तर्फबाट, महकुमा प्रशासकीय अधिकृतको तर्फबाट पूर्ण चाहिँ दोहोरो प्रयास हुनेछ, डबल प्रयास हुनेछ भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद।
6: प्रमुख प्रशासकीय अधिकृतज्यूलाई नै मेरो प्रश्न, थुप्रै यहाँ सेवाग्राहीहरू आउनुहुन्छ, अहिले अब संघीय सरकारको पनि त नीति नै बनेको छ सुशासन, समृद्धि र पारदर्शिता, भीमेश्वर नगरपालिकामा त्यो कतिको पाउन सकिन्छ सर?
9: अधिकांश योजना तथा कार्यक्रमहरू हामी ई बिडिङ मार्फत नै गरेका छौँ। त्यो एक किसिमले त्यो अनलाइन हुने बित्तिकै त्यो पारदर्शिताको कुरा भइगयो र त्यसमा चाहिँ कसैले केही पनि इन्टरभेन्ट गर्न सक्दैन, यस्तो अवस्था छ। त्यहाँ अनि अन्य कुराहरू चाहिँ हामीले सेवाग्राहीले ल्याएका हरेक निवेदनहरूलाई चाहिँ एड्रेस गरिरहेका छौँ। म पनि समयमै पूर्ण रूपमा चाहिँ कार्यालयमै बस्छु। सेवाग्राहीले भरसक चाहिँ ढिलो नहोस् भन्ने हाम्रो चाहिँ रहन्छ, जतिखेरि पहल त्यही रहन्छ। सेवा प्रवाहमा चाहिँ सबै शाखाहरू बाट चाहिँ तदारुक्त रूपमा चाहिँ काम अगाडि बढेको छ, यसको प्रगतिले पनि यो देखाउँछ र यसले जिम्मेवारी र उत्तरदायित्वलाई पनि।
6: अब उहाँले त एकदमै पारदर्शी, सुशासन, समृद्धि सबै कुरा जोडेर कुरा गर्नुभयो। यहाँहरू मध्ये पनि कतिपय त यहाँको सेवाग्राही हुनुहुन्छ होला, सेवा लिन आउनुहुन्छ होला, तपाईँहरूले त्यो अनुभव गर्नु भएको छ कि छैन, कसैको केही विचार छ भने हामी त्यो पनि सुन्न चाहन्छौँ।
10: नमस्कार, म किसान माधव प्रसाद नेउपाने, विगत 17 वर्षदेखि चाहिँ आधुनिक कृषि पेसामा लागेर यसै भीमेश्वर नगरपालिका वडा नर्छ रामकोट स्थित चाहिँ व्यावसायिक

0: फैलिएको तीन किसिमको वातावरण भएको नगरपालिका हो। यसको मुख्य अर्थतन्त्र कृषि नै हो र त्यो सँगसँगै हामीले प्राथमिकतामा दिएको पशुपालन हो र त्यसलाई हामी पर्यटनसँग जोड्न हामी प्रयत्नरत छौँ र पर्यटनका कामहरू हामीले धेरै नै गरिरहेका छौँ। तैपनि अवश्य पनि सत्य कुरा हो हामीले सबै नागरिकहरूलाई सन्तुष्ट बनाउन सकेको छैनौँ र हामी आफै पनि सन्तुष्ट छैनौँ। त्यति भन्दै गर्दाखेरि पनि विगतका तुलनामा मेरो अनुभवमा मेरो अहिले चाहिँ यो नगर प्रमुख कुर्सीमा बसेर भन्नुपर्दाखेरि विभिन्न खाले समस्याहरूबाट हाम्रा कृषिसँग सम्बन्धित नागरिकहरू कृषकहरू अप्ठ्यारो स्थितिमा भए तापनि अहिले अलिकति सहज ढङ्गले अगाडि बढेको छ भन्ने मलाई लाग्छ। बाँदरको समस्या छ, कृषिबाट हाम्रा कृषकहरू हाम्रा नागरिकहरू जीविकोपार्जन हुन सक्दैन कि भन्ने एउटा चिन्तामा हुनुहुन्छ। त्यसले गर्दाखेरि पनि हामी गम्भीर ढङ्गले चाहिँ लागि नै रहेका छौँ। अहिलेको समयमा बाहिरबाट आयात भएर उपभोग गर्ने चिजहरू अन्नहरू तरकारीहरू फलफुलहरू अन्डाहरू मासुहरू त्यसमा चाहिँ कमी आएको छ। अहिले हामी अहिले पनि यो चाहिँ यो मौसमी सिजन होइन, अहिले बेमौसमी सिजन हो तरकारीका सवालमा पनि हामी अहिले भीमेश्वर नगरपालिकाबाट सागहरू आलुहरू गुलबेडाहरू बाहिर निर्यात गर्दैछौँ, मासुहरू यहाँबाट निर्यात गर्दैछौँ। अन्नका सवालमा पनि विगतमा जति चाहिँ नि चामलहरू बाहिरबाट आउँथ्यो त्यसमा अहिले कमी आएको छ। त्यसले गर्दाखेरि पनि कृषिमा हाम्रा केही जग्गाहरू बाँझै रहे तापनि बाँदरले चाहिँ आतंक सिर्जना गरे पनि एक किसिमले बाँदरबाट कम क्षति हुने विषयहरूमा क्षेत्रहरूमा भीमेश्वर नगरपालिकाले प्रगति गरेको छ र गत वर्षको तथ्याङ्क विभागको तथ्याङ्क अनुसार हामी अहिले 1% चाहिँ कुखुराको अन्डा बाहिरबाट चाहिँ खान्छौँ र अन्य चाहिँ लगभग ढेँडो पिठोको हिसाब किताबले भन्नुपर्दा तरकारीको हिसाब किताबले भन्नुपर्दाखेरि हामी कहिलेकाहीँ अलिअलि चाहिँ तरकारी बाहिरबाट आउँछ त यो साल आएको छैन। अन्नको सलमा केही आउला त त्यति अधिकतमा आउँदैन तर मौसमको सिजनमा हामी यहाँबाट बाहिर चाहिँ निर्यात गर्छौँ। र पशुपालनको सवालमा अहिले गाई पालन फर्स्ट आएको छ, बाख्रा पालन फर्स्ट आएको छ, कुखुरा पालन फर्स्ट आएको छ, बङ्गुर पालन फर्स्ट आएको छ। त्यसले गर्दाखेरि यी जातिसँग सम्बन्धित चाहिँ मासुहरू हामी बाहिर चाहिँ निर्यात जिउँदै अथवा चाहिँ मासुका रूपमा चाहिँ हामीले निर्यात गरेका छौँ। र जहाँसम्म कृषिसँग पर्यटनसँग जोड्ने भन्ने कुरो छ, मुख्य कुरा कृषि पेसाबाट मात्रै हाम्रा नागरिकहरूको सबै इच्छा आकाङ्क्षाहरू पूर्ति हुँदैनन्। त्यसलाई पशुपालनले पनि सपोर्ट गर्नुपर्छ, त्यसलाई पर्यटनले पनि सपोर्ट गर्नुपर्छ। त्यसले गर्दाखेरि हामी पर्यटनमा धेरै काम गरिरहेका छौँ। यो अघि रीताजीले भन्नुभयो, यो चाहिँ एक शिला तीन अवतार ब्रह्म विष्णु महेश्वरको चाहिँ नामबाट नामाङ्कन भएको भीमेश्वर नगरपालिका, प्रकृतिले धेरै चिजहरू उपहार दिएको अवस्था, यो ठाउँलाई हामी एउटा पर्यटकीय हबका रूपमा हामी विकास गर्दैछौँ। पर्यटनसँग सम्बन्धित धेरै हामीसँग चाहिँ चिजहरू छन्, त्यसलाई हामीले एक किसिमले प्रबन्धन गरेर त्यसलाई सौन्दर्यकरण गरेर अगाडि बढ्नका निमित्त हामी लागिपरिरहेका छौँ। त्यही पनि अझ पर्याप्त भइसकेको छैन। त्यसले गर्दाखेरि यो हाम्रो ठाउँमा कृषि पशुपालन र पर्यटन सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकेर हामी अगाडि बढेका छौँ। त्यसैमा हामी तल्लीन भएर काम गरिरहेका छौँ। यो हाम्रो धार्मिक चाहिँ दृष्टिकोणले पनि राजधानी उपत्यकालाई छोडेर धेरै मठ मन्दिर भएको जिल्ला हो, त्यसमा पनि भीमेश्वर नगरपालिका देवतै देवताको चाहिँ एउटा ऐतिहासिक स्थल हो। त्यहाँ चाहिँ धार्मिक पर्यटन र प्राकृतिक पर्यटन यहाँको चाहिँ महत्त्व चाहिँ यहाँको महत्त्वपूर्ण अङ्ग हो।
1: यससँगै फेरि पनि कृषिकै प्रसङ्ग अलिकति जोड्न मन लाग्यो, जस्तो दोलखाबाट सम्भावना भएका कुराहरू पनि गर्नुभयो। दोलखाले आलु निर्यात गर्न सक्छ, भीमेश्वर नगरपालिकाले विशेष तरकारीहरू विशेष गरेर निर्यात गर्न सक्छ, साग निर्यात पनि गरिरहेको छ, काउली। यससँगै अरू कृषिका सम्भावनाहरू के हुन सक्छन् भीमेश्वर नगरपालिकामा, नगर

0: अलिकति थोरै मात्रै बेचेर अर्को घर चलाउने कृषक हो कि, या बजारमा लगेर अलिक ठुलोसँग बेच्ने कृषक हो कि, अथवा जिल्लाबाट बाहिर नै या चाहिँ आफ्नो उत्पादन लग्ने कृषक हो कि, त्यसलाई क ख ग घ ग्रेडिङ गरेपछि ग्रेडिङ अनि नगरपालिकाले दिने सुविधा, स्थानीय तहले दिने सुविधा, राज्यले दिने सुविधा पनि ग्रेडिङ अनुसार फरक फरक हुन सक्दछ।
1: नमस्कार, म प्रेम सिंह लामा पिनप छ। म पनि वास्तवमा एउटा कृषक नै हो। विगत वर्षदेखि कृषिमा नै निर्भर गरेर जीविकापार्जन गरिरहेको छु। वास्तवमा मैले 2060 सालदेखि नै कृषि क्षेत्रमा लागेको हो। त्यहाँदेखि यहाँ अस्तिसम्म आइपुग्दाखेरि मेरो अनुभव चाहिँ के छ भने, हामी जति मेहनत गर्छौँ, हामी नगरपालिका वडा कार्यालयबाट नि धेरै अनुदानहरू पाएका छौँ, यसमा पनि पाएर पनि काम गरिरहेकै हो। जसमा काम गर्दा गर्दै पनि कृषि क्षेत्र चाहिँ यस्तो क्षेत्र हो कि जहाँ अब 100% अनुदान दिँदा पनि 99% नै फ्लप जाने क्षेत्र रहेछ मेरो अनुभवबाट चाहिँ। किनभने हामी काम गर्छौँ, काम गर्दाखेरि कहिले मौसम अनुकूल भइदिने, कहिले रोग व्याधि लागिदिने, अनि त्यसले गर्दा चाहिँ हामी धेरै उछौँ। अब यसमा हाम्रो भन्ने बाटो पनि कसैलै छैन, किनभने अब हामी आफैमा सन्तोष मान्नै पर्ने हो एकता। अर्को त के छ भने, हामीले धेरै उत्पादन गर्यो तर सबैको उत्पादन हुन्छ त्यतिखेर लास्टमा गएर चाहिँ के हुन्छ भने, त्यहाँ बिक्री गर्दाखेरि त्यसको मूल्य एकदम न्यून भइदिन्छ। जब उत्पादन कम भयो त्यतिखेर मूल्य बढ्ने, अनि उत्पादन बढी हुँदा चाहिँ मूल्य नआउने, अनि मूल्य नआएर कहिले काहीँ त अहिले यतिखेर चाहिँ हाम्रो यति अभाव छ कि अब हाम्रो यो पशुपन्छी बङ्गुर बेच्नु छ, खसी बेच्नु छ, काठमाडौँ लान्छन् भैँसी रागहरू, अनि यतिखेर त्यो जुन मान्छे किन्नु आउँछ उनीहरूले के भन्छ भने, अहिले तेल भाडा सब बढिरहेको छ, पहिले जति दिने हामीले मूल्य दिन्थ्यो त्योभन्दा नि घटाएर दिनु लाग्ने भयो। यसले गर्दा हाम्रो के छ भने, हाम्रो जति पर्नु गयो त्यो दाना किनेको यताउति जोड्दाखेरि हामी जहिले नि घाटामै देखेको हुन्छ। यसको लागि चाहिँ कतै अब निकायबाट, सम्बन्धित निकायबाट चाहिँ यसलाई, यो कृषकहरूको जुन समस्या छ यसलाई चाहिँ नगरपालिका हुन्छ या सम्बन्धित निकाय यहाँबाट चाहिँ हेरिदियोस् भन्ने मेरो अनुरोध छ। हस्त, धन्यवाद।
2: हजुर, उहाँले विशेष गरेर बजार व्यवस्थापनको कुरा जोड दिनुभयो। नगरपालिकाले बजार व्यवस्थापनको लागि, बिक्रीको सुनिश्चितको लागि पनि कुनै प्रयास गरेको छ या उहाँको जस्तै गुनासो अरू कृषकमा पनि यो देखिरहन्छ? मेयर साहबबाटै प्रश्न पारिदिन आग्रह गर्छु।
3: अवश्य पनि प्रेमसिंहजीले भन्नुभएको

0: उत्पादन गरेको धूप र अरू घर घरमा जो जसले बाँट्नुहुन्छ नि हाम्रो समूह बाहेक त्यो धूपको एउटै रेट हुन्छ कि त्यही भएर अनि गुणस्तरीय सामान उत्पादन गरेर सस्तोमा बेच्नु पनि गाह्रो छ।
1: नमस्कार, मेरो नाम मिश्री तामाङ हो, भिनापतिन चरियाङ। अहिले नगरपालिकाबाट जस हामी महिलाहरूलाई पनि चाहिँ महिला उद्यमी हुनको लागि चाहिँ धेरै सहायता पुगेको छ, त्यही खुसीको कुरा हो। किन भन्दाखेरि अब पहिला हामीलाई जतिसुकै आफूले गर्न नसकेको कुरा भनेर हामी चाहिँ एकदमै कृषिमा मात्र आबद्ध भएर जति खेती गरे पनि आफूलाई खान पुग्ने गरी मात्र चाहिँ हामी चाहिँ निर्भर हुन्थ्यौँ भने अहिले उद्यमी बनिसकेपछि चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ थोरै लगानी गरेर पनि चाहिँ आफूले सिकेको सिपलाई प्रयोग गरेर हामीले आफूलाई चाहिँ आफ्नो जीविकोपार्जन गर्नको लागि चाहिँ एउटा माध्यम बनेको छ। त्यसको लागि पनि चाहिँ हामीले अहिले ट्रेनिङहरूमा पनि हामीले अचार बनाउने ट्रेनिङ हामीले लिएका छौँ। यो पनि एउटा महिला उद्यमीको लागि एकदमै आवश्यक कुरा नै हो, होइन? अनि यसमा पनि चाहिँ म यहाँ पालिका हाम्रो नगरपालिकासँग चाहिँ के अनुरोध गर्न चाहन्छु भने हामीले जति पनि हामीले चाहिँ अब अचारहरू चाहिँ निर्माण गर्न सक्यौँ भने अथवा हामीले अचार बनाएर चाहिँ बिक्री व्यवस्थापन गर्नको लागि चाहिँ अथवा नगरपालिकाबाटै एउटा कोसेली घर पनि छ नभएको होइन त्यसमा पनि चाहिँ हामीले बनाएको जति पनि उत्पादन गरेको अचारहरू छ होइन हामीले चाहिँ उद्यमी बनेर सबैजना अब महिलाहरूले चाहिँ उद्यमी बनेर बनाएको चाहिँ अचारहरूको लागि चाहिँ अलिकति त्यसको लागि पनि बजार व्यवस्थापन चाहिँ राम्रो भइदिएको भए हुन्थ्यो। हामीले चाहिँ अब बिक्री गर्नको लागि अब उता काठमाडौँ पुर्याउनु पर्ने कता पुर्याउनु पर्ने भन्दा पनि चाहिँ यहीँ नगरपालिकाभित्रमा चाहिँ यहीँ आफ्नो सदरमुकाममा एउटा त्यस्तो स्टोर भएकोमा चाहिँ धेरै खुसी लाग्थ्यो भन्ने कुरा मेरो चाहिँ एउटा गुनासो छ। अब त्यसमा पनि चाहिँ हाम्रो चाहिँ अब कोसेली घरमा त लान्छौँ होइन, कुनै बेला चाहिँ त्यहीँ भएको कुराहरू हुन्छ होइन, त्यही भएको कारणले हामीले उत्पादन गरेको कुराहरू पनि चाहिँ बेला बेलामा बिक्री वितरण हुन पाएन भने त्यो त फेरि चाहिँ बिग्रिने अवस्था सिर्जना हुन्छ। त्यही भएको कारणले त्यस्तो व्यवस्थापन अझ राम्रो भइदिएको भए हुन्थ्यो भन्ने चाहिँ मेरो गुनासो हो। धन्यवाद।
2: हजुर, यो गुनासोमा सम्बोधन पनि गरिदिइहाल्नुहुन्छ कि? मेयर साहबबाटै प्रश्न पारिदिन आग्रह गर्छु।
3: एलिसा बहिनीले धेरै महत्त्वपूर्ण कुरा राख्नुभयो। करिब चाहिँ डेढ वर्ष जति भयो होला उहाँले धूप उत्पादन गर्नुभएको। अस्ति म तिनवटामा गएको पनि थिएँ, त्यहाँ एकजना हाम्रो सुवेदी दाईले चाहिँ नि धूप उत्पादन गर्नुभएको छ। उहाँले चाहिँ प्रायः सबै यहीँकै चाहिँ चिजहरू उत्पादन राखेर धूप उत्पादन गर्नुभएको छ, धेरै खुसी लाग्यो। र उहाँ तपाईँहरूले बजार व्यवस्थाको चाहिँ नि व्यवस्थापन गरिदियोस् नगरपालिकाले भन्ने सोच राख्नु स्वाभाविक हो, किनभनेदेखि तपाईँहरूले गुनासो राख्ने नै हामीसँग हो। हामी अभिभावकत्वको रूपमा चाहिँ नि तपाईँहरूले निर्वाचित गरेर पठाउनु भएको छ, त्यसले गर्दाखेरि तपाईँहरूको गुनासो सुन्ने हाम्रो चाहिँ कर्तव्य पनि हो। हामीले उत्पादन धेरै चिजहरू उत्पादन गरेका छौँ तर हामीसँग ब्रान्डिङ छैन, हामीले ब्रान्डिङ गर्न सकेका छैनौँ। अब यो तपाईँहरूको त सानो व्यवसाय हो, यसमा तपाईँको सानो लगानी हुन्छ, सानो लगानी भइसकेपछि तपाईँको त्यो चाहिँ बिग्रिँदाखेरि तपाईँको चाहिँ सकिन्छ। त्यसले गर्दाखेरि यो धूपको सवालमा अचारको सवालमा अस्ति पनि मैले भनेको थिएँ, मैले हाम्रो आर्थिक विकास शाखाका प्रमुखलाई नयाँ जिल्ला मैले निर्देशन पनि दिइसकेको छु, पहिला दर्ता गर्नुहोस्, नीति नियम पुर्याउनुहोस्, त्यसपछि ब्रान्डिङ गर्नुहोस्। ब्रान्डिङ भीमेश्वर नगरपालिकाको उत्पादनै भनेर राख्नुपर्छ भन्ने छैन, तपाईँहरूको स्थानीय चाहिँ ठाउँको प्रसिद्ध नामहरू राख्नुहोस्। चम्पूजा राख्नुहोस्, मञ्जुश्री राख्नुहोस्, त्रिपुरा सुन्दरी राख्नुहोस्, महाकाल भगवती राख्नुहोस्, अथवा जलेश्वर राख्नुहोस् त कालिनसुकै राख्नुहोस् त सैलिङ साहब, त्यो नाम राखेर चाहिँ तपाईँ ब्रान्डिङ गर्नुहोस् र चाहिँ त्यसको चाहिँ लोगो स्टिकर भीमेश्वर नगरपालिकाले नै बनाइदिने भन्ने किसिमको कुरो भइ नै राखेको छ। त्यसमा अलिकति तपाईँले चासो चाहिँ राख्नुपर्छ, बच्चा नरिकन आमाले दुध खुवाउँदिनन् यो तपाईँले बिर्सनुहुन्न। तपाईँहरूले हामीसँग झगडा गर्ने हो, तपाईँहरूले हामीसँग चाहिँ आफ्नो गुनासो सुनाउने हो, आफ्नो समस्या बताउने हो, त्यसपछि हाम्रो चाहिँ दिमागमा चाहिँ चल्छ, नत्र भनेदेखि हाम्रो दिमागमा चाहिँ हतपत्त चल्दैन। त्यसले गर्दाखेरि तपाईँले उत्पादन गरेका चिजहरूलाई ब्रान्डिङ गर्नका निम्ति स्टिकर भीमेश्वर नगरपालिकाले निर्माण गरिदिन्छ, त्यसपछि त्यो ब्रान्डिङ हुन्छ, ब्रान्डिङ भइसकेपछि अनि विज्ञापनमा जान्छ। अहिले विज्ञापनमा रहेका हाम्रा चाहिँ जुन एफएमहरू छन् यी एफएममा यो चाहिँ तपाईँको चाहिँ किनौँ भने जुन विज्ञापन लाग्ने विज्ञापन शुल्क हो त्यो भीमेश्वर नगरपालिकाले त्यसको चाहिँ शुल्क भीमेश्वर नगरपालिकाले भुक्तानी गरेर भए पनि सहयोग गर्छ।
4: अचारको बारेमा पनि सम्बोधन गर्न पाए,
3: अचारको सन्दर्भमा पनि त्यही नै हो। हामीसँग अहिले सबैभन्दा धेरै उत्पादन हुने दोलखा जिल्लामा आलुको हारारी नभनौँ दोस्रोमा पर्छ होला किबी छ, तर त्यसको हामीले बाई प्रोडक्ट गर्न सकेका छैन। हामीसँग औद्योगिक ग्राम छ 92 रोपनी जग्गामा, हामीसँग औद्योगिक भवन छ, हामीसँग 50 मेट्रिक टनको चाहिँ कोल्ड चेम्बर छ, हामीसँग 3 फेज लाइनको एक्सिस छ, हामीसँग सडकको एक्सिस छ, हामीसँग पानीको एक्सिस छ, तर विविध कारणले केही समस्याका कारणले नगरसभाबाट कार्यविधि पनि बनाइसकेका छौँ, जुस बनाउने त्यसपछि चाहिँ वाइन बनाउने भएर नगरसभा पनि पास गरिसकेका छौँ। तर अहिलेको वातावरण के छ भनेदेखि निजी क्षेत्रले विश्वयोग्य रूपमा चाहिँ अगाडि आउन सकेको छैन, राज्यले अथवा हामीले, हामी पनि राज्य नै हौ एउटा, हामीले

0: भरोसा हो कि उहाँहरूलाई चाहिँ विश्वास दिलाउन सकेका छैनौँ। त्यस कारणले निजी क्षेत्र चाहिँ लगानी गर्न आतुर छैन, लगानी गर्न चाहिँ अलिकति मन्जुर छैन। जबसम्म निजी क्षेत्र चाहिँ लगानी गर्न चाहिँ तपाईँको चाहिँ आतुर हुँदैन, उसले मनसाय राख्दैन, तब देश विकास सम्भव छैन, पालिका विकास सम्भव छैन। त्यस कारणले उहाँहरूलाई लगानी गर्न गर्ने चाहिँ वातावरण हामी बनाउँदैछौँ। यहाँ चाहिँ नि तपाईँको अचारको अचार भनेको सानो चाहिँ ऊ हो, त्यसको पनि हामीले संरक्षण गर्नुपर्छ भनेदेखि हामीसँग अन्य कच्चा पदार्थहरू जस्तो साबुन कुचेरी अस्ति तालिम चाहिँ लिनुभयो, हामीसँग साबुन कुचेरी उद्योग त ठुलो छ, तर चाहिँ उहाँलाई त्यसलाई त हामीले लगानी गर्नु परेको छैन। तर साना हाम्रा महिला दिदीबहिनीहरू जसले पुरुषले 1000 रुपियाँ चाहिँ दिनमा कमायो भनेदेखि उसले चाहिँ खाएर अथवा डुलेर अथवा चाहिँ अन्य काममा चाहिँ सक्छ, तर महिला दिदीबहिनीहरूले 500 रुपियाँ मात्रै कमाइदिनु भयो भनेदेखि अथवा 300 रुपियाँ मात्रै कमाइदिनु भयो भनेदेखि उसले आफ्नो बालबच्चाको कापी कलमको व्यवस्थापन गर्छ, आफ्नो सासु ससुर बाबुआमाको चाहिँ छिटामुलको व्यवस्था गर्छ, आफ्नो चाहिँ घर परिवारमा आइलाग्ने नाना खानाको उसले चाहिँ गजो टार्न सक्छ। त्यसले गर्दाखेरि पनि हामीले साना उद्यमीहरूलाई स्मल इज ब्युटिफुल भनेर हामीले चाहिँ साना उद्यमीहरूलाई हामीले प्रबन्धन गर्ने चाहिँ हामीले धेरै काम गरिरहेका छौँ। कतिमा हामी सक्सेस भएका छौँ, कतिमा चाहिँ सक्सेस भएको छैनौँ। अन्य धेरै नै धुपको कुरा गर्नुभयो, अचारको कुरा गर्नुभयो, हामीसँग काठका सामग्री उत्पादन गर्ने हामीसँग चाहिँ मेन पावर पनि छ, बाँसका सामान उत्पादन गर्ने हाम्रा मेन पावर पनि छन्, धेरै उत्पादन गरेका छन्। तर हामीले यो चाहिँ सही हो कि यी सबै चिजहरूलाई हामीले चुस्त दुरुस्त रूपमा व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन, तैपनि हामी निरन्तर मेहनत गरिरहेका छौँ, प्रयासरत छौँ।
1: नगर प्रमुखज्यूको यो कुरापछि स्थानीय सरकार र स्थानीयवासीसँगको यो अन्तर्क्रिया गरिरहँदाखेरि केही गुनासोहरू भन्नुभयो उहाँहरूले, म अहिले प्रमुख प्रशासकीय अधिकृत ज्यूतर्फ लाग्न चाहन्छु। गुनासो सुन्ने प्रणाली यहाँ छ कि छैन, गुनासो सुनवाई हुन्छ कि हुँदैन, गुनासोको लागि भनेर प्रशासनले के व्यवस्था गरेको छ?
2: गुनासोको संस्थागत व्यवस्था छ नगरपालिकामा, र यसअघि 9 तहको कर्मचारी हामीले गुनासो व्यवस्थापनको लागि गुनासो सुन्ने अधिकारीको रूपमा राखेका थियौँ, उहाँले रिटायर भएर जानुभएको छ। त्यसै गरी हामीले अहिले सिनियर कर्मचारीलाई तोकेका छौँ भनौँ न, मुख्य रूपमा तोकिसकेका छौँ। यो निरन्तर रूपमा सिनियर कर्मचारी अथवा कार्यालय प्रमुख सिनियर कर्मचारीबाट गर्ने व्यवस्था छ। आएका गुनासोहरूलाई गुनासो पेटिका पनि राखिएको छ, र संस्थागत रहेकोले गुनासोलाई समाधान गर्ने पनि हामीले व्यवस्था छ। तथापि गुनासोहरू त्यति धेरै मात्रामा आएको देखिँदैन, त्यहाँ हामीले विभिन्न क्षेत्रमा आएका गुनासोहरूलाई तत्काल सम्बोधन गरेर तत्काल उहाँहरूलाई चाहिँ सोल्युसन दिएर प्रशासनिक कुराहरू चाहिँ कार्य प्रमुखबाट हुन्छ कि त्योभन्दा नीतिगत कुराहरू भए योजनाका कुराहरू मेयर साहब उपमेयरज्यू कार्यपालिकामा लगेर त्यो गुनासोको समाधान हुन्छ कि सबै चाहिँ उपाय हामीले गरेका छौँ। शाखागत रूपमा पनि गुनासो व्यवस्थापनको चाहिँ आएका सानातिना चाहिँ गुनासोहरू चाहिँ तिनै निरूपण गर्ने पनि गर्नुभएको छ। न्यायिक समितिमा आएका गुनासाहरू चाहिँ उपमेयरज्यूको संयोजकमा हुने न्यायिक समितिमा र मेलमिलापकर्ताहरूले त्यो गुनासोको व्यवस्थापन गरिराख्नु भएको छ। यस तवरले चाहिँ संस्थागत रूपमा गुनासोको व्यवस्थापन भएको छ, र तत्काल हामीले चाहिँ गुनासो भन्दा पनि त्यसलाई चाहिँ समाधान केही बाटोमा चाहिँ अगाडि बढाएका छौँ।
3: भीमेश्वर नगरपालिकामा हामीले घुमिरहँदा थुप्रै सामुदायिक विद्यालयहरू देख्यौँ, यी विद्यालयहरूमा चाहिँ कस्तो छ त पढाइको स्तर, त्यसको बारेमा पनि तपाईँहरू कतिको जानकार हुनुहुन्छ, त्यसको बारेमा शिक्षासँग नै सम्बन्धित कोही हुनुहुन्छ भने चाहिँ उहाँले नै हामीलाई केही जानकारी गराइदिनुहोस्, अनि गुनासोहरू कसैको केही छ भने पनि केही भनिदिनु होला।
4: सम्पूर्णमा नमस्कार, म जय बहादुर श्रेष्ठ भिनापा 9 खरडुङ्गाबाट। पेसाले चाहिँ लामो समयदेखि शिक्षकको रूपमा काम गरिरहेको छु र अन्य व्यावसायिक रूपमा पनि। म चाहिँ भीमेश्वर नगरपालिकालाई चाहिँ शिक्षाको रूपमा चाहिँ विकासमा विद्यार्थी जोड्नुपर्छ भन्ने कुरा एउटा राख्न चाहन्छु। अहिले विकासमा विद्यार्थी संलग्न नभइसकेपछि न उसले सिक्यो न विकासै तीव्र रूपमा हुन सक्यो भन्ने लाग्छ। यति ठुलो जनसङ्ख्या चाहिँ विद्यार्थी हुँदो रहेछ, त्यसैले विकासमा विद्यार्थी भन्ने अभियान प्रोग्राम भीमेश्वर नगरपालिकाले सञ्चालनमा ल्याउनको लागि म अनुरोध गर्न चाहन्छु। भनेको यसको अर्थ चाहिँ काम गर्न लगाउनु भन्न खोजेको होइन, विद्यार्थीले नै विकासको काम गर्नुपर्छ। भर्खर मात्र माथि भ्यू टावरमा आक्रमण त्यो विद्यार्थीबाट भएको हुन्छ, यदि विद्यार्थीको संलग्नतामा भएको भए त्यो संरक्षण हुन्थ्यो कि भन्ने मेरो बुझाइ हो। त्यसैले विकासमा विद्यार्थी, एज अ प्रशासकको रूपमा खरडुङ्गमा एज अ प्रिन्सिपलको रूपमा पनि काम गरेँ, मैले के बुझेँ भन्दाखेरि विद्यार्थी कमजोर हुनुको पछाडि किताब पढेर मात्रै हो भन्ने लाग्यो मलाई। प्रोजेक्ट बेसिस काम दिने र त्यो चाहिँ एउटा अभियानको रूपमा चलायो भने शिक्षामा सुधार अर्को लेभलको हुन्छ भन्ने लाग्छ। विद्यार्थी जीवनमा चाहिँ यो खेलकुद चाहिँ यति खेल्ने समय रहेछ, पक्षले प्रत्येक विद्यालयमा खेलकुदको लागि पर्याप्त वातावरण छैन भने नगरपालिकाले अथवा स्थानीय निकायले त्यहाँ चाहिँ ध्यान दिनुपर्ने रहेछ। मलाई लाग्छ 80-82 स्कुलमा 5-10 मावि स्कुलहरू बाहेक अरू विद्यालयमा खेलकुद मैदानै छ, भए पनि एसेम्ब्ली बस्ने मात्रै छ। अब त्यो पूर्वाधार कसरी सम्भव हुन्छ? अनि अर्को, अभिभावक शिक्षा चाहिँ एकदम अभाव देखियो। 25% विद्यार्थीको जिम्मेवारी, 25% विद्यार्थीको, 25% स्थानीय निकाय, अनि अर्को 25% यो अभिभावकको जिम्मेवारी छ जस्तो लाग्छ। एउटा 100% A+ रिजल्ट निकाल्नको लागि चाहिँ अभिभावकको जिम्मेवारी 25% चाहिँ छ। त्यो कसरी दिने हो? विद्यार्थीको कुरा बुझ्न सक्ने अथवा विद्यार्थीले ढाँटेको छ भने बुवा आमाले यो मेरा छोराछोरीले चाहिँ हामीलाई चिट गरिरहेको छ है भन्ने कुरा थाहा नभएको अभिभावक बढी पाएँ मैले।
5: नमस्कार, सम्पूर्णलाई धन्यवाद यस कार्यक्रममा उपस्थिति हुने सम्पूर्णमा। म बहिरा व्यक्ति हो, केही सूचनाहरूको कमी छ, म कान सुन्दिनँ। यहाँनिर कामहरू गर्दाखेरि दोभाषीको व्यवस्था छैन नगरपालिकामा, सबै ठाउँमा दोभाषी पुगेको छैन। किन नगरपालिकाभित्र दोभाषी किन छैन? सञ्चारहरू गर्नलाई समस्या भएको छ, शिक्षाहरूको लागि ठाउँहरूमा दोभाषी छैन, दोभाषीको व्यवस्था हुनु पर्यो। धन्यवाद।
6: नमस्कार, म रामकृष्ण तामाङ, म नि लक्षित वर्गको कुरा र स्कुलको कुरोमा नै जोड्छु हजुर। हाम्रो अपाङ्गता क्षेत्रको हेरे भने म रामकृष्ण तामाङ, घर चाहिँ भीमेश्वर नगरपालिका वार्ड नम्बर 3 यही हो। सर्वप्रथम चाहिँ हाम्रो रेडियो नेपाललाई धेरै धेरै धन्यवाद हामीलाई यसरी बोल्नु पाएकोमा। अहिलेसम्म रेडियो नेपालमा बोल्नु पाएको थिएन। अनिखेर हाम्रो नगरपालिकाको प्रमुख, उपप्रमुख, हाकिम साहब, प्रशासकीय अधिकारी, सम्पूर्ण शाखा प्रमुखहरूज्यूलाई नमस्कार छ। हामीलाई चाहिँ अपाङ्गता क्षेत्रमा हाम्रो चाहिँ 555 अपाङ्ग छ यहाँ दोलखा जिल्लामा, भीमेश्वर नगरपालिकामा। भीमेश्वर नगरपालिकाको हाम्रो पहिलो त जिल्ला हुँदादेखि नै हामी सिबिआर कार्यक्रम गर्छौँ, त्यहाँबाट निरन्तर चाहिँ हाम्रो भीमेश्वर नगरपालिकाको बजेटबाट चाहिँ अपाङ्गता क्षेत्रमा काम गरिरहेको छौँ। अब सहायक सामग्रीहरू उपलब्धै भएको छ हाम्रो अपाङ्गताहरूलाई, यो 555 सिपुलक तालिम पनि त्यति कमी छैन, नगरेको मात्रै हो। काम अपाङ्गताले थुप्रै काम पाएको छ, एउटाले नि 5 चाहिँ सिप सिकेको छ, तर निरन्तर चाहिँ उहाँ हाम्रो पहिलाको हाम्रो उहाँ नै टिचर गरेर सिकाइदिनु भएको धुपको कामहरू हाम्रो अपाङ्गताले सम्पूर्णले सिक्यो होला जस्तो लाग्छ। गर्नु चाहिँ आज 8-10 चाहिँ साबुन तालिम पनि प्रत्येक गरिरहेको छ, अहिले पनि 2 वडामा चलिरहेको छ, 5,00,000 सिगार साबुन, डल्लो साबुन तालिम। त्यसबाट चाहिँ हाम्रो चाहिँ जिरीमा पनि गरिरहेको छ, अपाङ्गताले त्यति ऊ छैन, सहायक सामग्री पनि दिइराख्नु भएको छ। त्यसमध्येमा एउटा स्कुलकै कुरा आउँदाखेरि मेयर साहबलाई अस्ति पनि देखाइदियो, हाम्रो स्कुल अहिलेसम्म त्यो बहिर विद्यालय, प्राथमिक बहिर विद्यालयको हावाहुरीले चाहिँ ऊहरू सिलिङहरू उडाइरहेको छ, त्यो पनि गरिदिनु भएको भए राम्रो हुन्थ्यो। केही बजेटहरू हामीले अफिसको कम्प्युटरहरू अलि क्षति भएको छ, अरू त के भन्नु सर, धेरै काम हाम्रो चाहिँ अपाङ्गता क्षेत्रमा त्यति असन्तुष्ट त छैन, काम गरिराख्नु भएको छ, दिनुभएको छ। हाम्रो चाहिँ सहायक सामग्री चाहिनु हो, यसपालि पनि 3,00,000 बजेटकोमा सहायक सामग्री ल्याउनु भन्नुभएको छ र यहाँ हाकिम साहब, मेयर साहब, उपमेयर साहबले अनिखेरि त्यसरी काम गरिरहेको छ। हस्,
3: यहाँ थुप्रै युवाहरू पनि देखेको छु, युवाहरूको पनि केही गुनासो छ भने सबैजना मुसमुसो हाँसिराख्नु भएको छ, गुनासोहरू केही छ भने हामी गुनासो सुन्न चाहन्छौँ।
7: कुमार नेपाली, भिनपा 4-0। व्यवसाय चाहिँ 2 छ, एउटा कृषि पनि छ र एउटा बेकरी व्यवसाय पनि गर्छु म। मैले धेरै बेकरी तालिमहरू पनि सिकाइसकेका छु घरेलु तथा नगरपालिकाबाटै जोडेर, प्लस अहिले कृषिको कुरा आइरहेछ। कृषिको कुरामा चाहिँ अहिले मैले आफैले पनि बङ्गर उत्पादन गरेँ, उत्पादन गर्नु गर्दा गर्दै मलाई 1,20,000 नगरपालिकाबाट मलाई सहयोग गर्नुभएको थियो अनुदानको कार्यक्रममा। मेरो फर्म लगभग 6.5-7 लाख रुपियाँ, लगभग 10,00,000 हारारी मैले चाहिँ जोस र जाँगरमा चाहिँ फर्म तयार गरेँ आफैले, अरू पैसा बाँकी म आफ्नै पैसाले पनि हालेर बनाएँ। बनाउँदाखेरि मैले 15-16 चाहिँ बङ्गर पनि हालेँ, कस्तो जोसमा हालेँ भने अब बिक्री भइहाल्छ, मार्केट गइहाल्छ, सबै कुरा व्यवस्थापन भइहाल्छ नि भनेर हालेँ। अनि अर्को समस्या के देख्यो भने तपाईँको बजारको जुन वेस्टेज दाना, त्यो खेर गएको दानाहरू उठाउन नउठाउँदाखेरिको चाहिँ बेफाइदा रहेछ। जस्तो किनेर प्लेट दाना हाल्दाखेरि मलाई घाटा हुँदो रहेछ, बजारको व्यवस्थापनको जुन त्यो कतल गाडा उठाएर हाल्न पाएको भए अलिक फाइदा हुने रहेछ। अब मसँग त्यो सम्भव पनि भएन। र अनि अर्को चाहिँ के भयो भने त्यो फोहोर दानाहरू दिँदाखेरि चाहिँ बङ्गुरमा रोग आउने होइन, बङ्गुरहरूलाई चाहिँ हरेक कुराको समस्या देखाउने भएको कारणले मैले चाहिँ आफ्नै प्लेट दानाबाटै गरेँ, मैले बजारको व्यवस्थापनबाट गरिनँ। नगर्दाखेरि तपाईँको बङ्गुर किनेको दानाले त बङ्गुर त तपाईँको हामीले त पाल्ने सम्भवै नै रहेनछ, सकिँदै सकिने रहन्छ। अनि नसकिने भयो लगभग मैले 6 महिनामा कटिङमा पठाउनु पर्ने बङ्गुर, मैले 8 महिना 2 महिना मेरो त्यो मार्केट खोज्दै मलाई टाइम लाग्यो, तपाईँको 700 उसले लगेर बेच्छ, हामीसँग 300 रुपियाँ किलोमा बङ्गुर दिए भन्छ। अर्को कुरा फेरि जोख्ने पनि व्यवस्थापन छैन हामीसँग वेटको। एउटा नगरपालिकामा मेरो मेन गुनासो भनेको अब नगरपालिकाले के गरिदिनु पर्यो भन्दा, जस्तो बिचौलिया जो किन्न

0: दाना चाहिँ जस्तो प्लेट दानै भए पनि जस्तो नगरपालिकाले त धेरै दाना ल्याउँदाखेरि त सस्तोमा पनि ल्याउन सक्नुहुन्छ, उहाँले चाहिँ हाम्रो दानाको व्यवस्थापन गरिदिएदेखि अनि वेटको कुरामा जस्तो जोख्ने कुराहरू माध्यम यन्त्र अथवा कुनै कुराहरू चाहिँ व्यवस्थापन गरिदिएको हुन्थ्यो। नगरपालिकाले दिएको कुरा हामीलाई राम्रो छ, फेरि पनि हामीलाई सहज गरिदिनुहोस्, सहयोग गरिदिनुहोस् होइन, हामीलाई वडाबाट पनि राम्रो गर्नुभएको छ, हाम्रो वडा सचिवले पनि कुनैलाई पछि भन्ने कुरा नै छैन, उहाँले खुलेर सहयोग गरिदिनु भएको छ। तर व्यवस्थापन र यो दानाको कुराले गर्दाखेरि अलिकति समस्या छ। के भन्छ भने हाम्रो नगरपालिका काज मिलाउनु पर्छ, अनिखेरि तपाईँलाई कहाँ त्यत्रो मैले भने ए भाइ तिमी 700 लगेर बेच्छौ 500 त हामीलाई देऊ न भन्दाखेरि कहाँ गयो, हामीले के अरे पासको लागि मिलाउनु पर्छ, भेटनरीमा मिलाउनु पर्छ, यहाँ गर्नुपर्छ भन्छ, अनि हामीलाई त जम्मा 300 रुपियाँ किलो पो हिसाब देखाउँछ। त्यसले गर्दाखेरि यो चाहिँ व्यवस्थापन गरिदिनु होला र नगरपालिकाले हाम्रो डाटाभित्र र हाम्रो सूचीभित्र नगरपालिकाले राखिदिनुहोस् र हामीलाई चाहिँ ल बुङ्गुर हाम्रो किन आयो भने हामीले नगरपालिकाले सोध्नु ल सर हाम्रो नगरपालिका बर्किन आएको छ हामी कति रेटमा चाहिँ दिन सक्छौँ भन्दाखेरि त कम्ती ऊ पनि हच्किन्छ नि त, यो नगरपालिकासँग चाहिँ समन्वय रहेछ, नगरपालिका मार्फत टुबु भार छ भन्ने होस् भन्दै मेरो दुई शब्द टुङ्गो चाहिँ हस्तान्तर भएको।
1: यो हाम्रो जुन एउटा रोजगारीका कुरा रोजगारीसँग जोडिएका कुराहरूको तथ्याङ्क नगरपालिकासँग छ कि छैन?
2: हजुर धन्यवाद। मेरो नाम डाक्टर निशान दाल, म चाहिँ भीमेश्वर नगरपालिका पश्चिम विकास अधिकृत र हामीसँग तथ्याङ्कको विषयमा कुरा गर्दाखेरि हामीले हरेक वर्ष दिने अनुदानका तथ्याङ्कहरू हामीसँग एकदम फर्मेटमा रेडी भएर रहेका हुन्छन्। तथ्याङ्क सबै छन् अनुदान ग्राही किसानहरूको र त्योभन्दा बाहेक अलिक उच्च उत्पादन गर्ने किसानहरूको पनि हामीसँग तथ्याङ्क रहेको हुन्छ। जति पनि कृषि फर्महरू दर्ता हुन्छ त्यो दर्ता गरेका फर्महरूको अभिलेख पनि हामीसँग रहन्छ। त्यसै गरी कृषक समूहहरूको पनि अभिलेख हामीसँग छ। कृषि सहकारीहरू जति पनि हुनुहुन्छ त्यसमा पनि आबद्ध शेयर सदस्यहरूको सबैको पनि हामीसँग अभिलेख रहेको छ। र अहिले हाम्रो दाइले उठाएको कुरामा चाहिँ बिचौलियाको चाहिँ अलिकति प्रभाव बढी नै छ, यो चाहिँ स्वीकार्नै पर्छ। यसलाई चाहिँ हामीले नियन्त्रण गर्न एकदम प्रयत्न गर्दा गर्दै पनि नसकिरहेको अवस्था हो। ढुवानी गर्ने खर्च देखाउने, विशेष तपाईँको चाहिँ पास बनाउने खर्च देखाउने, यो चाहिँ उहाँहरूलाई एक खालको छाल्दो जस्तो पेस गरेर अनि रकम चाहिँ बढी असुलेको चाहिँ पाइएको छ। त्यसै कारवाही गर्ने सम्बन्ध चाहिँ हामीले अलिक कडाइका साथ गर्न सकिरहेको नसकिरहेको अवस्था हो र यसलाई चाहिँ अब केही गरी कुनै संयन्त्र बनाएर त्यसलाई चाहिँ हामीले नियमन गर्नुपर्ने अवस्था रहेको छ।
1: अब भने म उपप्रमुखज्यूतर्फ लाग्छु, भीमेश्वर नगरलाई हिंसामुक्त नगर बनाउनको लागि के कस्ता प्रयास भएका छन्? सचेतना पनि आवश्यक होला।
3: भीमेश्वर नगरपालिकालाई हिंसामुक्त नगर बनाउनका लागि हामीले केही प्रयासहरू गरेका छौँ। यो मुक्त त मुक्त भन्ने शब्द चाहिँ अलिक गाह्रो नै हुँदो रहेछ, न्यूनीकरण भन्नुपर्छ होला जस्तो लाग्छ मलाई। हामीले खास गरी महिलाहरूको क्षेत्रमा महिला हिंसा थुप्रै किसिमका हिंसा हुन्छन्, त्यसमध्ये पनि विशेष हामीले चाहिँ बालबालिकामाथि हुने हिंसा र महिलामाथि हुने हिंसालाई अलिक बढी जोड दिएका छौँ। समग्रमा लैङ्गिक हिंसा न्यूनीकरणका अभियानहरू सञ्चालन गरेका छौँ। त्यसो हुँदा चाहिँ महिलाहरूलाई सचेत गराउने सचेतीकरण कार्यक्रम, संविधानमा महिलामाथि गरिएका व्यवस्थाका विषयमा हामीले विभिन्न खालका तालिम गोष्ठी अवेरनेस प्रोग्रामहरू वडा स्तरबाट सञ्चालन गरेका छौँ र पालिका स्तरमा पनि सञ्चालन गरेका छौँ। त्यसै गरी विभिन्न विद्यालयहरूमा कलेजमा पनि हामीले यी अभियानहरू सञ्चालन गरेका छौँ। समग्रमा देशभरि मान्दै आएका यो 16 दिवसीय अभियान, त्यसै गरी 8 मार्च लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ। विशेष त स्थानीय सरकारसँग अहिले न्यायिक समिति छ, न्यायिक समितिको संयोजक पनि म आफै भएको नाताले न्यायिक समितिमा मलाई हिंसा भयो भनेर आउनुहुने महिला पुरुष बाल बालिकाका सन्दर्भमा उहाँहरूले प्रक्रियागत रूपमा आउनुपर्छ, प्रक्रिया पुरा गरेर र त्यो प्रक्रियामा आउँदा सबैभन्दा पहिला हामी चाहिँ दुवै पक्षलाई, पीडक र पीडित दुवैलाई बोलाएर छलफल गर्छौँ। पहिला घटनाको विषयमा जानकारी लिन्छौँ र ती घटना हुनका कारणहरू पत्ता लगाएर त्यसलाई चाहिँ यदि हामीले कानुनी कारवाही कस्तो खालको कानुनी कारवाही गर्नुपर्छ भन्ने सन्दर्भमा त्यसलाई प्रक्रियामा अगाडि लगेर कारवाही गरिएका कुराहरू पनि छन्। कतिपय घटनाहरू चाहिँ वृद्ध ज्येष्ठ नागरिक आमा बुवाहरू चाहिँ मलाई छोरा बुहारले खाना लाउन दिएनन्, पालन पोषण गरेनन्, हेरचाह गरेनन् भन्ने खालका घटनाहरू हामीसँग आएका छन्। अनि बुबा आमाले अंश दिनु भएन भनेर छोरा बुहारीहरू चाहिँ न्याय माग्न आएका घटनाहरू छन्। त्यसै गरी श्रीमानले चाहिँ मलाई ममाथि हिंसा गर्नुभयो भन्ने खालका घटनाहरू छन् भने बहुविवाहका घटनाहरू पनि हामीसँग छन् र विशेष त बालबालिकाहरूसँग सम्बन्धित घटनाहरू चाहिँ धेरै यहाँ आउँदैन। ती घटनाहरू चाहिँ सिधै प्रहरी कार्यालयमा जाने भएको हुँदा हामी कहाँ आएका जति पनि यो हिंसाका कुरा, लैङ्गिक हिंसा र अन्य हिंसाका सन्दर्भमा हामीसँग आउँदा चाहिँ उहाँहरूलाई चाहिँ प्रक्रिया का न्यायिक समिति मार्फत प्रक्रियामा लिएर आएर ती घटनाहरूका विषयमा विशेष जानकारी लिने र त्यसलाई प्रक्रियामा कानुनी प्रक्रियामा अगाडि बढाएर यसलाई न्यूनीकरणका अभ्यासहरू गरिएका छन्। र सबैभन्दा पहिला चाहिँ हामीले रोग लाग्नुभन्दा रोग लाग्न नदिनु अथवा रोगको बाटो सिक्नु नै उत्तम हो भनेर हामीले

0: कार्यालय कार्यक्रम, त्यसै गरी यो चाहिँ प्रहरीसँगको साझेदारी कार्यक्रम, त्यसै गरी अन्य सङ्घ संस्थाहरूसँग साझेदारी कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ, जसले गर्दा पछिल्लो अवधिमा भीमेश्वर नगरपालिकामा लैङ्गिक हिंसा र महिलामाथि हुने हिंसा, बालबालिकामाथि हुने हिंसा चाहिँ न्यूनीकरण भएको देखिन्छ। अहिलेसम्म प्रहरीकोमा देखिएका रेकर्डहरू, त्यसै गरी हामीसँग एउटा चाहिँ सेफ हाउस छ, त्यो सेफ हाउसमा देखिएका चाहिँ आएका चाहिँ उजुरीहरूका आधारमा समग्रमा हेर्दा, दोलखा जिल्लाभरिलाई हेर्दा भीमेश्वर नगरपालिकामा कम घटना घटेको चाहिँ आँकडाहरू छ, त्यसैले पनि न्यूनीकरणको अवस्थामा छ भन्ने लाग्छ मलाई।
1: रेडियो नेपालबाट स्थलगत बहस सञ्चालन भइरहँदा हामीले पहिलो भागमा भीमेश्वर नगरपालिकाको कृषि, स्वास्थ्य, शिक्षा लगायतका विषयमा बहस गर्यौँ र दोस्रो भागमा भने पर्यटनका विषयमा बहस गर्नेछौँ। पर्यटनको सम्भावना, पर्यटनभित्रका चुनौतीहरू र पर्यटन व्यवसायीहरूका गुनासा, त्यस्तै पर्यटन प्रवर्धनको लागि के गर्न सकिन्छ, नगरपालिकालाई सुझाव लगायतका सम्बन्धमा दोस्रो भागमा बहस गर्नेछौँ। पशुपालनको बजार व्यवस्थापन अनि शिक्षा सुधारका सुझाव पनि उठेका छन्। त्यसको सम्बोधन दोस्रो भागमा नगर प्रमुख ईश्वर मानन्दरले गर्नुहुनेछ नै। आजको यो पहिलो भागको बहस भने यही टुङ्ग्याउँछौँ। प्राविधिक मित्र सुदर्शन अरियाल सहित हामी द्वय रीता तिमिल सिन्हा र म मनुका कुँवर विदा हुन्छौँ। नमस्कार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

0: छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।
1: वाह,

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

लुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा देश।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले हिजो प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको बताउनुभयो। मुगु जिल्ला घर भई भक्तपुर बस्ने नेपालीले असार 25 गते त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्नु भएको थियो। उपचारका क्रममा हिजो दिउँसो नेपालीको निधन भएको हो। महानगरले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न तथा असल अभ्यास विकास गरी कार्यान्वयन गर्न तयार रहेको जनाएको छ। सर्लाहीको गोडैता नगरपालिका 10 सिसौटियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। उनको थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। स्वास्थ्य अवस्था जटिल रहेका उनको अहिले किर्तिपुर वर्ण अस्पतालमा उपचार भइरहेको छ। सिसौटियाका 42 वर्षीय विवेक मण्डलले घरदेखि करिब 200 मिटर पर शरीरमा पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो। विपद सम्बन्धी घटना गुनासा सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका काठमाडौँ ललितपुर र भक्तपुर जिल्लाबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वतः राउटिङ हुने व्यवस्था मिलाइएको छ। कालीकोटको गगने खोलामा गैराती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सडक रिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले अविरल वर्षापछि गगने खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी दिनुभयो। कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान 3 बजेदेखि काम भइरहेको छ। यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको उहाँको भनाइ छ। कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अप्नाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ। लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा किर्तिपुर नगरपालिका 10 सुन्दरी घाट स्थित राधा स्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। गैराती आएको बाढीका कारण होल्डिङ सेन्टर जलमग्न भएको हो। आज बिहानसम्म पनि सेन्टर डुबानमै रहेको छ। डुबानपछि संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका 154 जना मध्ये 54 जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसर स्थित स्मृति भवनमा

0: सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। अन्य केही व्यक्ति आफन्तको घरमा गएका छन् भने बाँकी होल्डिङ सेन्टर आसपासका सुरक्षित स्थानमा बसेका छन्। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका 3 जना विरुद्ध उजुरी आह्वान गरेको छ। समितिले सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की मोरङ तथा निर्वाचन आयुक्तहरूमा सिफारिस गरिएका डाक्टर राजीव सुब्बा काठमाडौँ र गुरुप्रसाद वाग्ले ओखलढुङ्गा विरुद्ध प्रमाण सहित नेपाली वा अङ्ग्रेजी भाषामा उजुरी दिन सकिनेछ। खुकुरी प्रहारबाट खोटाङको दिप्रुङ चुई चुम्मा गाउँपालिका 1 याम्खा स्थित मोरियाका 38 वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका 3 जना पक्राउ परेका छन्। घरायसी विवादमा बिहिबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका 57 वर्षीय तिलक बहादुर सार्की, उनकी श्रीमती 52 वर्षीय भोटी माया सार्की र छोरी 22 वर्षीय सीता सार्की पक्राउ परेका छन्। तिलक बहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने श्रीमती र छोरीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड महिला र बालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएको भन्दै संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ। एउटा नयाँ रिपोर्टमा युएन वुमेनले आवश्यकता बढिरहेको बेला महिला संगठन खारेज भएकोमा दुःख व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएको थियो भने अन्य प्रमुख दाता देशले पनि आफ्नो खर्च घटाएका छन्। संयुक्त राष्ट्र संघका अनुसार विश्वभर सशस्त्र द्वन्द, दोस्रो विश्वयुद्ध यताकै उच्च स्तरमा रहेको यो समयमा करिब 12 करोड महिला र बालिकालाई मानवीय सहायता र संरक्षणको आवश्यकता छ। र अब खेल समाचार। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा गैराती भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो। स्पेनले सेमिफाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम जीवनयात्रा रमा ढुङ्गानाको साथमा। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:30 नाटक पैतालाका डोबहरू शीर्षकमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम जीवनयात्रा।
2: नमस्कार, रेडियो नेपालको विशेष प्रस्तुति जीवनयात्रामा म रमा ढुङ्गाना यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। एउटा यस्तो सुन्दर यात्रा हो जहाँ समयले पुरेका अनुभवहरू, रेखाहरू र आपसी निष्ठाले सम्बन्धलाई सधैँ बलियो राखिदिन्छ। प्रविधिको यो आधुनिक युगमा भूगोल जति सुकै टाढा भए पनि आत्मीय मनहरू र तिनका प्रेरणादायी कथाहरूलाई एउटै चौतारीमा ल्याउन गाह्रो छैन। आज हामी रेडियो नेपालको केन्द्रीय स्टुडियोबाट निकै टाढा पूर्वी नेपालको एउटा सुन्दर पहाडी जिल्ला धनकुटाको देव्रेबासमा रहनुभएका एक आदर्श जोडीसँग भर्चुअल माध्यमबाट सिधै जोडिएका छौँ। आउनुहोस्, अनलाइनको यो डिजिटल स्क्रिन मार्फत आदरपूर्वक स्वागत गरौँ राष्ट्रिय वाणिज्य बैङ्कका भूतपूर्व कर्मचारीद्वय विक्रम सम्मा 2024 सालमा दाम्पत्य जीवनमा बाँधिनुभएका 82 वर्षीय युवा होमनाथ अधिकारी र हालै 76 वर्षको उमेरमा आफ्नो पहिलो कविता सङ्ग्रह खरको कलम माटाको कापी प्रकाशन गर्नुभएकी आदरणीय आमा सावित्री अधिकारी। बुबा आमा, यहाँहरू दुवैलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: धन्यवाद।
2: बुबा, विक्रम सम्वत 2024 सालमा यहाँहरूको विवाह हुँदाको त्यो समय डोली र पञ्चे बाजाको माहौल कस्तो थियो? केही पुराना रमाइला सम्झनाहरू सुनाइदिनुहोस् न हामीलाई।
4: रमाइला सब बाजा गाजा सबै पुराना थिए, पञ्चे बाजाहरू थिए, बिहे बटुलोमा सबै इष्टमित्र वरपरका मानिसहरू भेला हुन्थे, नाच्थे गाउँथे, रमाइलो हुन्थ्यो। अब अहिले त्यो

0: घर अफिस व्यवहार गर्दाखेरि तपाईँलाई कस्तो थाके जस्तो मैले मात्र गर्नु परे जस्तो त्यस्तो कहिले अनुभव भयो आमा तपाईँलाई?
1: भएन, रमाइलो लाग्थ्यो, गाई पनि पालेको थियो, आमा पनि हुनुहुन्थ्यो, सासू आमा पनि, आमा पनि हामी जहाँ गयो त्यहीँ सँगै जानुहुन्थ्यो, छोरा छोरी पनि मिलेर गर्थ्यौँ, गाई पनि पालेको थियो, छोरा छोरी बुढाबुढी भएका ठाउँमा दुध पनि चाहिने, परदेशमा भए पनि मैले गाई पनि पालेर छोरा छोरीलाई दुध भात नै खुवाएँ, राम्ररी नै दिएको, सबै मिलेर गर्थ्यौँ।
0: हजुर, र बुवालाई सोध्न चाहे, तपाईँहरू दुवैजना एउटै ब्याङ्कमा काम गर्दाखेरि काम गर्ने बेलामा चाहिँ कतिको सहज हुन्थ्यो, तपाईँहरूलाई कसरी हेर्नुहुन्थ्यो अन्य कर्मचारी साथीहरूले?
2: हामी प्रति अन्य कर्मचारी साथीहरूले राम्रो दृष्टिले हेर्नुहुन्थ्यो, कुनै पनि बेला केही समस्या आइपऱ्यो भने उहाँहरूले सोधेर तपाईँहरूलाई के छ कसो छ, हामी केही परिआएका समस्या छन् भने हामी समाधान गर्दछौँ, अब तपाईँहरूले भन्नुहोस् भनेर भन्नुहुन्थ्यो। अनि हामीले हाम्रो आफ्ना जति समस्याहरू त खासै हुँदैन थिए, भए पनि हामी प्रकट गर्दैनथ्यौँ, सामान्य छ हाम्रो दिनचर्या चल्दैछ, सहयोगको भावना राख्नुभयो, धन्यवाद छ भनेर भन्थ्यौँ।
0: र अहिले फर्केर हेर्दा कस्तो लाग्छ यहाँलाई, हामीले यति वर्ष ब्याङ्कमा जागिर खायौँ, बुढाबुढी सँगै सधैँ सँगै पनि हुनु भएन होला, केही समयको लागि त छुट्टा छुट्टै पनि हुनु भयो होला, त्यो समयमा चाहिँ कसरी घर यता अफिस कसरी सम्हाल्दै जानुभयो त बुवा?
2: होइन, अब हामीसँग धैर्यता भन्ने एउटा साथी थिए, हामीलाई साथ दिने धैर्यता नै हो, अब धैर्यता हुँदाखेरि जसैसुकै समस्या परिआए पनि हामीले धैर्य धारण गरेर नै ती समस्याहरूलाई पार गर्दै जान्थ्यौँ, हामीलाई त्यस्तो चिन्ता छटपटि केही पनि हुँदैन थियो।
0: अनि तपाईँहरूको एक ठाउँमा काम थियो होला, छोरा छोरी एक ठाउँमा बसेर पढ्नुहुन्थ्यो होला, त्यसलाई चाहिँ कसरी मिलाउनु भयो बुवा?
2: उनीहरूको भविष्यको लागि नै हामी अब भोजपुरको दिङ्ला भन्ने ठाउँमा राष्ट्रिय वाणिज्य ब्याङ्कको एउटा जिम्मेवारी लिएर 12 वर्षसम्म हामी त्यही छामा बस्यौँ। त्यो 12 वर्षसम्म त्यहाँ बस्नुको हाम्रो तात्पर्य के थियो भने तिनै भविष्यका कर्णधारहरू छोराछोरीको भविष्यको लागि नै हामीले त्यहाँ 12 वर्ष व्यतीत गऱ्यौँ। त्यसपछि अनि उनीहरू त्यहीँबाट नै अनि झापामा गएर पेन्सनको रूपमा हामी बाहिर निस्केका हौँ।
0: हजुर, बुबा र आमाको यो सुन्दर विगत र वैवाहिक जीवनका कुरा सुन्दा सुन्दै समय भएको पत्तै भएन, कुराकानी अझै धेरै नै बाँकी नै छन्, तर यसलाई पनि पालो भएको छ आजको हाम्रो अतिथिको रोजाइमै गीत सुन्ने। बुबा, त्यो तपाईँले बिताइसक्नु भएको समयलाई सम्झेर कुनै गीत सुन्नु पर्दा सुनाउनु पर्दा कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
2: धर्मला थापाको झुरो झुरो नर आमा तिम्रो आँसु पुछेर छाडौला भन्ने सुनेको थिए, मलाई त धेरै नै रमाइलो लाग्छ अझै पनि सम्झिँदाखेरि।
0: आउनुहोस्, उहाँहरूको नै रोजाइमा यो सुन्दर गीत सुनाऊ।

0: कोस गाज लगाइदिन्छौ, तराईको निलो रङ्गी सारी लगाइदिन्छौ, अधरमा हिमालको लाली लगाइदिन्छौ, कोरी बाटी नदी नाला चुल्टी लगाइदिन्छौ, गुरु गुरु नजौ आमा तिम्रो आँसु पुछेर जाजौला।
1: गीतपछि फेरि स्वागत छ श्रोताहरू रेडियो नेपालको यो विशेष श्रृङ्खला जीवन यात्रामा। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना, यहाँहरूसँगै छु। तपाईँ हामीलाई रेडियो नेपालको एफएम ब्यान्ड 98.1 र 103 ब्यान्डहरूमा देशभरि र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारको जुनसुकै खुनाबाट पनि सुन्न सक्नुहुनेछ। हामीसँग हुनुहुन्छ बुबा होमनाथ अधिकारी र आमा सावित्री अधिकारी। अब कुरा गरौं उहाँहरूको वर्तमान अवस्था र आमाको नयाँ कविता संग्रहको बारेमा। जीवनभर बैङ्कमा अङ्क र हिसाब किताबको संसारमै हराउनु भयो, तर 76 वर्षको उमेरमा आएर यो सुन्दर कविता खरको कलम माटाको कापी प्रकाशन गर्ने ऊर्जा र प्रेरणा चाहिँ कहाँबाट मिल्यो?
2: यो हाम्रै परिवार सबैजना यो कविताहरू लेख्ने, छोरा छोरी बुवा पनि लेख्नुहुन्छ, म पनि र मेरा भाइहरू पनि, अनि बुवाका माओली उहाँहरू पनि पहिलेदेखि कविताहरू लेख्ने हुनाले हामी सबै कवितातिर चाहिँ त मन गयो। यसो बाटो हिँड्दा ओर्दा यसो पत्रिकाहरू पढ्दा पनि मलाई एकदम लेख्नमा मन लाग्ने, कविता लेखौँ लेखौँ लाग्ने हुन्थ्यो, फुरिहाल्थ्यो ती आफूले सम्झिँदै हिँड्दा पनि आउँछ आउन चाहिँ।
1: कति वर्षको उमेरबाट चाहिँ तपाईँले यसरी लेखन सुरु गर्नुभयो आमा?
2: मैले ठ्याक्क 72 सालको पुष महिनातिर जस्तो लाग्छ टिभी हेरेर बसिरहँदाखेरि,
1: हजुर,
2: एकजना एउटा छोरा हुनुहुँदो रहेछ विदेशमा, यता आमा बित्नुभयो छोरा विदेशमा, 5 दिनसम्म त्यो लास उठेन घरमै रहिरह्यो, त्यही बेरादेखि मलाई यस्तो पनि हुँदो रहेछ जिन्दगीमा भनेर अनि त्यो कविता लेख्न मन लाग्न थाल्यो। मैले त्यही 72 सालदेखि लेख्न थालेको कविता।
1: हजुर, 72 सालमा जुन चिजले तपाईँलाई छुयो र तपाईँले कविता लेख्नुभयो त्यो पहिलो कविता केही सम्झना छ? 1-2 हरफ आमा हामीलाई वाचन गरेर सुनाइदिनुहोस् न।
2: छोरा गए विदेशी गुलामी, आमा मरिन कोही छैन मलामी भन्ने त्यति चाहिँ मलाई आउँछ, त्यति याद छ मैले त्यहीँदेखि। अनि पत्रिका पढेँ, पत्रिकामा पढ्दै जाँदा पनि त्यही घटनाहरू त्यस्तो भेटेँ देखेँ भने अनि मलाई एकदम लेखौँ लेखौँ लाग्न थालो। अनि लेखेँ लेख्दै गएँ, छोरी बिहे गरेर दिइहाल्यो, छोरा बुहारी सबै काठमाडौँतिरै गएर बसिया बेला एक्लै भइयो अनि त्यसै त्यो मन भुल्याउनका लागि म लेख्ने भएँ त्यहीँदेखि।
1: हजुर, र तपाईँले लेख्नुभएका कविताहरू मध्ये तपाईँ आफैलाई नै मन परेको कुनै कविता छ आमा?
2: मलाई सबैभन्दा मन परेको चाहिँ छ एउटा छोरालाई अर्थी भन्ने।
1: हजुर, 2-4 लाइन सुनाउनुहुन्छ।
2: आफ्नो कुल समेत थामी घरको बस्ने तिनारिकन सेखी गर्नुहुँदैन कति मनमा सारा यो कुरा यो गुण आमा बाबा गरेको सेवा सधैँ गर्दछिन् जस्तै दुःख परे पनि घरमा आफै अघि सर्दछिन् लक्ष्मी हुन् घरकी सदैव रुखो बलो चिताई लिने जति दुःख परे पनि मनमा हाँसी खुसीली हुने छोरी जन्म घर पराई घरको आफ्नो बनाई लिने जे जस्तो घरमा छ झटपट गरी तातो बनाई दिने देख्दा सुन्दर रूप छ जसको ढुङ्गो समानको मन दया कति ना आउने हृदयमा कस्तो छ तिम्रो भन थाप्दै हात तिलकु सजौ सहितले हातै समायौ अनि साँचो प्रेम म गर्दछु अब भनी खायौ कसमै पनि सानो गल्ती भयो भने बुझ सके जुनी भरि पोल्दछ आफ्नो बानी सुधार गर्यौ यदि भने मात्रै भलो गर्दछ बा आमा गुरुलाई सम्झि मनले बानी सुधार्ने गर पत्नी छन् घरमा सुशील मतिकी पर्नु उनैको भर नारी छैन भने त्यो घर पनि मसान सरीको हुने छोरा छोरी कता कता छ घरमा फु उदासी हुने छोरा

0: राम्रो लाग्यो भन्नु भएको छ कि अथवा यसमा यो पुगेन के चाहिँ भन्नु भएको छ, कस्तो प्रतिक्रिया पाउनु भएको छ?
1: मैले केही भन्नु भएको छैन, सबैले यो उमेरमा यसरी लेख्नुभयो, सबैजनाले राम्रो छ भन्नुभयो, हौसला दिनुभयो, सबैजनाले सबैले राम्रो छ भनिदिनु भएको छ अहिलेसम्म चाहिँ।
0: ब्याङ्किङदेखि साहित्यको यो सुन्दर छहारीसम्मको कुरा सुनेपछि अब पनि फेरि पालो भएको छ साङ्गीतिक विश्रामको। हाम्रो कुराकानी अझै सकेको छैन, हामी अझै कुराकानी गर्छौँ। अब पालो भएको छ आदरणीय अतिथिकै रोजाइमा अर्को गीत सुन्ने, हाम्रो आमाको रोजाइमा गीत सुन्छौँ। अब आमा कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: म नारायण गोपालको मुटुमाथि ढुङ्गा राखी भन्ने गीत सुन्न चाहन्छु।
0: हजुर, हामी आमाकै रोजाइमा यो सङ्गीत सुन्छौँ र आनन्द लिन्छौँ।

0: गीतपछि पुनः स्वागत छ तपाईँ यति बेला कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ। हामीसँग हुनुहुन्छ विक्रम सम्बत 2024 सालदेखि एउटा सुन्दर सहयात्रामा रहनुभएका बुबा होमनाथ अधिकारी र आमा सावित्री अधिकारी। अब हामी एउटा निकै रमाइलो र छरितो ऱ्यापिड फायर राउन्डमा प्रवेश गर्दैछौ। म प्रश्न सोध्छु, तपाईँहरूले धेरै नसोची तुरुन्तै एक शब्दमा जवाफ दिनुपर्छ है आमा। आमा र बुबा मध्ये सबैभन्दा बढी कडा स्वभावको चाहिँ को हुनुहुन्छ आमा?
1: म आफै छु।
0: घरको भान्सामा नयाँ परिकार पकाउन कसलाई बढी जागर चल्छ?
1: हामी त्योमा बराबरी छौँ, दुवैजना
0: बराबरी हुनुहुन्छ। अनि आमाले लेखेको कविताको पहिलो कमी कमजोरी वा सल्लाह कसले दिन्छ? पक्कै पनि बुवाले
1: दिनुहुन्छ।
0: हजुर। अनि नयाँ ठाउँ घुम्न जान वा देब्रेवासको वरपर टहल्न जान बढी हतार चाहिँ कसलाई लाग्छ, बुवालाई लाग्छ कि आमालाई?
1: मै हो, बाहिर फेर हिँड्ने डुल्न मलाई नै छिटो हतार लाग्छ, मै निस्किन मन लाग्छ।
0: हजुर। अनि त्यो पहिलाको समयमा घरको आर्थिक हिसाब किताब र बजेट

0: अनिखेरि जनसेवा गर्ने बानी छ, आएका अतिथिहरूलाई मिठो नमिठो जे जस्तो भए पनि एउटा आतिथ्य सत्कार गर्ने एउटा बानी छ, त्यस्तो कठोर व्यवहार छैन।
1: हजुर, अनि तपाईँहरू दुवैजना सँगै हुँदा चाहिँ सबैभन्दा बढी के कुरामा गफ हुन्छ?
0: गफ त त्यस्तो भारी गफ केही पनि हुँदैन थियो, त्यति बेलाको परिस्थितिलाई पनि सम्झिन्छन्, वर्तमानमा हुने कुराहरू के छन्, कसो छन्, के गरौँ भन्ने सरसल्लाह हुन्छ। सरसल्लाह गर्दै लाँदाखेरि अब निचोडमा यही गरौँ भन्ने कुरो हुन्छ।
1: हजुर, आमालाई सोध्न चाहे मैले, आमा 76 वर्षमा पुस्तक निकाल्दा आमालाई पहिलो बधाई चाहिँ कसले दिनुभयो?
2: बुवाले नै दिनुभयो।
1: एक अर्काको जीवनमा तपाईँहरूको भूमिका के हो जस्तो लाग्छ, एक शब्दमा भन्नु पर्दा?
2: जीवन साथीकै रूपमा छौँ।
1: तपाईँहरूले यो झन्डै 6 दशक लामो जीवन बिताइसक्नु भएको छ, यो सम्बन्धलाई चाहिँ कुनै एउटा परिभाषित गर्ने एउटा शब्द भन्नु पर्दा कुन शब्दले परिभाषित गर्नुहुन्छ?
0: जीवनमा दुःख सुख जे जस्ता परिस्थिति आए पनि त्यसलाई चाहिँ आतिएर होइन, मातिएर होइन, पातिएर होइन, धैर्यताका साथ गर्दै जाउँ। अब यही नै हाम्रो सफलताको एउटा प्रतिफल हो भनेर भन्दछौँ।
1: रेपिड फायर राउन्डको यो रमाइलो र छरितो जवाफहरूले स्टुडियोको माहौल निकै आत्मीय बनाइदियो। अब कार्यक्रमको अन्तिम मोडमा जानु अघि फेरि एउटा अतिथिकै रोजाइमा गीत सुन्ने बालो भएको छ, बुवाकै रोजाइमा गीत सुन्छौँ। अब हामी बुवा कुन गीत सुन्न चाहनुहुन्छ र हाम्रो आदरणीय श्रोतालाई सुनाउन चाहनुहुन्छ?
0: हजुर,
1: हाम्रो बुवाको रोजाइमा नै तारा देवीको स्वरमा यो सुमधुर गीत।

0: पुस्ताहरू सम्बन्धहरूमा छिट्टै हताश हुन्छन्, थाक्ने र सानो असमझदारीमा नै अलग हुने, सानो एउटा झगडाले नै पनि डिभोर्ससम्म पुग्ने गर्छन्। तपाईँहरूले चाहिँ 6 दशक यो यात्रा तय गरिसक्नु भएको छ, अझै पनि यात्रा तय गर्दै हुनुहुन्छ। जस्तो अटुट प्रेम र लामो सहयात्राको लागि चाहिँ हाम्रो नयाँ पुस्ताले के सिक्नुपर्छ होला?
1: धैर्यतासँग सोचेर विचारेर अगाडि पाइला चाल्नु पर्छ, त्यो गर्यो भने सबैको एउटा भविष्य बन्न सक्छ भन्ने हामीलाई लाग्छ।
0: हजुर बुवा, यसै गरी एउटा श्रीमान र श्रीमतीको सम्बन्धलाई टिकाइ राख्नको लागि, मजबुत बनाइराख्नको लागि चाहिँ के गर्नुपर्छ? हामी नवदम्पतिहरूले के गर्नुपर्छ होला तपाईँहरूको जस्तो सम्बन्ध बनाइराख्नको लागि?
1: त्यो सम्बन्ध बनाइराख्नको लागि आफ्नो मात्रै विचारले होइन, केही कुराहरू आफूले सोचेका कुराहरू प्रष्ट हुन सकेन भने त्यो कुरा प्रष्ट पार्नको निम्ति अब वरपर घरैमा पनि परिवारसँग सरसल्लाह गरेर आफ्ना पाइलाहरू अगाडि बढ्यो भने सफलताको शिखरमा पुग्न सक्छन् भन्ने मलाई लाग्छ।
0: हजुर, आमाको तर्फबाट?
2: मेरो पनि त्यही हो, अब यसो सानो तिनो यसो मनमुटाव भयो भने एकछिन अलिक अलग भएर बसो, एकछिन पछि त्यो रिस मरिहाल्छ, जस्ता तस्तै भएर फेरि अब आफ्नो पारिवारिक जीवन अगाडि बढाउँदै लानु पर्छ। सानो तिनो कुरामा झगडा गरेर छुट्टा छुट्टै बस्दा छोराछोरीको बिजोक हुन्छ, परिवारको बिजोक हुन्छ, अन्तिममा आफ्नै पनि बिजोक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: हजुर, त्यही भएर समझदारीमा सम्बन्ध निभाउनु पर्छ होइन आमा?
2: हजुर, समझदारी हुनुपर्छ सबैले। सानो नुन भुटुनको खाँचो परो भन्दैमा घर छ्यास झगडा गर्दै डिभोर्स गर्छु बस्दिन भनेर हिँड्ने बानी छोड्नु पर्छ। सबै परिवार मिल्नु पर्छ, सबैले अगाडि बढेर जानुपर्छ। पढेका छन्, अझै लेखेका छन्, हाम्रो पालो जस्तो छैन, हामीहरूले माटोको पाटी बनाएर खरको कलमले लेखेर यहाँसम्म पुग्यौँ भने अहिलेका छोराछोरीले सुविस्ताले पढ्न पाएका छन्, राम्रो खान पाएका छन्, लाउन पाएका छन्, दुःख गर्नु पर्दैन। समझदारी चाहिँ सिक्नुपर्छ अहिलेका छोराछोरीले, त्यति भन्न चाहन्छु।
0: हजुर, र यति बेला हामी रेडियो नेपालको जीवन यात्रा कार्यक्रममा कुराकानी गरिरहेका छौँ। हामीलाई हाम्रो आदरणीय श्रोताहरूले सुनिरहनु भएको छ। रेडियो सुनेर बस्नुहुने हाम्रो आदरणीय श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
2: जीवनमा सुख दुःख सबैलाई आउँछ, समझदारी सबैजना अघि बढ्नु पर्छ, सबैले मिलेर जानु पर्छ। त्यही भन्न चाहन्छु, सबैजनामा सुख शान्ति बढ्दै जाओस्, राम्रो हुँदै जाओस्, देश छोरा छोरी सबैजना राम्रो होस् भन्न चाहन्छौ।
0: हजुर बुवा, केही भन्न चाहनुहुन्छ?
1: आज हामीलाई रेडियो नेपालको तर्फबाट केही कुराहरू बोल्ने मौका दिनुभयो, यसको लागि रेडियो नेपाल कार्यरत सम्पूर्ण कर्मचारीहरूमा हामी धन्यवाद टक्र्याउन चाहन्छौ। हाम्रो भनाइ यति नै हो।
0: श्रोताहरू, निष्ठा, धैर्यता र आपसी आधार बलियो भयो भने समयका थुप्रै दशकहरू पार गर्दा पनि जीवन उत्तिकै ताजा र सृजनशील रहिरहन्छन् भन्ने बलियो उदाहरण हुनुहुन्छ आजका हाम्रा अतिथिहरू। आमाको पुस्तक घरको कलम, माताको कापीले धेरै पाठकको मन जितोस् भन्ने शुभकामना दिँदै आगामी शनिबार अर्को प्रेरक कथाका साथ भेट्ने नै छौ। त्यतिन्जेलसम्म रेडियो नेपाल सुन्दै गर्नुहोला। म प्रस्तुता रमा ढुङ्गाना बिदा माग्छु। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने

सुन्दर घर संसार। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौँ विभिन्न पत्र पत्रिका अनलाइनबाट साभार सामग्री, साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। सुरुवातमा यो साङ्गीतिक कोसेली टेक बिसी र एलिना चौहानको स्वरमा रहेको छ, रचना रहेको छ हरिभक्त बुढाथोकीको, भने सङ्गीत रहेको छ भीम बिसीको।

भनेर पनि जाँच गराउनु पर्छ। यसले मेसिनहरूलाई करेन्टबाट बचाई सुरक्षा प्रदान गर्छ। सकेसम्म हरेक पावर बोर्डका लागि बेग्लै फ्युज प्रयोग गर्नु राम्रो हुन्छ। साथै समय समयमा विज्ञबाट विद्युतीय सरसामानको जाँच गराउनु पर्छ। बाह्य सुरक्षा र सावधानी पछि आन्तरिक सावधानीमा पनि ध्यान दिनुपर्छ। पानी पर्दा झ्याल ढोकाहरू बन्द भई राख्ने हुनाले घरभित्र ओस लाग्न नदिन ड्युमिङ फायरको प्रयोग गर्नु उचित हुन्छ। पानी नपर्दा र घाम लाग्दा कोठाहरूका झ्याल ढोका राम्रोसँग खुला राखेर घरभित्र भेन्टिलेट गर्नुपर्छ। वर्षाका कारण झ्याल ढोकाका काठ फुलेका छन् भने त्यसलाई मैन रगड्दा काठ फुल्न रोकिन्छ। काठका फर्निचर, बुक ऱ्याग, सोकेस, टेलिभिजन ऱ्याग आदि झ्याल नजिकै राखिएका भए पानीका कारण बिग्रन सक्छ। तसर्थ त्यस्ता सामानको ठाउँ परिवर्तन गर्नु उचित हुन्छ। घरको कुनै कोठामा पानी चुहिन्छ भने त्यसलाई रोक्न प्लास्टर अफ पेरिस वा व्हाइट सिमेन्टले बन्द गर्नु उपयुक्त हुन्छ। वर्षायाममा जाडो मौसममा जस्तै हरेक स्पेसमा कार्पेट ओछ्याउनु आवश्यक हुँदैन। आवश्यकता भएको स्पेसमा मात्र कार्पेटको प्रयोग गर्नुपर्छ, नत्र भुइँको फ्लोरिङ र कार्पेट ओसिलो हुने सम्भावना धेरै रहन्छ। मनसुनका लागि हल्का र धुन सुकाउन सजिलो हुने कार्पेटको चयन गर्नुपर्छ। सकेसम्म उज्यालो कलरको र मेसिन मेड कार्पेटको छनौट गर्नु उपयुक्त हुन्छ। धेरै ओस लाग्ने ठाउँमा कोठाको कार्पेटको तल अखबार ओछ्याउनु पर्छ। अखबारले वर्षाका कारण आउने ओसलाई सोस्न सहयोग पुर्याउँछ। सोफाका कभरहरू पनि हल्का किसिमको छनौट गर्नुपर्छ। यसो गर्नाले पानीले ओसिलो भएको खण्डमा धुनु वा सुकाउन सजिलो हुन्छ। सोफाको कभरको कलर भने रुमको इन्टेरियरसँग म्याच गरेर राख्नुपर्छ। ओछ्यानको तन्ना अर्थात् बेडसिट र सिरानीका खोल समय समयमा धोएर सफा गर्नुपर्ने हुनाले हल्का र चाँडै सुक्ने खालको प्रयोग गर्नु उचित हुन्छ। काठका फर्निचर ओसबाट जोगाउन वाटर रेजिस्टेन्स स्प्रे प्रयोग गर्नुपर्छ भने मेटलबाट बनेका फर्निचरको सुरक्षाका लागि इनामेल पेन्ट अथवा रस्ट रेजिस्टेन्स रेड अक्साइड लगाउनुपर्छ। फर्निचरलाई ओसबाट जोगाउन नियमित रूपमा सुक्खा कपडाले पुस्नु आवश्यक छ। काठका दराजसँगै फलामका फर्निचरमा पनि ओसका कारण दुर्गन्ध आउँछ। मौसम सफा भएको दिन झ्यालसँगै दराजका ढोका खोलेर खुल्ला छोड्नुपर्छ। साथै कपुरको टुक्रा वा ओडोनिल राख्दा पनि ओस लाग्दैन र कपडाहरू किराबाट सुरक्षित हुन्छ। रुमलाई फ्रेस राख्न कहिलेकाहीँ रुम फ्रेसनर स्प्रे गर्नुपर्छ। घरको मुख्य प्रवेशद्वारमा प्रयोग गर्ने डोरम्याट पानी सोस्ने खालको हुनुपर्छ। साथै घर बाहिर र भित्र प्रयोग गरिने जुत्ता चप्पल अलग्गै हुनु अनिवार्य हुन्छ। घरको आन्तरिक भाग जस्तै बाह्य भागको पनि उचित सम्हार र सावधानी अपनाउन जरुरी हुन्छ। घर वरिपरि पानी जम्न नदिन खाडलहरू पुर्नु पर्छ। वर्षा अघि ढलको जाँच गर्नुपर्छ। ढल बग्न अवरुद्ध भएमा तुरन्त सफा गर्दा घरभित्र पानी पस्न पाउँदैन। वर्षायामको सुरुवात अघि नै घरको इन्फेक्सन नियमित रूपमा निरीक्षण र परीक्षण गरी सानातिना मर्मसम्हार समयमै गर्दा ठूलो क्षति हुनबाट बचाउन सकिन्छ। ऋतुहरूको परिवर्तन सँगै हरेक समय परिस्थिति र चुनौतीलाई हामीले आत्मसात गर्दै जानुपर्छ। पूर्व तयारी र सतर्कता अप्नाएर वर्षायाममा घरको सुरक्षा गर्ने होइन त। अहिले यहाँलाई सुनायौं मनसुनमा घरको सुरक्षा शीर्षकमा रहेको जानकारीमूलक सामग्री। यो जानकारीमूलक सामग्री पछि अब राख्दैछौ सांगीतिक कोशेली, विनोद बाजुरेली र शान्तिश्री परियारको स्वरमा रहेको छ। रचना र संगीत रहेको छ विनोद बाजुरेलीको।

मल्टिभिटामिनको कमी तथा अन्य स्वास्थ्य अब राख्दैछौ। यो अर्को जानकारीमूलक सामग्री लाभदायी अमला तेल शीर्षकमा रहेको छ।

भन्न चाहन्छु। स्वर रहेको छ प्रकाश दूतराज र मेलिना राईको, रचना र संगीत रहेको छ प्रकाश दूतराजको। यो साङ्गीतिक कोशेली तपाईँलाई सुम्पदै प्रविधि कन्ट्रोल रुमबाट यतिन्जेल मलाई साथ दिने प्राविधिक मित्र पराग पोखरेललाई पनि धन्यवाद दिँदै म रुक्मिणी पोखरेल बिदा हुन्छु। हस्त नमस्कार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ, ललितपुर

यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा

भएको छ। आज आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नु भएको हो। उहाँको पछिल्लो भनाइले मध्य एसियामा पुनः तनाव बढ्न सक्ने सङ्केत गरेको विश्लेषकहरूले बताएका छन्। यसअघि अमेरिका र इरानबीच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कारवाही भएका थिए, जसले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो। ट्रम्पले आफ्नो सन्देशमा इरान विरुद्ध 1,000 क्षेपास्त्र तयारी अवस्थामा रहेको दावी गर्दै इरानी सरकारले आफू विरुद्ध कुनै पनि प्रकारको आक्रमण वा धम्कीलाई कानुन गरेमा तत्काल थप हजारौँ क्षेपास्त्र प्रहार गरिने चेतावनी दिनुभएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

अनि पशुहरूलाई चाहिँ त्यो शारीरिक कसरत पनि चाहिन्छ। त्यो अब यो चिप्लो बाटो बाहिर चराउन निकाल्दा लड्ने डर हुन्छ, त्यसले गर्दा चाहिँ कसरतहरू पनि भित्रै पनि ओल्लो यता उता चाहिँ घुमाउनु पर्छ। सकेसम्म अलि फराकिलो जमिन दिनुपर्छ, अलि कोचाकोच छ भने एउटा पशुलाई अन्यत्र सारेर भए पनि। अनि ब्याउने ठ्याक्कै मितिमा ब्याएन भने के छ, त्यो ब्याउने सामान्य अवस्था छ।

भैँसी बेचिसकेपछि त दुध उत्पादन हुन्छ, प्राय गरेर यो धेरै दुध उत्पादन हुने बेलामा फेरि थुनेलो रोग लाग्छ। सबैलाई लाग्दैन आमा, कुनै कुनै पशुलाई लागिहाल्न सक्छ, त्यो हुनाले थुनेलो नलागोस् भनेर के गर्ने भन्ने हामीले जान्न पर्यो। सामान्य त सान सानै हुँदादेखि त्यो पाडीहरू हुर्काउँदा नै पाडीलाई मालिस गर्ने, समय समय त्यो फाँचोहरूमा पनि यसो कनाइदिने, मालिस गर्ने गर्यो भने त्यसलाई काउकुती लाग्दैन। अनि ठुलो भएपछि त्यो ब्याएपछि पनि त्यो त्यसले दुध दुहुन दिन्छ। अनि यदि चाहिँ त्यस्तो बानी परेको छैन भने त्यो पहिलो बेते पशुहरू अलिक काउकुती मान्छ क्या त्यसले, अनि उफ्रिन्छ त्यो थुन समाउँदा, अनि हामी फेरि थुन समाएर बस्न खोज्ने, उफ्रिन खोज्ने गर्दा त्यो थुनको भित्रपट्टि फुट्छ, फुटेर थुनेले हुने समस्या हुन्छ। त्यो हुनाले हामीले सानसानो पाडीलाई सानैदेखि नै अलि मालिस गरेर बानी पार्यौँ भने राम्रो हुन्छ। अनि अर्को कुरा, अब थुनेलो रोग

0: चुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम

0: आउनुहोस् आउनुहोस् बस्नुहोस् न।
1: हस्
0: कति कामले हो कुन्नी?
1: तपाईँ कति महान हुनुहुन्छ। तपाईँ जस्तै देशभक्त, परिश्रमी, लगनशील तथा आदर्श सपुतहरू यो माटोले सधैँ जन्माउने हो भने हामी नेपालीहरू यी अभाव, भोकमरी, अशिक्षा र अज्ञानता जस्ता समस्याहरूबाट उहिले मुक्त भइसकेका हुने थियौँ। अहिले हामी सुख, शान्ति र समृद्धिको निश्वास लिएर यो मेची कालीको बगैँचामा हँसमुख नेपाल आमाको माटोमा आफ्नै खुट्टा टेकेर विचरण गर्न सक्ने हुने थियौँ।
0: प्लिज शिलाजी, भावुकतामा नबग्नुहोस् प्लिज।
1: यो भावुकता होइन, तपाईँले सिकाउनु भएको आदर्श हो।
0: मैले सिकाएको आदर्श रे?
1: हो।
0: खोइ शिलाजी, म त केही पनि बुझ्दिनँ तपाईँको कुरा।
1: तपाईँ होइन, तिमी भन्नुहोस्। म सधैँ उता कोठाबाट तपाईँहरूको वाद विवाद सुनिरहन्छु। तपाईँका प्रत्येक शब्दहरूभित्र अनौठो आकर्षण लुकेको हुन्छ। केही गर्ने जाँगर, प्रेरणा, हौसलाका ज्योतिपुञ्ज हुन् जस्ता लाग्छन् तपाईँका शब्दहरू मलाई। साँच्ची तपाईँका साथी रुपेशसित विदेश गएरै छोड्ने

0: हुन्छ,
1: शैलीसित बस।
0: हुन्छ।
1: तर रूपेश, तिमी विदेश जान हेरेपछि मलाई एकाकी पनि खुब सतायो। जागिरको तलासमा भौतारिँदा भौतारिँदा बल्ल एउटा सरकारी कार्यालयमा अधिकृत स्तरको एउटा जागिर खाँदैछु। मैले शिलासित बिहे गरेँ, दुःख सुख गरेर जीवन चलिरहेको छ भनौँ। यसपालि यो सहरमा एउटा सानो छाप्रो हाल्ने विचार गरेको छु। अब शिला, तिमी छिटो चिया नास्ता।

समाचार सुन्नुहुनेछ। 3:25 प्रस्तुत गर्नेछौ कार्यक्रम सङ्गीतमाला। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुन्नुहुनेछ दोहोरी गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ नेपाली चलचित्रका गीतहरू। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पुरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सदा झैँ सेवाको आरम्भ गर्दैछौँ स्वदेश कानबाट। यो स्वदेश कान रहेको छ दीपक लिम्बूको स्वरमा रहेको छ भने एक राम श्रेष्ठको रचनामा रहेको छ, कृति न्यौपानेको सङ्गीतमा रहेको छ यो स्वदेश कान। पछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका नेपाली चलचित्रका गीतहरू मनोरञ्जन गराउनेछौँ।

अरहरको स्वरमा सजिएका नेपाली गीतहरूबाट मनोरञ्जन गराउनका लागि हामी दुई स्टुडियोमा उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी अनि म विद्या चौधरी। आज यो शनिबारको बसाइमा यहाँहरू धेरै जसो चाहिँ घुम्न जानुभएको छ होला, प्रकृति प्रेमीहरू हुनुहुन्छ भने होइन, अलिकति बर्खामा चाहिँ हरियाली मन पराउनेहरू हुनुहुन्छ भने पक्कै पनि आज यो बिदाको दिनमा एकदमै सदुपयोग गर्दै हुनुहुन्छ होला। कतिपय चाहिँ अब कृषकहरू हुनुहुन्छ भने रोपाइमा धान रोप्नमा चाहिँ एकदमै व्यस्त हुनुहुन्छ, कति विद्यार्थी हुनुहुन्छ होला, पढ्नमा व्यस्त हुनुहुन्छ होला है। यतिखेर आज यो शनिबार चाहिँ टियोको लाइब्रेरीमा जानुपर्छ, टियोभर यति धेरै होइन कामकाजी हुनुहुन्छ होइन, उहाँहरू पढ्नुहुन्छ, उहाँहरू पनि भेटिनुहुन्छ, धेरै साथीहरू के भेटिनुहुन्छ टियो, एउटा पढ्ने ठाउँ मात्र नभएर भेटघाट अनि साथीहरूसँग भेट हुन्छ, त्यहाँ नसोचेको

0: किसानले रोपाई गरेका छन्। यस वर्ष बागलुङ जिल्लामा धान रोपाई प्रभावित भएको र अझै पनि करिब 50% रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी प्रतिभा शर्माले बताउनु भएको छ। संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
1: असार महिनाको अन्तिमसम्म पनि प्राप्त पानी नपर्दा जिल्लाका आधा भन्दा बढी खेत अझै बाँझै छन् भने किसानहरू चिन्तित छन्। जिल्लामा सिँचाइ सुविधा पुगेका केही क्षेत्रमा रोपाई भए पनि आधा भन्दा धेरै किसानका खेत अझै बाँझो छ। आकाशीय पानीको भर पर्नु पर्ने अधिकांश किसानले वर्षाको प्रतीक्षा गरिरहेका छन्। किसान भूमिराज पन्त:
2: ए मानो रोपेर मुरी उब्जाउने बेलामा अहिलेसम्म खेत रोप्न पाइएको छैन, त्यही दुःख छ। मौसमले नि साथ दिएन, त्यो बेला सकिसक्दो त्यो मकैको टारी टुक्रा मात्रै रहन्थे, त्यही पनि अब सकम सकम हुने बेला भयो।
1: सिँचाइ कुलोको सुविधा भएका केही

को योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। मन्त्री श्रेष्ठले बागमती प्रदेशले पर्यटन प्रवर्धन र पर्यटन पूर्वाधारको विकासका लागि आर्थिक वर्ष 2083-84 लागि 4 अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुभयो। कोशी प्रदेशकै तरकारीको राजधानी मानिने

0: थापा, रेडियो नेपाल, धनकुटा।
1: धनकुटामा मुलाले मूल्य नपाउँदा बारीमै नष्ट गर्दै किसान सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुल्ला आह्वान गरिएको दावी गर्दै इरानलाई कडा चेतावनी दिनुभएको छ।

यी रेडियो नेपाल हो, दनवारी बासाक समाचार भेष बहादुर दनवारबाट सुन। विपद सम्बन्धी घटना गुनासा सुनासो अन्चौ उद्धार सम्बन्धी सेवालागि थप चाँडोसो सजिलो तसु प्रभावकारी बनाएलाई गृह मन्त्रालय विपद हटलाइन नम्बर 1234 लागि जिल्ला स्तरसम्म विस्तार गरेको चालनामा ल्याएर छ। मन्त्रालय जारी गरेको प्रेस विज्ञप्ति अनुसार यी आयोग केन्द्रबाट मात्र चलाएर अघिको आएर विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरेको 1234 नम्बर चालनामा ल्याएर हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका काठमाडौँ ललितपुर जिल्लाबाट 1234 मा गरेको फोन राष्ट्रिय आपतकालीन चालनालय कर्ल केन्द्र सिंहदारमा पुगेर छ भने अन्य जिल्लाबाट कर्ल फोन भन्ने सम्बन्धित केन्द्रमा स्वतः राउटिङ अक्ल व्यवस्था मिलाएर छ। मन्त्रालय अनुसार विपद सम्बन्धी सूचना समस्या गुनासो अन्छ सुझाव लागि नागरिक अख्नी आफ्नै जिल्ला आपतकालीन केन्द्रसँग प्रत्यक्ष गरे

बाजलर छ। बागमती प्रदेश संस्कृति अञ्चल पर्यटन मन्त्री सुरेश कुमार श्रेष्ठ पर्यटकीय क्षेत्र ठमेल नेपाल लागि अन्तर्राष्ट्रिय स्तरमा चिनाला बाजलर छ। ठमेल पर्यटन विकास परिषद आज आयोजित 20 तसु 31 वर्ष

हजुर, कार्यक्रम संगीत मालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.103 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आजलाई कार्यक्रम संगीतमालाको निर्धारित समय सकिने लागेको छ। अन्तमा नमजुङ विष्ट कमल र मेलिना राईको सुर, कमलजीत ढकरियालको रचना रहेको छ, अर्जुन सापकोटाको संगीत हो। यही गीत यहाँहरूका माझमा छोड्दै आजलाई कार्यक्रम संगीतमालाबाट प्राविधिक सहकर्मी मिनर्वा बजाचार्यसँगै म कार्यक्रम चालक रमेश भट्ट बिदा माग्छु। नमस्कार।

नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध

0: सक्ने भएकाले उद्धार समन्वय र सेवा भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिस गरिएका डाक्टर राजीव सुब्बा र गुरु प्रसाद वाग्ले विरुद्ध प्रमाणसहित नेपाली वा अङ्ग्रेजी भाषामा उजुरी दिन सकिनेछ। पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा सो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेजी भएको उल्लेख गरेको छ। नेपाल राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर 2083 पुष मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ। राष्ट्र बैंकले इजाजत पत्र प्राप्त क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीहरूलाई जारी गरिएको एकीकृत निर्देशन 2082 संशोधन तथा परिमार्जन गरेर निष्क्रिय खाता न्यूनीकरण गर्नेतर्फ आवश्यक काम अघि बढाउन निर्देशन दिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टिको क्रममा आफूलाई हत्या गर्न खुल्ला आह्वान गरिएको दावी गर्दै इरानलाई कडा चेतावनी दिनुभएको छ। आज आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो। उहाँको पछिल्लो भनाइले मध्य एसियामा पुनः तनाव बढ्न सक्ने सङ्केत गरेको विश्लेषकहरूले बताएका छन्। यसअघि अमेरिका र इरान बीच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कार्यवाही भएका थिए, जसले क्षेत्रीय सुरक्षा अवस्था

डी रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्वे के कि साङ्गुर सेन्डोनाङ रङजुङ काले टडी कोर्की क्योन लेन्ताङ सुङ्क्यो कोर्की सेवाला ल्यामो चोलोमो जप्ताङ फेन्छेन बो जप्ला नाङसित लोनखाङकी विपद हटलाइन आङ एक दुई तिन चार जोङखा तेरिला लाख्लेने क्यानी चिन्ट्योङ क्यान लोनखाङकी ख्याफेल क्याउ प्रेस विज्ञप्ति नाङसिन दिसिनाङ गोमला केन्द्र तेमा चिन्ट्योङ खि वाउ विपद टोल फ्री आङ एघार उनापचास ला गिरुवा ताङनी तन्दा आङ एक दुई तिन चार जङनी चिन्ट्योङ क्याउ येन सम्वाददाता नाङसिन काठमाडौँ उपत्यकाकी ग्याल्स काठमाडौँ ललितपुर तङ्ग भक्तपुर चुङखातेमा आङ एक दुई तिन चारलाई क्याउ फोन

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई भर्खरै सुनायौँ कुमार केसी सान्द्र शान्तिश्री परियारको स्वरमा रहेको यो लोकदोहोरी गीत, र यसमा शब्द रचना थियो प्रह्लाद सुवेदीको भने सङ्गीत थियो कुमार केसीको।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन

दरबारमा पुग्नेछ। मन्त्रालयका अनुसार विपद सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावको लागि नागरिकले अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

0: पत्र स्वतः खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा सो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वतः खारेजी भएको सूचनामा उल्लेख गरिएको छ। नेपाल राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभाग ने बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर 2083 पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ। राष्ट्र बैंकले इजाजत पत्र प्राप्त क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीहरूलाई जारी गरिएको एकीकृत निर्देशन 2082 संशोधन तथा परिमार्जन गरेर निष्क्रिय खाता न्यूनीकरण गर्नेतर्फ आवश्यक काम अघि बढाउन निर्देशन दिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टिको क्रममा आफूलाई हत्या गर्न खुल्ला आह्वान गरिएको दावी गर्दै इरानलाई कडा चेतावनी दिनुभएको छ। आज आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो। उहाँको पछिल्लो भनाइले मध्य एसियामा पुनः तनाव बढ्न सक्ने सङ्केत गरेको विश्लेषकहरूले बताएका छन्। यसअघि अमेरिका र इरान बीच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कारवाही भएका थिए, जसले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो। ट्रम्पले आफ्नो सन्देशमा इरान विरुद्ध 1000 क्षेप्यास्त्र तयारी अवस्थामा रहेको दावी गर्दै इरानी सरकारले आफू विरुद्ध कुनै पनि प्रकारको आक्रमण वा धम्कीलाई कार्यान्वयन गरेमा तत्काल थप 1000 क्षेप्यास्त्र प्रहार गरिने चेतावनी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हौस त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ चलचित्रका गीतहरू, अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौँ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हे मृग नयनी रे सम्झै के छ तिम्रो अनार झैं दन्तै लहर भैंसको आधी

0: अवस्थामा फ्ल्याट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्। साथै मेसिनबाट लाइनमा लगाइएको छरुवा धानको गोडमेल गर्न कोनो विडर प्रयोग टोकन गरी नष्ट गर्नुहोस्। भटमास बालीको जरा कुहिने रोग व्यवस्थापनको लागि पानी निकासको उचित व्यवस्था गर्नुहोस्। साथै रोग देखिएमा कार्बन डाजिम युक्त विषादी 2 ग्राम प्रति लिटर पानीको दरले ड्रेन्चिङ गर्नुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
0: फलफूल तथा तरकारी बालीहरूमा लाग्ने रोग किरा व्यवस्थापनका लागि पाइएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। एउटै रासायनिक

पहाडी क्षेत्रमा टियो सेन्टी, मकैचरी, भटमासे, नेपियर, ज्वाइन्ट भेज, बदामे, मुलाटो, सेटारिया तथा पहाडी भेगमा सुडान र उच्च पहाडी भेगमा सेतो क्लोभर जातका घाँसहरू लगाउनुहोस्। भटमासे घाँसको बिरुवा सार्दा एक लाइनबाट अर्को लाइनको दूरी 90 सेन्टिमिटर र एक बिरुवादेखि अर्को बिरुवाको दूरी 50

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म चित्रकला चौहान
1: र म नरेश न्युपाने।
0: कृषि पत्रिकाको सुरुवातमा रहेको छ नयाँ पत्रिका दैनिकमा छापिएको मल अभाव रोक्न अनुगमन बढाएका छौ शीर्षकको समाचार। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धान रोपाईका समयमा किसानले मागे जति रासायनिक मल आपूर्तिका लागि

गाजा खेती गर्न पाइनेछ। गण्डकी पनि निर्णयार्थ पेश गर्दा सर्वसम्मत पारित भएको थियो। यसअघि विगत दुई वर्षदेखि अर्थ तथा विकास समितिमा थन्किएर बसेको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक 2083 समितिका सभापति भोजराज अर्यालले सदनमा पेश गर्नुभएको थियो। अर्यालले यस बीचमा दफादार छलफल गरेर केही सुझाव समेत समेटेर प्रतिवेदन तयार गरेको बताउनु हुँदै भन्नुभयो, सरकारको इच्छा शक्ति भए यो गेम चेन्जर बन्न सक्छ, नत्र थन्किएर बस्ने उहाँको आशंका थियो। प्रदेश सभामा आएको सो विधेयकलाई बिहिबारको प्रदेश सभा बैठकमा उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले छलफल गर्न प्रस्ताव गर्नुभएको थियो। छलफलमा बोल्नुहुँदै प्रदेश सभा सदस्य बिन्दु पौडेलले गाँजा खेती धनीका लागि मात्रै अवसर बन्न नहुने बताउनुभयो। गण्डकी प्रदेशका लागि यो आर्थिक अवसर हो। उहाँले भन्नुभयो, यो ठूला लगानीकर्ताका लागि मात्र नबनोस्, साना तथा सीमान्तकृतका लागि अवसर बनोस्। अर्की प्रदेश सभा सदस्य सुशीला सिमखडाले एनआईए पनि सरकारको इच्छा शक्ति नभए यो थन्किएर बस्न सक्ने आशंका व्यक्त गर्नुभयो। सरकारको इच्छा शक्ति भए एक महिनामै निर्देशिका, कार्यविधि र मापदण्ड बनेर कार्यान्वयनमा जान्छ। उहाँले

0: हुँदैन. यसको एउटा चिकित्साले त अहिलेसम्म यसको उपचारको पद्धति पत्ता नलाइसकेको अवस्थामा त्यस्ता भ्रमहरूकोले गर्दाखेरि मानिसको ज्यान जान सक्छ. त्यसले गर्दाखेरि समयमै हामीले प्राथमिक उपचारहरू साबुन पानीले घाउलाई धोएर चिकित्सकको सल्लाह लिएर खोप लगायौँ भने 100% रोगबाट बाँच्न सकिन्छ.
1: रेबिज भन्ने बित्तिकै कुकुरसँग प्रत्यक्ष जोडिने भइहाल्यो. कुकुरपालक व्यक्तिहरूलाई वरिष्ठ पशु चिकित्सकका रूपमा यहाँका सुझावहरू के छन्?
0: यो समयमा आइसक्दा पनि धेरै

0: सप्तबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: कुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। बझाङ जिल्लाको सुंगरेमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। केदार सिंह गाउँपालिका र दुर्गाथरी गाउँपालिकाको सिमानामा पर्ने काँडाचौरबाट चुवापन गइरहेको जीप सुंगरे भन्ने ठाउँमा आज दिउँसो सड़कबाट करिब 250 मिटर तल खसेर दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्गाथली गाउँपालिका 6 का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गा

0: चितवनको तुर्मा खाँद गाउँपालिका दुई जमगडा स्थित कर्णाली नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ। साङ्गे तडाक घटनामा बेपत्ता भएका तुलारामका सदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीनजना विरुद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिस व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिस गरिएका डाक्टर राजीव सुब्बा र गुरू प्रसाद वाग्ले विरुद्ध प्रमाणसहित नेपाली वा अङ्ग्रेजी भाषामा उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी उल्लेख गर्नुपर्नेछ। काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आफ्नो निवासमा आत्मदाहको प्रयास गरेका 45 वर्षीय राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजारमा मलको कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ। किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे आज चितवनमा संवाद गर्दै उहाँले कृषि क्षेत्रमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन किसान, उपभोक्ता तथा आम नागरिकलाई आग्रह भएको हो। उहाँले किसानको हित विपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेकोले मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुनासाथ तत्काल अनुगमन गरी दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानून बमोजिम कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समयमै वर्षा नहुँदा देशका केही भागमा धान रोपाई प्रभावित भएको छ। आकाशे पानीको भरमा खेती हुने त्यस्ता स्थानमा रोपाई प्रभावित भएको भए पनि सिँचाइ सुविधा पुगेका स्थानमा र पानी परेका ठाउँहरूमा भने किसानले रोपाई गरेका छन्। यस वर्ष बागलुङ जिल्लामा धान रोपाई प्रभावित भएको र अझै पनि करिब 50% रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी प्रतिभा शर्माले बताउनुभयो। संवाददाता कोपिला कडेलको रिपोर्ट।
1: को अन्तिमसम्म पनि प्राप्त पानी नपर्दा जिल्लाका आधा भन्दा बढी खेत अझै पाँझै छन् भने किसानहरू चिन्तित छन्। जिल्लामा सिँचाइ सुविधा पुगेका केही क्षेत्रमा रोपाई भए पनि आधा भन्दा धेरै किसानका खेत अझै बाँझो छ। आकाशीय पानीको भर पर्नु पर्ने अधिकांश किसानले वर्षाको प्रतीक्षा गरिरहेका छन्। किसान भूमिराज पन्त:
2: ए मानव रोप मुरी उब्जाउने बेलामा अहिलेसम्म खेत रोप्न पाइएको छैन, त्यही दुःख छ। मौसमले नै साथ दिएन, त्यति बेला सकिसक्दो त्यो मकैको टारी टुकुरा मात्रै रहन्थे, त्यही पनि अब सकम हुने बेला भयो।
1: सिँचाइ कुलोको सुविधा भएका केही खेतमा रोपाई भए पनि आकाशीय पानी नपर्दा यस वर्ष मूल नफुटेको र प्राप्त रोपाई गर्न नपाएको किसानहरूको गुनासो छ। बागलुङ नगरपालिका चारका किसान टङ्कनाथ आचार्य र खगराज आचार्य:
3: धान रोपाईमा चाहिँ यति बेला लगभग हाम्रो 40% जति चाहिँ खेत सकिनु पर्ने हो। अघि खडेरीको कारणले चाहिँ अब 8-10% भन्दा रोपाई चाहिँ भएको होइन, अब प्रकृतिले साथ दियो, वर्षा चाहिँ मनसुन सुरु भयो भने रोपाई सुरु गर्नु पर्ला।
4: किसानहरू आत्तिएको अवस्था छ, तरै पनि अझ सङ्क्रान्ति मसान्तिसम्म पनि रोप्यो हुने खालका खेतहरू पनि छन्, यहाँ नआत्तिकन कहिले अघि कहिले पछि हुन्छ, अझै पनि बर्सात भयो भने सुरु गर्ने अपेक्षा गरे।
1: जलवायु परिवर्तनले धान बाली

0: सूचना अधिकारी प्रतिभा शर्मा।
1: 2683 हेक्टर जमिनमा चाहिँ अहिले रोपाई भइसकेको अवस्था छ। गत सालको तुलनामा चाहिँ यो वर्ष अलिक खडेरी भएर चाहिँ धान रोपाई अलिक ढिला भएको अवस्था रहेको छ।
0: बढ्दो पसाई सराई तथा वैदेशिक रोजगार र श्रम शक्तिको अभावका कारण खेतीपाती गर्न निकै कठिन छ। धान खेती लगायत समग्र किसानको समस्या प्रति सरकार लगायत समग्र सरकारवालाको ध्यान जानु पर्ने देखिन्छ।
2: गृह मन्त्रालयले विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बरमा सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाका ललितपुर र भक्तपुर जिल्लाबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। यस्तै मन्त्रालयले विपदको समयमा सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्व सूचनाको पालना गर्न र आवश्यक परे 1234 नम्बरमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ। नारायणघाट बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा घण्टौं सवारी साधन जाम हुने, दाउन्ने क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको छ। विशेष गरी बर्खा र हिउँदमा हजारौं यात्रुले दाउन्ने क्षेत्रमा घण्टौं सडकमै बस्नुपर्ने अवस्था रहँदै आएकोमा यस वर्ष सडकको अधिकांश भाग कालो पत्र भए निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले सहज महसुस गर्न थालेका छन्। नारायणघाट बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले पूर्वी खण्डको मुख्य सडकको कालोपत्र र कंक्रिट ढलान सहित 92.38% भौतिक प्रगति सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। केचना कञ्चनजङ्घा सडक मेची कोरिडोर अन्तर्गत माइखोला बेलासेमा बेली ब्रिज जडान भएको छ। इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने माइखोला बेलासेमा संघीय सरकारको 1,11,00,000 रुपियाँको लागतमा बेली ब्रिज जडान सम्पन्न भएको सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो। प्रमुख भट्टराईले 180 फिट लम्बाइ र 14 फिट चौडाइको बेली ब्रिज भारत सरकारबाट अनुदानमा प्राप्त भएको जानकारी दिनु भयो। गत असोज 18 गतेको वर्षासँगै गएको बाढीले पक्की पुल भाँचिएपछि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरेको थियो। नेपालले सन् 2045 कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरे अनुरूप 2082 सालदेखि विक्रम सम्बत 2102 हरेक वर्ष असार 14 साउन 15 एक महिने सगरमाथा वृक्षारोपण महाभियान सञ्चालन गर्दै आएको छ। उक्त अभियान अन्तर्गत पर्वतमा 2500 बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ। वन क्षेत्रमा फलफुलजन्य बिरुवा रोपी उपभोक्ताको आय आर्जनमा सुधार गर्दै वन्य जन्तु तथा कार्बन उत्सर्जनमा टेवा पुर्याउने उद्देश्यले यस वर्ष झण्डै 2500 बिरुवा रोपिएको कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जानकारी दिनुभयो। कोशी प्रदेशकै तरकारीको राजधानी भनेर चिनिने धनकुटाको छथर जोरपाटी गाउँपालिकाका मुला उत्पादक किसान उत्पादन प्रशस्त भए पनि उचित मूल्य नपाउँदा बारीमै मुला नष्ट गर्न बाध्य भएका छन्। स्थानीय उत्पादनको बजारीकरणमा स्थानीय तहको प्रयासले मात्र सम्भव नभएकाले यसमा संघ र प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धनकुटाको छथर जोरपाटी गाउँपालिकाले जनाएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
3: धनकुटाको छतर जोरपाटी गाउँपालिका वडा नम्बर 2 किसान अम्बिका सुवेदीले ठूलो आशाका साथ लगाएको मुला अहिले बारीमै नष्ट गर्नु परेको छ। बजारमा उचित मूल्य नपाएपछि उत्पादन लागत समेत नउठ्ने अवस्था आएपछि उहाँले मुला बारीमै छाड्नु भएको हो। सुवेदी जस्तै यहाँका अधिकांश किसानको अवस्था उस्तै छ।

0: पन्ध्र बिस रुपियाँ होइन, अब त्यस्तो हुँदाखेरि त्यो व्यवस्था भइदियो, बजारको सुविधा भइदियो देखि कृषक चाहिँ मार्नु परेन थिएन, दुःख गरौँ दुःखै बारीमै फिजाउनु पर्छ।
1: मुलाको मूल्य नपाउँदा छतर जोरपाटी गाउँपालिकाका करिब 3,000 किसान परिवार प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले करिब 20 रोपनीमा लगाएको मुला बारीमै नष्ट गर्नु परेको छ। मुलाले मूल्य नपाउँदा किसानले करिब 2 करोड रुपियाँ भन्दा बढीको आर्थिक क्षति बेहोरेका छन्। स्थानीय सरकारले उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरे पनि उत्पादन बिक्री सुनिश्चित गर्ने जिम्मेवारी सङ्घ र प्रदेश सरकारको पनि रहेको अध्यक्ष सुब्बाको भनाइ छ।
2: यसको व्यवस्थापनको लागि छतर जोरपाटी गाउँपालिकाले सम्भव हुने देखिन्न र सङ्घीय सरकार र प्रदेश सरकारले अन्तर्राष्ट्रिय हिसाबमा यसको मार्केटिङ गर्न सक्नुपर्छ र यसको व्यवस्थापन पाटोको अर्को उपाय के हो भन्दाखेरि यसलाई भ्यालु चेन्जमा लान सक्नुपर्छ, त्यो जिनिसलाई अर्को जिनिसमा परिवर्तन गरेर लङ ड्युरेसन टिक्ने बनाउन सक्नु।
1: छतर जोरपाटीमा मुला, आलु, बन्दाकोपी, काउली, भेडे खुर्सानी, इस्कुस र मटर कोसा लगायतका तरकारीको व्यावसायिक खेती हुने गरेको छ। तर वर्षेनी दोहोरिने बजार व्यवस्थापनको समस्याले किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। किसानले 5 रुपियाँदेखि 6 रुपियाँ प्रति किलोमा पनि बिक्री गर्न नसकेको मुला धनकुटा सदरमुकाममा भने 30 देखि 35 रुपियाँ प्रति किलोसम्म बिक्री भइरहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र इजाजत पत्र नवीकरण गर्नुपर्नेमा सो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायीको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामको दक्षिणी फुकोक टापु नजिक भारतीय पर्यटक बोकेको डुङ्गा पल्टिँदा 15 जनाको मृत्यु भएको छ। डुङ्गामा 32 जना भारतीय पर्यटक सहित चालक दल र

0: पुनः चलायमान हुने र स्थानीय स्तरमा रोजगारी तथा आय आर्जनको नयाँ अवसर सिर्जना हुने स्थानीय विजय घरतीले बताउनुभयो।
1: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
2: फिफा विश्वकप फुटबल अन्तर्गत सेमी फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र नर्वे आम्ने सामने हुँदैछन्। इङ्ल्यान्ड र नर्वे बीचको खेल मियामी स्टेडियममा नेपाली समय अनुसार राति 2:45 सुरु हुनेछ। आजको खेलमा दुवै टोली जित हासिल गर्दै सेमी फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।

प्रतिशतसम्मको ग्रोथ रेटमा थियौँ। यसलाई चाहिँ के भन्छ भने हाम्रो यो जनसङ्ख्यिक भाषामा के भन्छ भने तपाईँको जनसङ्ख्या वृद्धि दर जब 2% भन्दा माथि हुन्छ त्यस्तो अवस्थालाई जनसङ्ख्याको द्रुत वृद्धि दरको अवस्था भनिन्छ। हामीले के हुन्छ 2% वृद्धि दर भयो भने के हुन्छ भने 2% जनसङ्ख्या वार्षिक रूपमा बढेको अवस्थामा 35 वर्षमा त्यो ठाउँको जनसङ्ख्या चाहिँ दोब्बर हुन्छ। मानिलिउँ अहिले हाम्रो जनसङ्ख्या वृद्धि दर 2 छ र हामी अब कहिले नेपालको जनसङ्ख्या 3 करोड छ भने चाहिँ कहिले दोब्बर हुन्छ भन्दाखेरि त्यो चाहिँ करिब 35 वर्ष पछाडि नै दोब्बर हुन्छ। यो भनेको एकदम छिटो नै जनसङ्ख्या वृद्धि दर दोब्बर हुने अवस्था हो। तर हामी कस्तो अवस्थामा आइयो भने 2068 सालमा नेपालमा जनसङ्ख्या वृद्धि दर चाहिँ 81 तपाईँको चाहिँ एकदम तल्लो बिन्दुमा झर्यो क्या। अघिल्लो 58 को दशकभन्दा 68 को दशकमा तल्लो बिन्दुमा झर्यो।

होइन, तर यो समय त सधैँ रहँदैन, मान्छे त बुढो हुन्छ। ज अहिले तपाईँलाई मैले भने 11 लाख बच्चा त घटिसके, अब त्यो हुर्किने क्रम पनि 11 लाख नै घट्दै गर्दै जाने हो नि त। अनि त्यस पछाडि के भने, अब हामी चाहिँ बिस्तारै अब के छ भने तपाईँको एजिङ सोसाइटीमा ज्येष्ठ नागरिक समाजतिर चाहिँ हामी प्रवेश गर्दैछौँ। अहिले हाम्रो चाहिँ 10% जनसङ्ख्या छ र 2028 चाहिँ यो 14% पुग्छ भन्ने अनुमान गरिएको छ। अहिले हामी 2026 रनिङ गर्दैछौँ होइन, 2028 चाहिँ हाम्रो नेपालको पपुलेसन चाहिँ 14% पपुलेसन चाहिँ 60 वर्षभन्दा माथिको हुन्छ। र त्यस पछाडि गर्दै गर्दै लगेर लगभग

0: जुराउने अवस्था चाहिँ बाँदरले दिइरहेको छैन। त्यसले गर्दाखेरि चाहिँ हाम्रा खेतबारीहरू बाँझा भए, मानवीय स्रोत त्यहाँ छैन, हामीले कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्न सकिरहेका छैनौँ। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो खेतबारी चाहिँ बाँझियो। अब यसको असर के पर्यो त अलिकति यसलाई पनि एक वाक्य भनिहालौँ होइन, यसको असर के पर्यो भन्दाखेरि हाम्रो पहाडको खेत बाँझा भए, तराईमा मान्छे सरे, तराईमा जथाभावी मान्छेले घर बनाए र खेती हुने ठाउँमा पनि घरै गर्छन्। त्यसले गर्दाखेरि हाम्रो कृषि उत्पादन चाहिँ घट्छ। कृषि उत्पादन घटेपछि के गर्नु पर्यो, मान्छे त पालिनु पर्यो अनि हामीले विदेशबाट चाहिँ अन्न किन्नुपर्ने चाहिँ ठुलो बाध्यतामा चाहिँ हामी छौँ। यसले चाहिँ हामीलाई दुईतर्फी रूपमा असर गरिरहेको छ।
1: पहाडी तथा ग्रामीण क्षेत्रबाट भइरहेको यो तीव्र बसाइसरालाई रोक्न वा सन्तुलनमा ल्याउन हाम्रा विकासका मोडलहरू कहानी र सुधार गर्नुपर्ने देख्नुहुन्छ?
0: अब मलाई चाहिँ के लाग्छ भने जस्तो हामीले पहाडमा चाहिँ विकास त पुर्यायो, विकास भन्नाले मैले फेरि तपाईँलाई भन्छु है, मैले विकास भनेको चाहिँ हामीले सडक र पुललाई मात्रै मानेछौँ, यो चाहिँ विकास हो भनिरहेको छौँ हामी। तर के भने मान्छेको चाहिँ मानवीय विकासको कुरा पनि होला, मान्छेलाई चाहिँ नि अब अर्को रुचिको कुरा पनि होला, रोजगारीको चाहिँ उद्योग धन्दा खोल्ने कुरा पनि होला होइन, यो कुरामा चाहिँ राज्य चुकिरहेको छ। जस्तो एकछिनको लागि हामीले किन मेडिकल कलेजहरू चाहिँ सब सहरमा र तराई क्षेत्रमा मात्रै खोलिरहेको छौँ त, हामीले

0: कारण चाहिँ यी विभिन्न खालका कारण छन्। स्थानीय तहले फेरि पनि मैले भन्छु त्यहीँको स्रोत साधन त्यहीँको कच्चा पदार्थहरू प्रयोग गरेर चाहिँ साना खालका उद्योगहरू चलाउने गर्ने एउटा आम समाजले पनि हाम्रो चाहिँ गाउँठाउँमै केही काम गर्नुपर्छ भनेर मनोविज्ञान बनाउने काम गरियो भने जनसङ्ख्या चाहिँ अडिन सक्छ भन्ने मलाई लाग्छ।
1: राज्यले विभिन्न खालका अवसरहरूको सिर्जना गरेका छौँ भनेर भनिरहेको छ र त्यो विभिन्न बजेटहरू मार्फत विभिन्न कार्यक्रमहरू मार्फत पनि घोषणा गरिरहेका तपाईँ हामीले

0: लाग्छ नीतिगत तहमा यो चाहिँ गतिलो गरी बसे भएको छैन, बसेसार विषय चाहिँ यसले गरेका असरहरूको विषयमा चाहिँ ठुलो बस चाहिँ अहिले पनि सृजना हुन सकिरहेको छैन।
1: चेतन सर, हामी कार्यक्रमको अन्तिममा छौँ। विश्व जनसङ्ख्या दिवसको सन्दर्भमा रेडियो सुनिरहनु भएका आम श्रोता, युवा वर्ग र नीति निर्माण तहका व्यक्तिहरूलाई यहाँको सन्देश तथा सुझाव के छ?
0: अलिकति यसपालिको यो विश्व जनसङ्ख्या दिवसको नारा पनि के छ भने तपाईँको युवाका आकांक्षाहरू चाहिँ पुरा गर्नको लागि चाहिँ एउटा वातावरण दिउँ भन्ने खालको चाहिँ थिममा छ, त्यो भावार्थमा छ। भनेको चाहिँ अहिले चाहिँ नेपाल के भने म चाहिँ तन्नेरहरूको देश भन्छु नेपाललाई। अहिले युवा युवा छ नि, हामीले चाहिँ अहिले जेन्जी भन्छौँ। जेन्जीहरू चाहिँ अहिले झन्डै कुल जनसङ्ख्याको 31% छन्, 31% जेन्जीहरू मात्रै छन्। त्यसपछि युवा जनसङ्ख्या भन्नु भने झन्डै 42% जस्तो युवा जनसङ्ख्या छ। त्यसकारण चाहिँ के भने अब हामीले के गर्नु पर्यो भने सबैले चाहिँ हामीले अब अहिले चाहिँ सरकार पनि युवाकै छ, सांसदहरू पनि युवा नै आउनुभएको छ भने अब हामीले हाम्रो चाहिँ यो जुन उमेरको प्रतिनिधित्व गरेर आइएको छ त्यो उमेरलाई लक्षित गरेर कार्यक्रमहरू गर्नु पर्यो क्या, त्यो उमेरकालाई लक्षित गरेर कार्यक्रम गर्नु पर्यो। अहिले हामी चाहिँ युवाको मेजोरिटी भएको देश भएको भएर हामीले युवा लक्षित कार्यक्रम गर्नु पर्यो। र युवा लक्षित कार्यक्रम भनेको के हो भने पहिलो कुरो हाम्रो चाहिँ एयरपोर्टमा युवाहरूको लाइन चाहिँ छोटो हुनु पर्यो अब होइन, एयरपोर्टमा युवाहरूको लाइन लामो होइन छोटो हुनु पर्यो। त्यसको अर्थ के भने जब एयरपोर्ट तपाईँले युवाको लाइन छोटो देख्नुहुन्छ भनेपछि हाम्रा गाउँठाउँमा रोजगारी सृजना भएछ, युवाहरू यतै चाहिँ बस्न पढ्न थालेछन् भन्ने कुरा देखिन्छ। त्यसकारण हाम्रो इन्डिकेटर चाहिँ के भने एयरपोर्टको लाइन हो। हाम्रो चाहिँ गाउँमा यो पपुलेसनका इस्युजहरू अथवा माइग्रेसनका इस्युजहरू सम्बोधन भयो कि भएन भनेर चाहिँ एउटा हेर्ने

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र

0: पाथर जोरपाटी गाउँपालिकाले जनाएको छ।
1: यहाँका अधिकांश किसानको अवस्था उस्तै छ।
2: माथि यहाँबाट लानलाई दुई चार बोरा लाँदा ढुवानी खर्चै धेरै लाग्छ, अनि

0: उनीहरूको 15-20 रुपियाँ होइन, अब त्यस्तो हुँदाखेरि चाहिँ व्यवस्था भइदियो, बजारको सुविधा भइदियो, त्यति कृषक चाहिँ मार्नु परिन्थेन, दुःख गर दुःखै बाहिरमै फिजाउनु पर्छ।
1: मुलाको मूल्य नपाउँदा छतर जोरपाटी गाउँपालिकाका करिब 3,000 किसान परिवार प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले

0: बजारको समस्याले किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। किसानले 5 रुपियाँदेखि 6 रुपियाँ प्रति किलोमा पनि बिक्री गर्न नसकेको मुला धनकुटा सदरमुकाममा भने 30 देखि 35 रुपियाँ प्रति किलोसम्म बिक्री भइरहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन?

0: भौतिक सांस्कृतिक र साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले म्याग्दीको धौलागिरी गाउँपालिकामा मुदी गुर्जा रुगाघाट जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ। हालसम्म पर्यटकका लागि नखुलेको यस पदमार्ग आगामी हिउँदयामदेखि सञ्चालनमा ल्याउने योजना रहेको धौलागिरी गाउँपालिका 4 वडाध्यक्ष यम प्रसाद घरतीले बताउनुभयो। विभिन्न जलविद्युत आयोजना र सडक विस्तारका कारण धौलागिरी चक्रिय पदमार्गको इटाली आधार शिविरसम्मको खण्ड जोखिममा पर्दै गएपछि त्यसको विकल्पका रूपमा नयाँ पदमार्ग सञ्चालनमा ल्याउन लागि हो। विश्वकै 7 अग्लो धौलागिरी हिमाल र ढोरपाटन शिकार आरक्ष जोड्ने यो पदमार्ग साहसिक प्राकृतिक र सांस्कृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिएको छ। नयाँ पदमार्गले त्यस क्षेत्रमा सुस्ताएको पर्यटन पुनः चलायमान हुने र स्थानीय स्तरमा रोजगारी तथा आय आर्जनको नयाँ अवसर सिर्जना हुने स्थानीय विजय घरतीले बताउनुभयो।
1: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
2: फिफा विश्वकप फुटबल अन्तर्गत सेमी फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र नर्वे आम्ने सामने हुँदैछन्। इङ्ल्यान्ड र नर्वे बीचको खेल मियामी स्टेडियममा नेपाली समय अनुसार राति 2:45 सुरु हुनेछ। आजको खेलमा दुवै टोली जित हासिल गर्दै सेमी फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। इङ्ल्यान्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको 60 पुगिसकेको छ। विश्व फुटबलमा बलियो राष्ट्र इङ्ल्यान्डले सन् 1966 जितेको विश्वकप उपाधि अहिलेसम्मकै एकमात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो। त्यसपछि इङ्ल्यान्ड

0: सँगै अघिल्लो कृति जुन माइती घरको फुल कविता संग्रह प्रकाशित भइसकेको छ 75 सालमै, यो अघिल्लो कृति र पछिल्लो कृति बीचमा सर्जक आफैले भन्नुपर्दाको फरकपन या त्यसमा भएका भावना र यसमा पोखिएका भावनाहरू बीचको अन्तर केही छ?
1: असाध्यै महत्त्वपूर्ण र अत्यन्तै पारिवारिक हिसाबले यो प्रश्न राखिदिनु भयो, सोध्नु भयो, म अत्यन्तै खुसी छु, धन्यवाद सर। किनकि माइती घरको फुल कृति चाहिँ नि मलाई थाहै नदिकन मेरो छोरीहरूले कृति प्रकाशन गरेर मलाई जन्मदिनको दिनमा उपहार दिएका हुन्, त्यो मलाई थाहा नै छैन कि मेरो कृति निस्कँदैछ भन्ने कुरा। मैले भर्खर फेसबुक आएको बेला, अब जस्तै मुहार पुस्तिकामा त एउटा लेख्ने रहर एउटा लहरमा चाहिँ जति लेख्थेँ मैले मुहार पुस्तिकामा राख्थेँ, मुहार पुस्तिकामा राखेको मेरो छोरीहरूले चाहिँ मेरो मम्मीलाई यस्तो मनपर्छ।

0: कविता सिर्जना गर्दा त्यो एउटा परिवेशले कविता सहज ढङ्गले जन्मिन्छ?
1: यस्तो हुन्छ सर, कस्तो हुन्छ भन्दाखेरि एउटा त्यसले कतै नकारात्मक असर पनि पर्छ कि भन्ने एउटा सचेत त हुनै पर्छ। र एउटा रचना रच्दाखेरि जहिले पनि मेरो अनुभवमा रचना रच्दाखेरि त्यसले चाहिँ नि एउटा सन्देश दिनुपर्छ, त्यसले मानिसलाई चाहिँ नि एउटा हेय भावतिर जाने होइन कि एउटा उदयतर्फ जानुपर्छ, एउटा सकारात्मक सोच लिएर अगाडि

पिता र कहाली लाग्दो गरी घट्यो घटना। यति बेला ममताको आँसुले भिजेको छ, मातृभूमि करुणाले थिचेको छ घाँटी, निर्दयको अहमले खोसिएको छ मधुर मुस्कान। प्रत्येक कोपिलाहरूले झारिरहेछन् बिहानी शीतको साटो आँसु। प्रिय सपनाहरू नदेखाउनु अब परदेशी मोह, नस्वीकार्नु परिचय, पराईको परिचय, न

0: रिपोर्टहरू प्रस्तुत गर्दाखेरि
1: हजुर खास गरी यो दुर्घटना
0: हजुर सडक दुर्घटना
1: वा जनस्वास्थ्य सम्बन्धी विषयहरू
0: एकदम सडक दुर्घटना कम गर्न उहाँ मेयर साहबले चाहिँ नगर उहाँ त आफ्नो कार्यकारी हुनुहुन्छ नि उहाँले एउटा नियम

0: प्रभाव त अब यस्तो छ, विश्वव्यापी रूपमा भइ नै रहेको छ, तर आर्थिक स्थितिको रूपमा पहिलाको भन्दा उनीहरूको संयुक्त अधिराज्य देशको चाहिँ आर्थिक परिस्थिति पहिलेको भन्दा खस्केको छ भन्ने समाचारमा आउँछ। अब यद्यपि सामान्य आम नागरिकलाई त्यति महसुस हुँदैन भनौँ न।
1: अब बेलायत पुगेपछि कुनै बेला लामो समयपछि जन्मथलो पुग्नुभयो होला, अब त्यो सम्झना पनि होला, त्यो बेलाको चाहिँ अनुभूति
0: म डन्देन्द्र गएको छु नि त, 10 वर्ष भइसकेछ पासपोर्ट रिन्यू गर्नुपर्ने कारणले म चाहिँ डन्देन्द्र जानुपर्ने थियो। पहिला चाहिँ महिन्द्राबाट लगभग 1.5 दिन लगाएर पुग्नुपर्ने पुग्ने ठाउँ थियो, अनि बाटोमा हिँड्नु पर्ने थियो, तर अनि

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 11 बजेसम्म सुनाउनेछौ पुराना आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ प्रेमध्वज प्रधानको स्वरमा, राममान तीर्षितको रचना, गायक स्वयंकै संगीतमा।

लागि महिना उपलब्ध छ। वकिल तथा मध्यस्थकर्ताको टिमले तपाईँलाई पर्खिरहेको हुन्छ। शुक्रबार होटेलमा चेक इन गर्नुहोस्, आफ्नो वैवाहिक सम्बन्धलाई पूर्ण विराम लगाउनुहोस् र आइतबार डिभोर्सका कागजात लिएर बाहिर निस्कनुहोस्। यसका लागि निश्चित शुल्क तिर्नुपर्छ र त्यो प्रक्रियालाई रियालिटी टिभी शोमा पनि परिणत गर्न सकिन्छ। यो होटेलमा यस्तो माहौल दिइन्छ ताकि दम्पतिको डिभोर्स सहज बनोस्। त्यहाँ सम्बन्ध विच्छेदको लामो तथा कठिन कानुनी बाटोबाट गुज्रिनुको साटो एउटा सजिलो बाटो प्रदान हुन्छ। होटेलमा एउटा यस्तो वातावरण तथा व्यवस्था बनाइएको छ जसले एकै पटकमा एकसाथ कानुनी सल्लाह, मनोवैज्ञानिक तथा मध्यस्थता प्रदान गर्दछ। यसबाट डिभोर्सको प्रक्रियालाई कुनै तनाव बिना तथा शान्तिपूर्वक अन्त्य गरिन्छ। यो होटेल नेदरल्यान्डको हार्लेम शहरमा रहेको छ। यसको नाम द सेपरेशन इन हो। अहिलेसम्म थुप्रै दम्पतिहरूले यो होटेलबाट सेवा प्राप्त गरिसकेका छन् र त्यसमध्ये 16 जोडीले सफलतापूर्वक डिभोर्स गरे। यो होटेलको शाखा अब अमेरिकामा पनि खोल्ने योजना बनाइयो।

चिनिया टिकटक ड्युनमा रोबोटद्वारा रोबोट अपहरणको त्यो भिडियो पोस्ट भएर त्यसको यथार्थ सार्वजनिक भएसँगै त्यसले एक प्रकारको आतंक नै सृजना गरेको छ। हाङझाउ स्थित रोबोट निर्माता कम्पनीका प्रवक्ताले ठूला रोबोटको अपहरण गर्ने त्यो सानो रोबोट आफ्नो कम्पनीद्वारा निर्मित इरबाई मोडेलको सानो रोबोट भएको खुलासा गरेका छन्। साथै उनले त्यो अपहरण सत्य भएको पनि बताएका छन्। सांघाई रोबोट कम्पनीले चाहिँ अपहरणकारी रोबोटले आफ्ना रोबोटहरू एक प्रकारले ह्याक गर्न सफल भएको र त्यसरी सँगै लिएर गएको जनाएको छ। तर वास्तवमा यो रोबोटिक अपहरण एउटा प्रयोग रहेछ। अपहरणकर्ता रोबोट निर्माता कम्पनीले त्यो सबै कार्य एउटा परीक्षणको रूपमा गरिएको प्रष्ट पारेको छ। दुवै रोबोट निर्माता कम्पनीहरूको सहमतिमै रोबोटहरूको क्षमता जाँचका लागि त्यो अपहरणको रिहर्सल गरिएको हो। अपहरणकर्ता इरबाई रोबोट एक आर्टिफिसियल इन्टेलिजेन्स क्षमताको रोबोट हो। यसको अपहरण क्षमतालाई कतिपयले निकै डरलाग्दो भएको टिप्पणी गरेका छन्। यो हाँस्ने विषय नरहेको र साँच्चीकै सुरक्षाका लागि गम्भीर विषय रहेको कतिपयको भनाइरहेको छ। विश्व परिवेशमा अब राख्दैछौ अर्को एउटा रोचक प्रसंग, गृहिणी बने बापत हप्ताको $100 तलब। अमेरिकामा एकजना महिलाले आफ्नै पतिसँग हप्तामा $100 तलब लिने गरेकी छिन्। आफ्नै पत्नीलाई हप्तामा $100 शुल्क तिर्नका लागि ती महिलाका पतिलाई पनि कुनै आपत्ति छैन। वास्तवमा ती महिलाले गृहिणी अर्थात हाउस वाइफ बने बापत श्रीमानसँग शुल्कको रूपमा तलब लिने गरेकी हुन्। घरमा खाना पकाउने तथा घरको सरसफाई गर्ने लगायतका घरायसी काम गरे बापत पतिले आफूलाई हप्तामा $100 दिने गरेको ती महिला बताउँछिन्। यस अर्थमा त्यो रकम गृहिणी बने बापतको उनको तलब हो। 28 वर्षकी एलिसा नाम गरेकी ती युवतीले आफूलाई पतिले घरको रेखदेख गर्ने जागिर दिएको बताएकी छिन्। साथै उनले त्यो आफ्नो अहिलेसम्मकै सबैभन्दा राम्रो नोकरी भएको र त्यसबाट धेरै खालका फाइदा पाइरहेको पनि दावी गरेकी छिन्। आफूले अन्य महिलालाई पनि आफ्नो वित्तीय सफलताका बारेमा बताउने र यस्तै जीवन

आफूले एक वास्तविक हाकिमसँग वास्तविक जागिर गरिरहेको बताउँछिन्। आफूलाई कुनै दिन जागिरबाट निकालिने डर नरहेको उनको भनाई छ। तथापि एलिसाको त्यो जीवनशैलीको महिलावादीहरूले भने आलोचना गरेका छन्। एलिसालाई उनीहरूले अल्छीको आरोप लगाएका छन् र सम्मानित कामको आडमा एकजना सामान्य गोल्ड डिगर बनेको आरोप लगाएका छन्। एलिसाका अनुसार सामाजिक सञ्जालमा उनको आलोचना गर्ने मध्ये अधिकांश महिला 30 वर्ष माथिका अविवाहित महिला हुन्। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा

तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ, तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ, स्वयंवर गर्ने औँठी ल्याएको छु एक तोला।

0: मुखै खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, ए रामै राजा थियो र पोसी त भइतिन् रानी।
1: मिठो साङ्गीतिक सौगातपछि फेरि पनि तपाईँहरूलाई स्वागत छ कार्यक्रम विश्व परिवेशमा। र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग, अबको प्रसङ्ग पनि रोचक छ, शरीरका अनौठा अङ्गको अङ्ग्रेजी नाम। हाम्रो शरीरमा कतिपय यस्ता अङ्गहरू छन् जसको नाम हामीलाई थाहा नहुन सक्छ, अझ कतिपय अङ्गहरूको त नेपाली नाम नै छैन। केही अङ्गहरू यस्ता हुन्छन् कि ती अङ्गको काम नै नपर्ने भएको हुनाले हामीले नाम सोच्ने झन्झट नै गर्दैनौँ। हाम्रो शरीरमा भएका यस्तै केही अङ्गका अङ्ग्रेजी नामहरू भने अनौठा रहेका छन् र यी अङ्गका नेपाली नाम चाहिँ सायद जुराउन बाँकी नै छ होला। हाम्रो दुईवटा आँखी भौको बीचमा रहेको निधारको कोमल खाली भागलाई के भनिन्छ थाहा छ तपाईँहरूलाई? यसको अङ्ग्रेजी नाम चाहिँ ग्लाभेला हो। तपाईँ हामी सबैको आफ्नो माथिल्लो ओठमा नाकको तलपट्टि एउटा सानो खाल्डो परेको भाग हुन्छ नै, त्यसको नाम पनि छ, त्यो हो फिल्ट्रम। तपाईँको आफ्नो कुइनामा निस्किएको हड्डीको चुच्चो भागलाई के भनिन्छ थाहा छ? यसको नाम ओल क्रानन हो। त्यसै गरी खुट्टाको बुढियौलाको पनि छुट्टै नाम छ भन्ने कुरा तपाईँ हामीलाई पत्यार्न लाग्न सक्छ, तर यो दुनियाँमा नाम नहुने कोपो छ र त्यसैले खुट्टाको बुढियौलाको नाम हल्लक्स राखिएको छ। तपाईँको काँधको हड्डी जुन पछाडि ढाडसम्म फैलिएको हुन्छ नि, त्यो एउटा चौडा पाता जस्तो जस्तै हुन्छ, त्यसको नाम के होला? वास्तवमा त्यो हड्डीको नाम स्कापुला हो। विश्व परिवेशमा बराग्दैछौ एउटा अनुसन्धानको प्रसङ्ग। झुसिल किरा मार्ने ढुसीले रोक्नेछ मानिसमा क्यान्सर। झुसिल किरा तथा किट पतङ्गलाई मार्ने एउटा ढुसी मानिसमा विभिन्न खालका क्यान्सरको रोकथाममा उपयोगी साबित हुन सक्नेछ। एक नयाँ अध्ययन अनुसार त्यो परजीवी ढुसीबाट निस्कने केमिकलले क्यान्सरलाई निर्मूल पार्न सक्छ। भविष्यमा यो ढुसीबाट क्यान्सरको नयाँ औषधि तयार हुने विश्वास गरिएको छ। नटिङ्गम विश्वविद्यालयका शोधकर्ताहरूले गरेको यस विषयको शोध रिपोर्ट एउटा जर्नलमा प्रकाशित भएको छ। शोधकर्ताहरूका अनुसार झुसिल किरालाई आक्रमण गरी निस्तेज बनाउने तथा मार्ने त्यो ढुसी मानिसका लागि फाइदाजनक हुन सक्छ। त्यो उपयोगी ढुसीको नाम कर्डिसेप्स मिलिटारिस हो। यो सुन्तला रङको सुन्दर ढुसी हो। यो झुसीले झुसिल किरालाई संक्रमित गरेपछि त्यसलाई प्यारालाइज गर्दछ, त्यसपछि झुसिल किरालाई मार्दछ र त्यसरी मार्नु अघि झुसिल किराको शरीरबाट सबै आवश्यक पोषक तत्व शोषण गर्दछ। त्यसक्रममा झुसिल किराको व्यवहारमा परिवर्तन आउँछ र अन्त

त्यस क्रममा गतिविधिलाई बढ़ावा दिन्छ र कोशिकालाई धेरै शक्तिशाली र सक्रिय बनाउँछ। यो रसायनले कोशिकाहरूलाई यति तागत दिन्छ कि स्वच्छ कोशिकाहरूले क्यान्सरग्रस्त कोशिकाबाट आउने सिग्नललाई रोकिदिन्छन्, जसका कारणले एक कोशिकाबाट अर्को कोशिकामा क्यान्सर फैलन पाउँदैन, अर्थात् क्यान्सर कोशिकाहरू बढ्न पाउँदैनन्। र भविष्यमा बनाउन सकिन्छ क्यान्सरको औषधि। के तथ्य प्रष्ट भएको छ भने कर्डिसेप्स नामक त्यो ढुसीबाट निस्कने रसायन विभिन्न खालका क्यान्सर रोकथाममा उपयोगी हुनेछ, तर त्यो रसायनले कसरी काम गर्दछ भन्ने कुरा पत्ता लगाउन चाहिँ बाँकी नै छ। वैज्ञानिकहरूका अनुसार यो रसायनबाट क्यान्सरको नयाँ औषधि तयार पार्न सकिनेछ। त्यो औषधिले स्वच्छ कोशिकामा निकै कम नोक्सान पुर्याएर क्यान्सर कोशिकाको फैलावट रोक्छ।

निस्काउँदै आक्रोशित बनाउँछन्। त्यही देखेर के मानिन्छ भने रातो रङ देखेर साँडे भट्किन्छ भनेर। तर वास्तविकतामा के हो भने साँडेमा आंशिक कलर ब्लाइन्डनेस हुन्छ।

अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक अनौठा प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 28 गते आइतबार, आषाढ कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार जुलाई 12 तारिक सन् 2026, नेपाल सम्बत 1146, तछला गा त्रयोदशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक

भगवान कृष्ण भन्दै हुनुहुन्छ कि तिमी उठ्यौ र युद्ध गऱ्यौ भने बैरीहरूलाई जित्नेछौ र निसन्देह युद्ध गर आफ्ना बैरीहरूलाई मार। यसका धेरै अर्थ हुनसक्छन्। पहिलो अर्थ जुन साधारण लगाइन्छ त्यो के हुनसक्छ भने ईश्वरले भनिसकेको छ त उठेर मार्दा के भयो। ईश्वरले भनिसकेको छ कि यिनलाई उठेर हत्या गर मार, मैले मारिसकेको छु, त्यो त्यत्तिकै ईश्वरको आदेशको भरमा मैले हत्या गरेँ भने मलाई पाप लाग्दैन। यो सामान्य बुझाइ हो, यो अत्यन्तै सामान्य

पनि उठेर हत्या गरिदियो, कसैलाई पनि उठेर मारिदियो युद्धको नाममा भने पाप नलाग्ने रहेछ। त्यस कारणले जसलाई मारे पनि पाप नलाग्ला, पापको त विषय रहन्छ। यो खाले बुझाइ पनि छ र भगवत गीताका श्लोकहरूबाट यही अर्थ निकालेर आफ्नो जीवन र अरूको जीवन बर्बाद बनाउने लाखौँ व्यक्तिहरू थिए छन्। तर यो दोस्रो प्रकारको व्याख्या पनि मूढले गरेको व्याख्या हो। त्यो व्यक्तिले जसले यो सम्पूर्ण कुरा बुझेकै छैन, पृष्ठभूमि बुझेकै छैन, ऊ बिचबाट केही कुरो उठाइरहेको छ र त्यसको व्याख्या गरिरहेको छ। अर्जुनलाई भगवान कृष्णले भन्नुभएको कुरा यी दुईटा मध्ये कुनै पनि होइन। तेस्रो आयामबाट हामीले यसको अर्थ खोज्नुपर्छ। यो अर्थ ठिक बुझ्नको लागि हामी त्यही ठाउँमा पुग्नुपर्छ

पहिलो अध्याय दुईमा भगवान्ले भन्नुभएको थियो, सुख दुःख समेकृत्वा लाभा लाभो जया जयो ततो युद्धाय युद्धस्व नैव पापम अवाप्स्यसि। हेर अर्जुन, तिमीले के बुझ भने सुख र दुःख लाभ र हानिलाई बराबर मानेर तिमीले युद्ध गर्यो भने पाप लाग्दैन। ध्यान दिएर आफूमा ग्रहण गर, अत्यन्तै गहिरो विषय छ। त्यसकारणले दुरुपयोग हुन्छ। व्यक्तिहरू आफ्नो गहिरो बुद्धि गहिरो विवेक लगाउन चाहन्नन्, त्यसकारणले धर्मलाई दुरुपयोग गरिदिन्छ। धर्मबाट गलत कुरा बुझ्दछन्। सुख दुःख लाभ हानि इत्यादिको तिमीमा सोचै नराख, यसैलाई ध्यात्मले यसलाई व्यावसायिक बुद्धि भन्दछ। गीताले पनि त्यही भन्दछ। व्यावसायिक बुद्धि भनेको के हो? म निरन्तर जे गर्दैछु त्यही गरिरहन्छु, न मलाई त्यसमा लाभको अर्थ छ, न मलाई हानिको अर्थ छ, न मलाई जितौँला भन्ने छ, न मलाई हारौँला भन्ने छ। म यी विभिन्न प्रकारका मेरो बुद्धिलाई विचलित गर्ने तत्त्वहरूबाट अलग छु। अलग छु भने म व्यवसायत्मिक बुद्धि छु। व्यवसायिक बुद्धि अथवा व्यवसायत्मिका बुद्धि हुने बित्तिकै मेरो बुद्धि ईश्वरको बुद्धिमा समायोजन हुन्छ। मेरो निजी बुद्धि नै रहँदैन। निजी बुद्धि कहिलेसम्म रहन्छ? जब मेरो निजी इच्छा छन्, निजी कामना छन्, मेरा निजी आयोजनाहरू छन्, मैले यो गर्छु भन्ने छ, यति मैले काम गर्छु, यति सुधार्छु, यति अरूको बिगार्छु भन्ने छ, यहाँ पुग्छु भन्ने छ, जबसम्म मेरो व्यक्तिगत मामला छ, व्यक्तिगत एजेन्डा छ, तबसम्म निजी बुद्धि छ। जबसम्म निजी बुद्धि छ तबसम्म ईश्वरीय बुद्धि छैन। ईश्वरीय बुद्धि नभएको व्यक्ति वा व्यवसायत्मिका बुद्धि नभएको व्यक्तिले जे गरे पनि आफ्नो खातामा गर्छ, ईश्वरको खातामा गर्दैन। अब लाभ भए पनि आफ्नो खातामा, हानि भए पनि आफ्नो खातामा, राम्रो भए पनि आफ्नो खाता, नराम्रो भए पनि आफ्नो खाता, कर्मबन्धन मेरो, पाप र पुण्य मेरो। ध्यान दिनु होला है। आफ्नो निजी आकाङ्क्षा राखेर रा, इच्छा राखेर रा, कामना राखेर रा, काम गर्ने व्यक्ति कहिल्यै पनि पुण्य कर्म गर्न सक्दैन। यो अध्यात्मको जरो हो। अब त्यसबाट माथि उठ्नलाई के भन्नुहुन्छ भगवान अर्जुनलाई? थाहा छ कि अर्जुन अगाडि बसिरहेका छन्, बस आदेश आयो कि उनले गान्डेब उठाएर हिर्काउन पनि सक्छ, थाहा छ। तर यो व्यक्तिले गान्डेब उठाएर युद्ध गर्यो, हत्या गर्यो भने पनि कतिखेर पाप लाग्दैन? जब उसको मनमा कर्तव्य कर्म बाहेक केही पनि छैन, उसको हृदयमा मैले यो गरेँ भने मलाई व्यक्तिगत लाभ यो हुन्छ, यो गरिनँ भने यो हानि हुन्छ, वा यो गरेँ भने यो हानि हुन्छ, मेरो व्यक्तिगत रूपमा यो सुध्रिन्छ, व्यक्तिगत रूपमा यो बिग्रिन्छ भन्ने हिसाब किताब भइन्जेलसम्म यो व्यक्तिले जे गर्छ आफ्नो खातामा हुन्छ, ईश्वरको खातामा जाँदैन, मेरो कर्मबन्धनमा जान्छ, मेरो पाप पुण्यमा जोडिन्छ। जुन घडी व्यक्तिले आफ्नो निजी हिसाब किताब गर्दैन, मेरो व्यक्तिगत हिसाब किताब नै छैन, हिसाब किताब खातै बन्द गरिदिएँ मैले, मेरो कुनै पनि खातै छैन, अब मलाई राम्रो भन्ने पनि छैन, मलाई नराम्रो भन्ने पनि छैन, मलाई यसले केही देला भन्ने पनि छैन, केही बिगारला भन्ने पनि छैन, म यो गरेँ भने पुण्य हुन्छ भन्ने पनि छैन, यो गरेँ भने पाप हुन्छ भन्ने पनि छैन, कहीँ पनि मेरो मन मेरो बुद्धि विचलित भएको छैन भने म जे पनि गर्दछु कुनै पनि कुरा मेरो खातामा आउँदैन, मेरो खातामा नआउने बित्तिकै त्यहाँबाट पाप पनि हुँदैन, पुण्य पनि।

जसले बन्चरोले हान्न त छोड्यो तर हातबाट बन्चरो चाहिँ फालेको छैन। आध्यात्मिक व्यक्ति त्यो जसले बन्चरो नै फालिदियो। अब बाहिरको बन्चरो फाल्नु नफाल्नुसँग केही पनि अर्थ छैन, भित्रबाट मनको बन्चरो नै फालिदियो। अब ईश्वरले जे चाहन्छ त्यो बाहेक यो व्यक्तिले गर्नै सक्दैन। त्यसकारणले भगवान कृष्णले भन्नुभयो कि मैले पहिल्यै बारिसकेको छु। अब अर्जुनलाई कुनै पनि यश, कुनै पनि कीर्ति यो मैले गरेँ भने ओहो कति ठुलो गाण्डीवधारी, कत्रो विराट धनुर्धर, कस्तो सुरवीर हो भन्ने नाम हुन्छ भन्ने भ्रम नै हरायो। अब युद्धमा जिते पनि केही छैन, हारे पनि केही छैन, यो स्थितिमा पुगे अर्जुन। अब उनको हृदय, उनको चित्त यदि यो कुरालाई बुझे भने कहीँ पनि जाँदैन, एक ठाउँमा बसिरहन्छ। व्यवसायत्मिका बुद्धि जन्मिन्छ अब यहाँबाट। र त्यसको लागि पूर्व शर्त थियो कि तिमी मेरो निमित्त बना।

0: कृष्ण कृपा बिनु जाय नहीं, माया अति बलवान, शरणागत पर हो कृपा, यह गीता को ज्ञान। भक्ति शतक। अत्यंत बलवती माया भगवान को बराबर में शक्तिशाली छे। उन्हें भगवान श्री कृष्ण को कृपाले ने उनकी दासी मायाबाट जीव मुक्त हुन सक्छ। यसको लागि शरणागति नै एकमात्र उपाय हो। आदरणीय श्रोताहरू, शरणागति ईश्वर प्रतिको दृढ विश्वासले नै सम्भव हुन्छ र विश्वास ज्ञानबाट हुन्छ। तसर्थ आउनुहोस्, तत्त्व ज्ञान हेतु आदरणीय स्वामी श्री हरिदासजीको प्रवचन श्रवण गरौँ।
1: र यहाँ म पहिला पूर्व पक्ष राख्नेछु, पश्चात उत्तर पक्ष राख्नेछु। तर ध्यान दिनुहोला, पूर्व पक्ष भयानक पनि हुन सक्छ, तर तपाईँहरू विचलित हुनुहुने छैन, किनकि तपाईँहरूको जुन परम्परा मान्यता छ वेदशास्त्र अनुसार वास्तवमा खण्डित हुन सक्छ। तर तपाईँहरू नहडबडाइरहनुहोला, अन्त्य सम्बन्धमा म पुरा सिद्धान्त प्रस्तुत गर्नेछु, उत्तर दिनेछु। त पहिला पूर्व पक्ष रहनेछ, पश्चात उत्तर पक्ष रहनेछ। साथै म कुनै धर्म सम्प्रदाय विशेषसँग सम्बद्ध छैन, साम्प्रदायिकतासित मेरो कुनै लेना देना छैन। म त सनातन धर्म जे हो त्यसको मर्म बताउने छु केवल। र यो प्रवचनको क्रममा जब म भगवानको नाम लिनेछु त भाव अनुसार भगवानलाई हजुर, तपाईँ, तिमी, तँ पनि सम्बोधन हुन सक्नेछ। त विद्वान भगवत प्रेमी महानुभावहरूले मलाई यो आरोप लगाउनु हुने छैन कि मैले भगवानको अनादर गरेँ। महान्तम विभुमेश्वरम वेद भन्छ, भगवान महान छ, ऊभन्दा महान अरू कुनै तत्त्व छैन। त भगवानको कसैले पनि अनादर गर्नै सक्दैन, त म पनि गर्दिनँ, तर भाव अनुसार म बोल्नेछु। साथै वेद शास्त्र जुन छ, कुरान बाइबल सबद्वारा म यहाँ सिद्ध गर्नेछु

तर यी सब वेद मन्त्रादिक सब साधन मात्र हुनेछन्, साध्य होइन। म पारायण गर्ने हिसाबले बोल्ने छैन र मेरो यस प्रवचनमा कुनै पनि जात जाति भाषा भाषी लिङ्गका व्यक्ति सहभागी हुन सक्नेछन्। यहाँ कुनै भेदभाव रहने छैन, कुनै उच्चो जाति निचो जाति रहने छैन, सबलाई समान व्यवहार गरिनेछ। र मेरो यस प्रवचन कार्यक्रममा म यहाँ तत्त्व ज्ञान गराउँछु, कुनै पारायण होइन। अतः झुठो सुतक परेका व्यक्तिहरू पनि यहाँ उपस्थित हुन सक्नेछन्, कुनै बाधा हुने छैन। र यो बहिनावारी इत्यादिको समस्याबाट महिलाहरू जुन यस कार्यक्रममा आउनलाई सोच्दछन् त यसमा सोच्नु पर्दैन, सब आउन सक्छन्। किनकि यो दर्शन हो, फिलोसफी हो, सिद्धान्त हो यो सुन्नलाई। अस्तु। प्राचीन समयमा तपाईँहरूको यो गाईघाटको बोक्से क्षेत्रमा एक मछुवारा बास गर्थ्यो, मछुवारा जो त्रियोगा खोलामा माछा समातेर बजारमा बिक्री गरेर त्यसबाट आर्जन भएको धनद्वारा आफ्नो जीविकोपार्जन गर्थ्यो। सधैँ झैँ एक दिन ऊ उज्यालो नहुँदै माछा समात्ने उद्देश्यले त्रियुगा खोलातिर गयो। राति नै ताकि अन्य व्यक्तिहरूले सखारै माछा नसमातुन् म पहिला गएर समातुँ यस उद्देश्यले। त अध्ययारोमै ऊ जब जाँदै थियो त्रियुगाको तिरै तिर, त एक पोको थैलोमा उसको गोडा ठोकियो। त उसको मनमा जिज्ञासा उत्पन्न भयो कि यो थैलोमा के होला। उसले त्यो थैलोलाई हातमा उठायो र छाम्यो, त त्यसमा केही पत्थर थिए साना साना। त उसले हातमा त्यसलाई हल्लाउँदै अगाडि बढ्यो र जहाँ उसको गन्तव्य स्थान हो, जहाँ गएर ऊ माछा समात्ने गर्थ्यो, त्यस स्थानमा पुगेर एक पत्थर माथि बस्यो, ढुङ्गा माथि। र थोरै उज्यालो हुने बेलाको कुराइमा रह्यो कि अलि उज्यालो होस् त फेरि म माछा समात्न थालौँ। त थोरै बरसात सुरु भइसकेको थियो, पानीको तेज धार थियो त्रियुगामा। त त्यहाँ उसले पत्थरमा बस्दै त्यो पानीको आवाज सुन्दै चिन्तन गर्न थाल्यो कि आज मैले कति माछा समात्न सकुला। घरमा तमाम आवश्यकता छन्, तेल नुन इत्यादि खरिद गरेर लानु छ, लत्ता कपडा पनि जरुरी छ। यो चिन्तन गर्यो र साथमा उसले जुन त्यो थैलोको पत्थर पनि निकाल्दै पानीको तेज धार जहाँ बगि

ता उज्यालो पनि हुँदै गयो, अन्धकार छाटिँदै गयो। जब थैलोमा अन्तिम एक पत्थर बाँकी रह्यो त उसको मनमा यो जिज्ञासा भयो कि मैले यत्रो पत्थर फ्याँकिरहेँ तर यो पत्थर कस्तो होला। त त्यो अन्तिम पत्थर जुन

महती विनष्टि ही केनोपनिषद दो श्रोखंड को पांचों मंत्र। वेद भन्छ हे मनुष्य हो तिमीहरूसँग एक अनमोल चीज छ, त्यसलाई प्रयोग गरेर एक सत्य वस्तु छ, सत्य चीज छ, त्यसलाई जान प्राप्त गर, आफ्नो लक्ष्य बनाऊ, अन्यथा महान हानि हुनेछ। कति हानि हुनेछ यसको तिमीहरू कल्पना गर्न सक्दैनौ। त त्यो चिज हामीसँग के छ? वेद भन्छ यो मानव देह, जुन देह तिमीलाई प्राप्त छ, यो शरीर, यो अनमोल छ, अमूल्य छ, यसको मूल्य बुझ। यदि बुझेनौ भने भयानक हानि हुनेछ। कति हानि हुनेछ कल्पना गर्न सक्दैनौ। तै पनि कति हानि हुन्छ आइडिया त देऊ। जस्तै बालकहरूलाई तपाईँले सोध्नुहुन्छ, बाल बच्चालाई, तिमी मलाई कति माया गर्छौ, त बच्चाले यति भनेर देखाउँछ। समुद्र देखाएर ल्याउनुहोस् कत्रो छ भने हातले यत्रो भन्छ। एक आइडिया त दिन्छ बच्चाले पनि। त कति हानि हुनेछ यदि हामीले यो मानव देहलाई सदुपयोग गरेनौँ भने। त यस बारेमा वेद भन्छ ई हचे दशकद बोधुम प्राक् शरीरस्य विश्रसः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। कठोपनिषद 2-3-4 वेद भन्छ यति हानि हुनेछ कि कल्पौँसम्म दुःखदायी योनिमा जानुपर्नेछ, दुःखदायी लोकमा भ्रमण गर्नुपर्नेछ यदि यो मानव देहलाई हामीले जानेनौँ, चिनेनौँ, लक्ष्य प्राप्तिमा उपयोग गरेनौँ भने। वेद भन्छ कल्पौँसम्म, कल्पौँ ध्यान दिनुहोस्। अब यो कल्प भनेको कति समय हो? 10 मिनट, 20 मिनट, घन्टा, कति घन्टा हो, कति दिन हो, कति वर्ष हो? त कल्पको हिसाब किताब सुन्नुहोस्। तपाईँहरूले सुन्नु भा होला कि 4 युग हुन्छन्, चतुर्युग जसलाई भनिन्छ, सत्य, त्रेता, द्वापर, कली। यिनीहरूका उमेर हुन्छन्, उमेर समय हुन्छ यिनीहरूको। जस्तै कलीको उमेर हुन्छ 4,32,000 वर्ष, 4,32,000 वर्षको कलियुग। 8,64,000 वर्षको द्वापर युग। 12,96,000 वर्षको त्रेता युग। 17,28,000 वर्षको सत्य युग हुन्छ। यो चारै युग मिलाउँदाखेरि 43,20,000 वर्ष हुन्छ हाम्रो एक चतुर्युग। यो 71 पटक जब बित्छ, 71 पटक सत्य युग, 71 पटक त्रेता युग, 71 पटक द्वापर युग, 71 पटक कली युग जब बित्दछ, त एक मन्वन्तर कहलिन्छ, एक मन्वन्तर, जुन भनेको 30,67,20,000 वर्ष हुन्छ। 30 करोड। फेरि त्यो मन्वन्तर जब 14 पटक बित्छ, त एक कल्प हुन्छ, एक कल्प, जुन भनेको तपाईँ हाम्रो यहाँ वर्षको हिसाबले 4,29,40,80,000 वर्षको हुन्छ। 4 अरब, एक कल्प ध्यान दिनुहोस्, जुन ब्रह्माजीको एक दिन हो, त्यति नै लामो ब्रह्माजीको रात हुन्छ। त यस्तो हजारौँ कल्प वेद भन्दैछ।